दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो समय आफ्नो निगरानी र अनुसन्धानलाई थप तीव्र बनाएको छ। भ्रष्टाचारका घटनामा संलग्न रहेको आशंकामा विभिन्न तहको कर्मचारी तथा पदाधिकारीमाथि अनुसन्धान अघि बढ़ाइएसँगै आयोगले सार्वजनिक प्रशासनभित्र मौलाउँदै गएको भ्रष्टाचारको जालो पैल्याउने प्रयास गरिरहेको छ। भ्रष्टाचारको जालोमा अख्तियारको शल्यक्रिया, सात मन्त्री सहित 549 कर्मचारी प्रतिवादी, 40,842 उजुरी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड.

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6132 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा अधिवेशन सोमबार निर्वाचन हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम ओडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देवा पक्षले भने ओडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तहसम्म पुगेको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हिमताल संरक्षणको माग राख्दै मनासलु आधार शिविरमा आमरण अनसनमा युवा बसेका। टेन्ट लगातारको हिमपातका कारण हिउँले ढाकिएको छ। मनासलु आधार शिविरभन्दा करिब माथि 4,900 मिटर उचाइमा अनसन बसेको स्थानमा शुक्रबार दिउँसोदेखि लगातार हिमपात भइरहेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त राष्ट्र संघको महासभामा भोटेको स्थिति विपदसँग जोड़िएका बहुआयामिक विषयलाई उठान गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्री सुशील खनाललाई नीतिगत निर्देशन दिएको हो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
3: नेपाली कंग्रेसले 15 महाधिवेशन अन्तर्गत 6132 वडामा अधिवेशन सम्पन्न गरी कार्य समिति गठन र क्षेत्रीय प्रतिनिधि चयन भएको जनाएको छ।
2: भोटेकोशी नदीमा आएको बाढ़ी रसुवा र नुवाकोटको जलविद्युत आयोजनामा भौतिक क्षति पुर्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा सूचीकृत प्रभावित कम्पनीहरूको शेयर मूल्यमा समेत देखिएको छ। आयोजना सञ्चालनमा अनिश्चितता बढ़ेपछि लगानीकर्ताको मनोबल कमजोर हुँदा सम्बन्धित कम्पनीको शेयर बिक्रीमा चाप बढ़ेको छ।
4: महाकाली
3: 15.5 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ।
2: नेपाल राष्ट्र बैंकले 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याउने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको मध्यभागमा सगरमाथाको चित्र छ। उक्त नोटको बायाँ भागमा 50 अंकको पानी छाप छ भने गवर्नरको दस्तखतसँगै विक्रम सम्बत 2082 रहेको छ।
3: विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न गर्ने माध्यम स्वचालित मार्ग बन्न थालेको छ। विदेशी लगानीका परियोजना स्वीकृति र रकम प्रतिबद्धता अनलाइन माध्यमबाट गर्ने गरी सरकारले शुरू गरेको स्वचालित मार्ग अटोमेटिक रूटतर्फ लगानीकर्ता शिफ्ट भएका छनृ।

0: एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर साउदी अरबको राजधानी रियादमा ब्यालिस्टिक क्षेपयात्रा आक्रमण भएको छ इरान समर्थित यमनको हुती विद्रोहीले सो आक्रमण गरेको हो हुतीको आक्रमणसँगै पश्चिम एसियामा द्वन्द बढ़न सक्ने भने अमेरिकाले समेत चेतावनी दिएको छ
7: अब खेल र खेलाड़ीका खबर अन्तिम 2 सेकेण्डसम्म स्वर्ण पदकको दौड़मा रहेकी एरिका गुरूङको हातबाट पदक मात्र फुत्किएन नेपालको सबैभन्दा बलियो आशा पनि निराशामा परिणत भयो जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत कराँतेबाट पदक भित्र्याउने नेपालको आशा पनि त्यही 2 सेकेण्डमा समाप्त भएको थियो
6: अब विचार तथा विश्लेषण महाधिवेशनमा होमियो कांग्रेस शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ विशेष महाधिवेशनबाट सभापति बनेका गगन आज नियमित अधिवेशन गर्ने जिम्मा पाएका व्यक्ति हुन् उनले सभापति बनेर नेपाली कांग्रेसमा प्राण पुकिदिएका छन् संयमित बोली देशको हित देशलाई कति दिन सत्तासीन पार्टीलाई सहयोग देश दुखेको समयमा पुनः सहयोग उनको केन्द्र बनेको देखियो उनले सरकारलाई सहयोग गरेका छन् 15 महाधिवेशनको संघारको कांग्रेस
8: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 9816655553 र 9842318049
10: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो
11: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
12: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 9852055768
13: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
14: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
15: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
16: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
17: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
16: आज 2083 साल असोज 5 गते सोमबार सेप्टेम्बर 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको दशमी तिथि विश्व शान्ति र विश्व अल्जाइमर्स दिवस।
17: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
16: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गरिसक्ने योजना।
17: संघीय निजामती विधेयकको मसुदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6000 वड़ामा कांग्रेस अधिवेशन। एमालेमा धकलियो ओलीको विकल्प खोज्ने मुद्दा।
16: खडेरीले रित्दै सुदूरपश्चिमका दलित बस्ती जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
17: पालेस्तानी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त। चीनले 4 नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो।
16: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। करातेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित। जिम्बाब्वे विरूद्धको 3-1 सिरिज अस्ट्रेलियालाई।
18: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग।
17: मनसून प्रतिकारे कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोशी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
16: यसैबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्विर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार भने अन्जमन सागर आसपास न्यून चापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
17: रसुवाको भोटेकोसी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरदुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557, रसुवामा 397, धादिङमा 72 र चितवनमा एक घरधुरी रहेका छन्। सर्वेक्षण गरेका घरधुरीहरूमध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन्। 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218ले आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 जना सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 जना वा सोभन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 जना विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
16: यसैबीच भटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क र सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। यत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली सरसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे बेत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे बेत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फ्लाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावी बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
17: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
19: भोटेपछि बाढ़ीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै स्नेह वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनु भन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
20: आजकल सरकार दया भएर अब हस्पिटल भुस्केरी भयो भने रुचिए मिल्दै बाछालाई मिल्दै उसको सुविस्ता पार्थ्यो। खाद्यान्न त्यसरी सामान दिए त हामीले धेरै राम्रो अराम्रो खला सरकारले धेरै राम्रो गरिहाल्यो।
21: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
21: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
23: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
22: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
23: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
22: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
24: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
22: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
24: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
25: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
22: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
26: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
21: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गत भाषी निर्माण भइरहेको छ।
17: कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मसुदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। दुई दशकपछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नुभएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा दुई दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जेएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले दुईवटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढ़ी सड़क अन्तर्गतका दुई पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
0: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब संजीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होंगु 2 मनाङको थुलागी तथा संकुवा सभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरू पछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा 2 कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्रि बस 1 वैशाखदेखि 7 रात्रि बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्रि बस सेवाले उपत्यकाका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्य विनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिङ रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौं भन्ने निर्णय भइसकेको छैन तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मोतीपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर, पूर्व मन्त्री सौदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जारेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको दुईवटै वाइड बडी थन्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3.6 करोड़ रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धान्नै धौधो भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो, बाढ़ीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6,000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको ओडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी दुई दिनमा 73 जिल्लाका 6,132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
17: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्र संघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्कर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महीनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्त स्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
0: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुका खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 वर्ष अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्नाजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराँतेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टिकाटी पनि गरिएको छ। यसपटक कराँतेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 वर्षमा प्रिमियर लीगदेखि विश्व कराँते महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एकदिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा 1 विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाल इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय

0: मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग स्वाभाविक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्ने गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
1: मुगुको छायानाथ तारा नगरपालिका 8 झ्यारी गाउँकी जौकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नुभयो। सरकारले 30 किलो चामल दिएपछि उहाँ खुशी हुँदै घर फर्कनुभयो।
2: 30 केजी चामल 500 रुपियाँ, यो भन्दा पनि अलिक धेरै गद्दियाले भन्ने लाग्छ। के के विचारिस्तै सुविधा सुखी अब दाल पनि दिन्छ, सधैँ त कति दिन्छ।
1: साबिकका कर्णालीका मुगु हुम्ला डोल्पा जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट,
3: अब आजकल सरकार दया भयो, कोही बेला हामीले कहाँ पाउँदैछ सुविधा। आजकल सरकार दया भएर अब हस्पिटल भुस्केरी भयो भने रुचिए मिल्दै बाखालाई मिल्दै कोही बेला यस्तो सुविस्ता पाथ्यो। खाद्यान्न 30 किलो चामल दिए त हामीले धेरै राम्रो अरम्भ कहाँ होला, सरकारले धेरै राम्रो गरे।
1: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिशका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा ईश्वर बिक,
4: हो हामी सरकारले यति राम्रो काम गरिरहेछन् पनि नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले सुविधा हामीलाई दियोस् भन्ने हामीलाई लागिरहेछ।
1: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रूपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रूपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनुभयो।
5: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौ, अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै यहाँ हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। यो सेवा लिने क्रम बढ्दो छ।
1: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़ी रहेको सरोकारवालाहरूको भनाई छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपियाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
6: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बारेले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
6: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
0: खडेरीले रित्तिदै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू दाँत

0: खोल्ने
1: दाँत भर्ने दाँतको आकृति गर्ने
0: दाँतको एक्सप्रेस सुविधा
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथिपोरा डेन्टल खातबारी नगरपालिका एक हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029562320 र 9842050541
3: This is Radio Sankhuwa Sabha 95.5 MHz

0: निगमका दुईवटा वाइड बडी जहाज थन्किँदा तीन सातामै 40 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबारको नोक्सानी, कम्तीमा 90 करोड़ रूपियाँ बराबरको वित्तीय भार पर्ने निगमको भनाई। एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा नेतृत्व हस्तान्तरणमा अध्यक्ष ओलीको अनिच्छापछि नेताहरू फरक कितामा विभाजित। कंग्रेसको 73 जिल्लाका 6000 वडामा अधिवेशन सम्पन्न, आन्तरिक विवाद र बाढ़ी पहिरोका कारण केही वडामा भने हुन बाँकी। नेपालमा आगामी साता भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढ़ी पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन विज्ञहरूको सुझाव। सिंगापुरद्वारा स्क्रीन स्क्रोलिङको लत घटाउन किताब अभियान शुरू, 15 मिनट पढे बापत पैसा दिने तयारी। र ग्रान्तकेरीका गुरूङ एसियरमा काश्य पदक जित्नबाट चुकिन, सेमी फाइनलमा साउदी अरेबियाकी प्रतिस्पर्धीसँग पराजय।
1: दैनिकको 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर टारीका साथमा तारा र म श्रीकृष्ण शुरू गर्नु अहिले समयका प्रमुख प्रसंगबाट।
3: दशैं तिहार सहितका चाडपर्वको मुखेमा दुईवटै वाइड बडी जहाज ग्राउण्डेड हुँदा नेपाल वायु सेवा निगमले तीन सातामै 40 करोड़ भन्दा बढ़ी कारोबारको नोक्सानी बेहोरेको छ। निगमका अनुसार ग्राउण्डेड भएका जहाज मरमतमा लाग्ने कम्तीमा 50 करोड़ समेत जोड्दा निगमलाई कम्तीमा 90 करोड़ रूपियाँ बराबरको वित्तीय भार पर्नेछ। गुमेको कारोबार, सम्भावित मरमत खर्च र यात्रु व्यवस्थापनमा भइरहेको अतिरिक्त खर्चलाई जोड्दा निगमको वित्तीय भार कम्तीमा 90 करोड़ रूपियाँ पुग्ने निगमका एक इन्जिनियरले बताए। उनले भने यो प्रारम्भिक अनुमान हो, वास्तविक नोक्सानीका लागि निगमको आधिकारिक वित्तीय विवरण, मरमत लागत र यात्रु व्यवस्थापनको पूर्ण हिसाब आउनुपर्छ। त्यस्तै दुवै वाइड बडी जहाज ग्राउण्डेड हुँदा टिकट लिइसकेका नारिता, ग्वाङजाउ, क्वालालामपुर, दुवै लगायतका गन्तव्यका यात्रु समस्यामा परेका छन्। निगमका अनुसार पछिल्ला महिनामा वाइड बडी जहाजलाई दैनिक 8 घण्टासम्म उडाउने गरिएको थियो। त्यसबाट औषधमा दैनिक 1,56,00,000 रूपियाँ बराबरको कारोबार हुने गरेको थियो। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3,06,00,000 रूपियाँसम्म कारोबार हुने गरेको उनको भनाइ छ। दैनिक औषध 1,56,00,000 रूपियाँको कारोबारका आधारमा जापानमा अन्नपूर्ण जहाज ग्राउण्डेड हुँदा 7 दिनमा करिब 10,92,00,000 रूपियाँ बराबरको कारोबार गुमेको छ। इटालीमा रोकिएको अर्को वाइड बडी जहाज मकालुबाट भने 20 दिनमा करिब 31 करोड़ रूपियाँ बराबरको कारोबार गुमेको प्रारम्भिक अनुमान निगमको छ। दुवै जहाजबाट गुमेको कारोबार 40 करोड़ भन्दा बढ़ी हुन्छ। निगमको अन्नपूर्ण नामको वाइड बडी जहाज 28 भदौमा जापानको नारिता गएको थियो। भोलिपल्ट नेपाल फर्किनुपर्ने उक्त जहाज प्राविधिक समस्याका कारण एक साता बितिसक्दा पनि फर्कन सकेको छैन। अर्को मकालु वाइड बडी जहाज इटालीमा 20 दिनदेखि रोकिएको छ।
0: कंग्रेसको 15 महाधिवेशनको आधार मानिएको यस अधिवेशन केही स्थानमा बाहेक हिजो सकिएको छ। शनिबार र आइतबार गरी 2 दिनमा 73 जिल्लाका 6,132 वडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आन्तरिक विवाह, सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी छ। बाढ़ी प्रभावित रसुवाका बाहेक सबै वडामा मंगलबारसम्म सबै वडाका अधिवेशन सकिने निर्वाचन समितिले जनाएको छ। बाढ़ी प्रभावित नुवाकोट र धादिङमा आजदेखि हुडा अधिवेशन गर्ने तयारी छ। रसुवामा केन्द्रीय महाधिवेशनमा सहभागिताका लागि यस अघिकै प्रतिनिधिलाई मान्यता दिने वा कुनै वैकल्पिक उपाय खोज्ने भन्नेमा निर्णय हुने बाँकी छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सप्तरीका 2 र 4, मोरङको 6, रौतहटको 1, सर्लाहीका 2 र नवलपरासी 2 निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यता सम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन। उनले भने 7 असोजमा गाउँ नगर अधिवेशन गर्ने तालिका रहेकाले त्यस अघि ती क्षेत्रका सबै वडाको अधिवेशन हुनेछ। देशभरका 6,743 वडामा अधिवेशन सकिँदा एकैसाथ 43,353 महिला वडा कार्य समितिमा समेटिनेछन्। कम्तीमा 6,743 महिला कार्य समिति उपसभापति नै हुनेछन्। वडा कार्यसमितिमा दुई उपसभापति मध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था विधानमा छ। जेएनजी आन्दोलनपछि संशोधन गरिएको पार्टी विधानमा 30 वर्ष मुनिका युवाको प्रवेश वडादेखि केन्द्रसम्मै सुनिश्चित गरिएको छ। सम्पूर्ण वडा कार्यसमितिमा मात्रै कम्तीमा 10,270 युवा एकैचोटि वडाको नेतृत्वमा आउनेछन्। वडा अधिवेशनलाई कंग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य ढोका मानिन्छ। वडा अधिवेशनले वडा कार्य समितिका अतिरिक्त क्षेत्रीय प्रतिनिधि निर्वाचन गर्छ। तीनै क्षेत्रीय प्रतिनिधि मतदाता हुने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ। तीनै महाधिवेशन प्रतिनिधि नै केन्द्रीय अधिवेशनका मतदाता हुनेछन्। यसपटक संशोधित विधानले केन्द्रीय सभापति सहित सबै पदाधिकारी र सदस्य समेत वडा तहको निर्वाचन प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बनेर आउनुपर्ने व्यवस्था गरेको छ। यसअघि केन्द्रीय कार्य समितिका सभापति पदाधिकारी र सदस्यहरू स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। नयाँ व्यवस्थाका कारण यसपटक सभापति गगन थापा सहित 200 भन्दा बढ़ी केन्द्रीय पदाधिकारी तथा सदस्य आफ्नो वडाको निर्वाचन प्रक्रियामा सहभागी भएका छन्। पूर्व सभापति शेरबहादुर देवा पक्षबाट 40 भन्दा बढ़ी केन्द्रीय सदस्य संस्थापन पक्षमा आएपछि अहिलेको केन्द्रीय कार्य समितिको आकार 200 भन्दा माथि पुगेको छ। पूर्व सभापति देवा पक्षले भने समानान्तर महाधिवेशनको तयारी अघि बढ़ाएको छ। देउवा पक्षका नेता दीपक कुइकेलका अनुसार 9 असोजसम्म नयाँ क्रियाशील सदस्यताको टुंगो लगाएर 15 असोजबाट वडा अधिवेशन गर्ने तयारी छ। 21-23 मंगिरदेखि 23 मंगिरमा समानान्तर केन्द्रीय महाधिवेशन गर्ने देउवा पक्षको कार्यतालिका छ।
3: एमाले भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पछिले ओलीबाट नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेपछि पार्टीभित्रको राजनीति तरंगित भएको छ। विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनको बाटो खुले पनि आवश्यक समर्थन जुटाउन चुनौती देखिएको छ। केन्द्रीय कमिटि बैठकमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण र संगठन पुनर्गठनका प्रस्तावमाथि निर्णायक बहस हुने देखिन्छ। थप विवरणसहित कान्तिपुर कर्मी गंगा विसीले तयार पारेको एक सामग्री।
4: चुनावी धक्का र जेएनजे आन्दोलनपछि बदलिएको राजनैतिक परिस्थितिबीच एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको विवाद उत्कर्षमा पुगेको छ। यो बहस एकाएक चर्किएको भने होइन। महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीबाट नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेपछि पार्टी अन्तर संघर्षमा छ। गत वर्ष भदौ 20 सकिएको विधान महाधिवेशन र पुसको पहिलो साता भएको 11 महाधिवेशनमा अध्यक्ष ओलीको पक्षमा थिए उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल लगायत। अहिले उनीहरूको निष्कर्ष छ, अब पुरानो नीति र नेतृत्वबाट एमाले उभो लाग्दैन, त्यसैले ओलीले नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुन्छ। देशभर भएका 13 भेलाबाट आएका सुझावका आधारमा पोखरेलले पार्टी पुनर्गठनको खाकासहित प्रतिवेदन पनि तयार गरे, तर ओलीले त्यसलाई अघि बढ़न दिएनन्। शुरूमा उनले पुनर्गठन कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाए। पोखरेलको प्रतिवेदन विरूद्ध आएको थापाको प्रतिवेदनमा पनि चित्त नबुझेपछि उनले कार्यदलमा नरहेका नेताप्रति विज्ञावलीलाई प्रतिवेदन लेख्ने जिम्मा दिए। ओली पक्षकै नेताहरू विकल्पमा उभिएपछि एमालेको अन्तर संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। अब सोमबार शुरू हुने केन्द्रीय कमिटि बैठकमा यो बहस प्रमुखताका साथ उठ्ने देखिन्छ। महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय महत्वपूर्ण एजेण्डा बनिसकेको उल्लेख गर्दै पार्टीले युवा र संगठनमा आरक्षणको व्यवस्था लागू गरिसकेको भए पनि त्यो पर्याप्त नभएको जनाएका छन्। पोखरेलले प्रदेशहरूबाट आएको सुझावका आधारमा प्रतिवेदनमा कोट गरेका छन्। यसले युवाहरूको आकांक्षाको सम्बोधन हुने देखिँदैन। पार्टीले तीन पुस्ताको संयोजनको नीतिलाई ठोस योजना बनाएर अघि बढ़ाउनु पर्दछ। यसका लागि पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने प्रतिबद्धता प्रकट गर्न आवश्यक छ। उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेल नेतृत्व पुनर्गठनको पक्षमा उभिएपछि एमालेभित्र तातो बहस शुरू भएको छ। महासचिव पोखरेलको प्रतिवेदनमा नेतृत्व हस्तान्तरणका लागि ओली आफै अग्रसर हुनुपर्ने प्रस्ताव राखिएको थियो। अब बुझौं कहिले शुरू भयो त पुनर्गठनको बहस। भदौ 24 विध्वंसात्मक प्रदर्शनले अध्यक्ष ओली नेतृत्वको सरकार विस्थापित गरेपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। एमाले त्यसलाई असंवैधानिकका रूपमा लिँदै आएको छ। त्यसबेलासम्म एमाले एक ढिक्का भएर प्रतिवाद गरेको थियो। फागुन 21 को निर्वाचनमा ओलीको नेतृत्वमा चुनावमा गए पनि करिब 50% भन्दा बढ़ी जनमत घटेपछि पार्टी पुनर्गठनको बहस शुरू भएको हो। जेएनजी आन्दोलनपछि नेतृत्व पुनर्गठनको बहस पहिलो पटक भएको हो। एमाले महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन र पुनर्जागरण अभियानका लागि तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओली नेतृत्व हस्तान्तरणका लागि आफै अग्रसर हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। यो बहस केन्द्रदेखि वडा तहसम्म तातेको छ। अब बुझौं काउन्टर प्रतिवेदनले कस्तो असर पार्ला। उपाध्यक्ष एवं कार्यदल संयोजक थापाले पार्टी संकटमा रहेका बेला नेतृत्व हस्तान्तरणको विषय उठाउनु बेमौसमी बाधा भएको प्रतिवेदनमा लेखे। उनले नेतृत्व पुनर्गठनको बहसलाई दक्षिणपन्थी प्रवृत्तिका रूपमा व्याख्या गरेका छन्। थापाको प्रतिवेदनप्रति उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव पोखरेल र उपमहासचिव योगेश भट्टराई लगायतले असहमति जनाएका छन्। केन्द्रीय कमिटिको बैठकमा ओलीले तत्काल नेतृत्व पुनर्गठन आवश्यक नभएको अर्को प्रतिवेदन तयार गराएपछि झन द्वन्द बढ़ेको छ। यतिसम्म कि ओलीले पौडेल र पोखरेल पक्षलाई पार्टी विभाजन गर्न लागेको प्रचार पार्टीलाई गराए, जसले नेतृत्व पुनर्गठनको पक्षमा उठेको आवाज मध्यमार्गी संस्थापन पक्षको बुझाइ थियो। ओली आफैले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको संविधान दिवसको कार्यक्रममा अरूले नै पार्टी फुटाउने हल्ला चलाएको आरोप लगाए। उनले भने, म त हिँड्छु मेरै बाटो, खुट्टा तान्ने गर भन्ने गीत छ। एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन। उनको भनाइ थियो, हामी आफ्नै बाटोमा हिँड्छौं, हातमा साथ दिन्छौ। एमाले शीर्ष नेताहरू सहभागी कार्यक्रममा उनले आफू युद्धको मैदानमा भएको समेत बताएका थिए। उनले आफूलाई महाभारतका भीष्म पिताहरूसँग तुलना गर्दै अहिले पनि राजनैतिक मैदानमा खड़ा रहेको दावी गरे। उनले भने, धेरै बाढ़को वर्षा भएपछि भीष्म पितामह सरसैयामा ढलेका थिए, तर केपी ओली सरसैयामा ढलेको छैन, खड़ा छ, फेरि पनि मैदानमा छ। नेता ग्याउलीले पूरक प्रतिवेदन लेख्दै पार्टीमा नेतृत्व विकास र हस्तान्तरण स्वाभाविक विषय नभई लामो प्रक्रिया भएकाले महासचिव सचिवको प्रतिवेदनलाई काउन्टर दिएका छन्। उनले भनेका छन्, नेतृत्व विकास सम्भाव्यता पहिचान हुर्काई र योजनाबद्ध विकासको प्रक्रिया हो। यो महत्वपूर्ण पक्ष हो, तर सबैसँग नेतृत्व विकास र हस्तान्तरणको योजनाबद्ध प्रणाली माथिदेखि तलसम्म नै विकास गरिनुपर्दछ। पार्टीमा गतिशीलता ल्याउन र नयाँ पुस्तालाई पार्टीमा जोड्न समेत सहयोग पुग्ने गरी पार्टीमा आवश्यक संगठनात्मक र वैधानिक व्यवस्था गरिनुपर्छ। पौडेल पोखरेल पक्षले सोमबार बस्ने केन्द्रीय कमिटि बैठकमा नेतृत्व पुनर्गठनको मुद्दालाई प्रमुखताका साथ अघि बढ़ाउने तयारी गरेको छ। सो पक्षले 279 सदस्यीय हालको केन्द्रीय कमिटिमा आफूहरूसँग 45% भन्दा बढ़ी समर्थन रहेको दावी गरेको छ। विशेष महाधिवेशनका लागि आवश्यक समर्थन जुटाउने वा नेतृत्व परिवर्तनको मुद्दालाई पार्टीभित्र निरन्तर अघि बढ़ाउने रणनीति रहेको नेताहरूको भनाइ छ। विधिवत रूपमा नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक छ। विशेष महाधिवेशनका लागि बहुमत महाधिवेशन प्रतिनिधि वा दुई तिहाई जिल्ला कमिटिले माग गर्नुपर्दछ। हाल पार्टी निर्वाचनबाट पराजित भएको अवस्थामा ओली विरूद्ध खुल्ला रूपमा उत्रने मनस्थितिमा नेता कार्यकर्ता छैनन्। अध्यक्ष ओलीले 11 महाधिवेशनबाट आफू नेतृत्वमा निर्वाचित भएकाले कसैले माग गर्दैमा नेतृत्व नछाड्ने बताउँदै आएका छन्। विशेष महाधिवेशनका लागि आवश्यक प्रतिनिधि र जिल्ला कमिटिको समर्थन जुटाउन सहज नभएको ओली निकट नेताहरूको तर्क छ। सचिव महेश बस्नेतले भने, दुवै प्रतिवेदनलाई समेटेर एकताबद्ध रूपमा अघि बढ्ने निर्णय भएको बताएका छन्। एमाले विधानको धारा 72 विशेष महाधिवेशन सम्बन्धी व्यवस्था छ। ठोस कार्यसूची र कारणसहित दुई तिहाई जिल्ला कमिटि वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदले लिखित रूपमा माग गरे केन्द्रीय कमिटिले 6 महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्नेछ। 11 महाधिवेशनमा 2263 प्रतिनिधि रहेकाले बहुमतका लागि 1132 हस्ताक्षर आवश्यक पर्ने देखिन्छ। केन्द्रीय कमिटिले तोकिएको अवधिमा महाधिवेशन नबोलाए माग गर्ने पक्षले आयोजक कमिटि बनाएर विशेष महाधिवेशन गर्न सक्ने व्यवस्था पनि विधानमा छ। एमालेको गत भदौमा भएको दोस्रो विधान महाधिवेशन अघि तयार गरिएको विधान मस्यौदामा 70 वर्ष उमेर हद र एउटै पदमा दुई कार्यकाल भन्दा बढ़ी रहन नपाउने व्यवस्था राखिएपछि पार्टीभित्र विवाद भएको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत नेताहरूले त्यसमा आपत्ति जनाएका थिए। उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने विषयलाई पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी राजनीतिमा पुनरागमनसँग पनि जोडेर एमालेभित्र बहस भएको थियो। भण्डारी पक्षका नेताहरूले मस्यौदा आफूहरूलाई रोक्ने उद्देश्यले आएको दावी गरेका थिए। नेतृत्व पुनर्गठनको मुद्दा चर्किएपछि भण्डारी मौन छिन्। आफू एमाले नेतृत्वमा हुने शर्तमा मात्र बोल्ने पक्षमा रहेको उनी निकट नेताहरूको भनाइ छ।

0: कान्तिपुरहरी माओवाघी प्रसंग नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेकाले मौसमविदहरूले सतर्कता अप्नाउन आग्रह गरेका छन्। उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा बढ़िरहेको न्यूनचापीय प्रणाली थप बलियो भन्दै उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको र यसले ल्याउन सक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह छ। असोज 8-12 गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना देखिन्छ। यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविदहरूको आकलन छ। विशेष गरी दुई प्रणाली बीचको अन्तर्क्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ़न सक्छ। भारतीय मौसम विज्ञान विभाग आईएमडीका अनुसार अण्डमान सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसमा नेपालतर्फ मनसूनी आर्द्रता भित्रने सम्भावना देखिएको हो।
1: जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि राउतको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका हुन्। 150 केन्द्रीय सदस्य मध्ये अब 100 पदमा प्रत्यक्ष निर्वाचन हुनेछ। असोज 9-10 गते वीरगंजमा हुने दोस्रो महाधिवेशनबाट कम्तीमा 33% युवा र पुरूष हुने गरी विधान मस्यौदा तयार भएको राउतले बताए। महाधिवेशनलाई अध्यक्ष 1, उपाध्यक्ष 7, महासचिव 1, उपमहासचिव 1, सचिव 7 सहित 17 पदाधिकारी भएको 151 सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। जनमतले बुधबार मतदाता नामावली प्रकाशन र 1 असोजमा उम्मेद्वारको मनोनयन गर्ने कार्यतालिका राखेको थियो। 10 असोजमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष बाहेक पदाधिकारी सहित 100 सदस्यका लागि मतदान हुनेछ। 28 चैत 2077 जनकपुरको 12 बिगामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो। त्यसबेला राउत अध्यक्षमा निर्वाचित भएका थिए।
0: सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत सवारी चालक अनुमति पत्र सफाई शुरू गरेको छ। यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स सफाईको समस्या समाधान गर्न साउन 1 गतेदेखि नयाँ प्रणाली लागू गरेको हो। प्रणालीमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र लाइसेन्स पाएपछि हुलाक मार्फत सम्बन्धित यातायात कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। पहिलो चरणमा मध्य प्रदेशका 3081 लाइसेन्स छपाई गरी वितरणका लागि पठाइएको छ। प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफै लाइसेन्स छपाई गर्न सक्ने व्यवस्था गरिएको छ। सोही अनुसार मधेसपछि लुम्बिनी प्रदेशले पनि लाइसेन्स छपाई शुरू गरेको विभागले जनाएको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

डायरीमा अब आर्थिक प्रसंग। आर्थिक वर्ष 2083-84 को दुई महिनामा सबैभन्दा धेरै पर्यटनमा विदेशी लगानी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा 70 भन्दा बढ़ी परियोजनामा सबैभन्दा बढ़ी 3,74,28,50,000 लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षको साउन र भदौमा 328 परियोजना मार्फत 11,12,44,57,000 लगानी प्रतिबद्धता आएको उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो आर्थिक वर्ष 2082-83 को सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता भने निकै कमजोर देखिएको छ। 2082-83 को साउन र भदौमा 236 परियोजनाका लागि 33,09,20,54,000 रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त थियो। गत वर्षको तुलनामा 92 परियोजना बढ़ी भए पनि लगानी रकम भने कम देखिएको हो। चालू आर्थिक वर्षमा पर्यटनपछि दोस्रोमा सेवा क्षेत्रमा 26 परियोजना मार्फत 3,30,54,85,000 लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षको दुई महिनाको कुल लगानी प्रतिबद्धतामा पर्यटनमूलक, उत्पादनमूलक, ऊर्जामूलक, कृषिमूलक, खनिज सेवामूलक, पूर्वाधारमूलक, सूचनामूलक गरी 328 परियोजना रहेका छन्। उत्पादनमूलक उद्योगमा 18 परियोजना मार्फत 1,23,92,00,000 लगानी प्रतिबद्धता आएको छ। सूचनामूलक 212 परियोजना मार्फत 81,79,76,000 लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: कान्तिपुरमा अब अन्तर्राष्ट्रिय प्रसंग। स्क्रीनमा घोत्लिरहने बानी डुम स्क्रोलिङ बढ्दै त्यसलाई कम गर्न सिंगापुरले नागरिकलाई दैनिक कम्तीमा 15 मिनट किताब पढे बापत पैसा दिने कार्यक्रम शुरू गरेको छ। समृद्ध मुलुकका रूपमा चिनिने सिंगापुरले यसलाई गेमिफिकेशन रणनीतिका रूपमा अघि बढ़ाएको हो। यसबाट नागरिकको एकाग्रता, आलोचनात्मक सोच र कल्पना शक्ति बढ़ने अपेक्षा गरिएको छ। यस कार्यक्रम अन्तर्गत किताब पढ्ने नागरिकले अंक कमाउनेछन् र ती अंकलाई रकममा साट्न सक्नेछन्। सरकारी वेबसाइटमा दैनिक पढ़ाईको विवरण राख्नुपर्नेछ। 15 मिनट वा त्यसभन्दा बढ़ी समय पढ़े 20 भर्चुअल सिक्का पाइनेछ। 1000 सिक्का पुगेपछि 1 सिंगापुर डलर झण्डै 80 अमेरिकी सेन्ट प्राप्त हुनेछ। दिनमा एउटा मात्र पढ़ाई सत्रको अंक जोड़िनेछ। सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्ड एनएलबीले गत 6 सेप्टेम्बरमा रेड एसडी अभियान शुरू गरेको हो। यो कार्यक्रम 31 डिसेम्बरसम्म परीक्षणका रूपमा सञ्चालन हुनेछ। प्राप्त प्रतिक्रियाका आधारमा यसमा नयाँ सुविधा र सुधार थपिँदै जाने द स्टेट्स टाइम्सले जनाएको छ। एनएलबीकी प्रमुख मेलिसा टामले यसले पढ्ने बानी बढ़ाउने अपेक्षा रहेको बताएकी छन्। सिंगापुर सरकारले युवा पुस्तामा सामाजिक सञ्जालको बढ़दो प्रयोगबाट हुने हानि कम गर्ने उपायबारे पनि विचार गरिएको छ। यसमा सामाजिक सञ्जाल प्रयोगका लागि दैनिक समयसीमा तोक्ने विषय समेत समेटिएको छ। हालैको एक अध्ययनले डुम स्क्रोलिङ र सामाजिक सञ्जालको लत युवामा देखिने प्रमुख हानिकारक प्रभाव मध्ये रहेको देखाएको थियो। नागरिकको व्यवहार प्रभावित गर्न सिंगापुर सरकारले आर्थिक प्रोत्साहन प्रयोग गरेको यो पहिलो पटक भन्ने होइन। यसअघि स्वास्थ्य प्रवर्धनका कार्यक्रम अन्तर्गत हिडुल गर्न सुपरमार्केट भाउचर तथा दैनिक निश्चित संख्यामा पाइला हिन्न पुरस्कार दिने कार्यक्रम सञ्चालन गरिएको थियो। पढ्ने बानी विकासमा सरकारको चासो रहे पनि हालै सार्वजनिक 2025 प्रोग्राम फर इन्टरनेशनल स्टुडेन्ट असेसमेन्ट पीआईएसए नतिजामा सिंगापुरका 15 वर्ष उमेर समूहका विद्यार्थी पठनतर्फ विश्वभर शीर्ष स्थानमा देखिएका छन्। एनएलबीले सेप्टेम्बर 2027 यस कार्यक्रममा 1,50,000 प्रयोगकर्ता सहभागी गराउने लक्ष्य लिएको छ। यसअघि रिड फर बुक्स नामले सञ्चालन हुँदै आएको सो अभियानले सन् 2026 75 लाख मिनट पठन समय जुटाउने लक्ष्य राखेको छ। यसबाट विपन्न समुदायका लागि 1,50,000 डलरसम्म सहयोग जुटाउने लक्ष्य राखिएको छ।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग। कराटेकी एरिका गुरूङले काश्य पदक जित्ने मौका गुमाएकी छन्। 20 एसियाली खेलकुद अन्तर्गत हिजो भएको रिपिचेजमा एरिकालाई सेमी फाइनलमा साउदी अरेबियाकी मुस्तफा डिना अहमदले 8-7 पराजित गरिन्। शुरूआतमै एरिकाले 3-0 अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकिनन्। यस्तै नेपाली कराते खेलाड़ी मीनबहादुर तामाङ काश्य पदकबाट चुकेका छन्। 60 केजी मुनिको रिपिचेजमा मीनबहादुर साउदी अरेबियाका खेलाड़ीसँग 2-0 पराजित भएका हुन्। यस्तै राकेश मानन्दर 55 केजी मुनिको रिपिचेजमा मलेसियाका खेलाड़ीसँग 9-1 पराजित हुँदै पदकबाट चुकेका छन्। कराटेको महिला व्यक्तिगत काँटामा सनुमाया थिङ दक्षिण कोरियाकी खेलाड़ीसँग 5-0 पराजित भइन्। यस्तै उसुका विजय सिंजाली पुरूष चान क्वानको पहिलो चरणबाटै बाहिरिएका छन्। यसैबीच एसियन गेम्स अन्तर्गत महिला भलिबलको क्लासिफिकेशन म्याचमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले अब 9 देखि 12 स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका दुवै खेलमा पराजित भएको नेपाल पदक दौड़बाट भने बाहिरिसकेको छ।
1: अब मौसम सम्बन्धी जानकारी। देशका हिमाली र पहाड़ी भूभाग, मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागमा सामान्यतया बादल लाग्नेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:46 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 6:00 7 मिनटमा हुनेछ। हवस् त यसका साथै कान्ति पुटारीको यो बुलेटिन अहिले यही सकिन्छ। तारा र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।
3: It's always fun when you hit the road making turns in the brand new Kia.
4: खांतवारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खांतवारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 029140084 र 98040485827।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98420226667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
4: र 9819326775।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843347262,
4: 9010555580
6: र वाट्सएप नम्बर 9520286646।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068।
10: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
0: More style, more design. Total Tailors.
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
5: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगर।

0: पालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800900062।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा आयो।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557068।
16: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
5: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने पिच दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 029590667 र 9842226667।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी एक, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029595267, मोबाइल 9743846084।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग सँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिलले आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
9: प्रोप्राइटर छुनु एन्ड भीमका दाइली।
6: सम्पर्क 0291400084 र 98040458827।
10: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
6: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 0295 62 061,
6: 0295 70 315
11: र 98 520 60 177।
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
12: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-99-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
13: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खादबारी नगरपालिकाको अनुरोध।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
9: सदाको झैं आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग, ग्रह गोचर अनि आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ त फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बारु राशिफल अनि तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका विविध जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। आज हामी तपाईसँग भएका विविध जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारी लिएर उपस्थित भएका छौं। हामीले तपाईँलाई हिजोदेखि जानकारी गराइरहेका छौं। हामी अब पर्सीको 7 गते बुधबारको दिन काठमाडौँमा तपाईँ र हाम्रो भेटघाट रहनेछ, मात्र एक दिनको लागि भनेर पनि जानकारी गराइरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: আজমিতি 2083 সালে সুজ 5 গতি হওয়া আজ সোমবার তদনুসার ইস্বী সন 2026 রেকুশ আজ নেপাল সম্মত 1146 রৌদ্র নাম সম্বৎসর শ্রী সূর্য দক্ষিণায়ন শরদ ঋতু ভাদ্র শুক্ল পক্ষ পরম পবিত্র পাবন দিন আজ সূর্যোদয় দশমী 31:05 বিহান বাটই পুরা রূপমা দিন 6:18 সম্ম উত্তরসহ নক্ষত্র 60 ঘটি অহরাত শোভনযোগ 27:55 ববকরণ 60 ঘটি শূন্য পালা আজ আনন্দাদি যুগমা মৃত্যুযোগ রেখে আজক দিনমানক সময় 30:21 বিহান সূর্যোদয় 5:52 যা ভয় সাঁজ সূর্যাস্ত ঠিক 6 বজে রহনে আজ বিশ্ব শান্তি দিবস আজ পঞ্চাঙ্গ উল্লেখ अब कार्यक्रममा पालो भएको छ आजको ग्रह गोचरको सूर्य यतिखेर कन्या राशिमा छन् भने चन्द्रमा धनु राशिमा रहेका छन् आजको दिन विशेष गरी दिनको 11:01 धनु राशिमा तत्पश्चात भने मकर राशिमा प्रवेश गर्नेछन् चन्द्रमा त्यस्तै गरेर आजको दिनमा हेर्दा मंगल ग्रहको अवस्था कर्कट राशिमा छन् बुध ग्रह कन्या राशिमा छन् भने बृहस्पति कर्कट राशिमा रहेका छन् त्यस्तै गरेर शुक्र तुल राशिमा छन् भने शनि ग्रह मीन राशिमा राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ यो जानकारी सहित अब कार्यक्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ तपाईँको राशिफल भन्छौ तर हेर्नुहोस् राशिफल तपाईँले हरेक दिन सुन्नु भएको छ आज नयाँ खुशीको खबर काठमाडौँमा तपाई र हाम्रो भेट पर्सी आज सोमबार हो भोलि मंगलबार होइन पर्सी बुधबारको दिन बिहान ठिक 10:11-12 बजेसम्म तपाईँ र हाम्रो भेटघाट काठमाडौँमा रहनेछ काठमाडौँको चक्रपथमा रहेको अस्ट्रेलियाको दूतावास जुन छ अस्ट्रेलियन दूतावास त्यसको अगाडिपट्टि रहेको चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट रहनेछ तपाईँका आफन्त छोराछोरी कोही हुनुहुन्छ र हामीलाई ठ्याक्कै तपाईँ चाहिँ चिनाहरू हेराउन बनाउन पठाउन चाहनुहुन्छ भने सम्पर्कमा रहनुहोला हामीलाई यिनै नम्बरमा फोन गर्नु 98453 97658 र 98142-73601 सम्पर्कमा रहेर हामीसँग प्रत्यक्ष कुराकानी गर्दै तपाईँ हामीलाई भेटघाट काठमाडौँमा पनि गर्न सक्नुहुन्छ यो जानकारी सहित अब कार्यक्रममा रहेर तपाईँलाई जानकारी गराउँ तपाईँको दिन कसरी व्यतीत हुन्छ आजका मेष आदि बार राशिफल यस प्रकार रहेको छ सबैभन्दा पहिलो राशि मेष राशि मेष राशिको लागि भाग्य स्थानको चन्द्रमा कर्ममा जाँदैछ नयाँ बाटाहरू खुल्नेछन् उन्नति र प्रगतिमा राम्रो अवसरहरू जोड्ने योग छ मेहनत गरे अनुसारको फल प्राप्त गर्न सकिने योग छ तपाईँले सोचेका कामहरूबाट सकारात्मकता प्राप्तिको लागि योग शुभ छ लामोदूरको यात्राहरूमा सहज हुनेछ अलिकति विशेष गरी खानपिनमा विशेष ध्यान दिँदै अगाडि बढ्नु भयो भने राम्रो हुने योग छ मिथुन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता प्राप्तको लागि सुखद दिन छ आफन्तहरूसँग भेटघाट रहनेछ नयाँ ठाउँको भ्रमणको सौभाग्य पनि प्राप्त रहनेछ उन्नति र प्रगतिमा रमाउने दिन छ आजको दिन साथीभाइसँग उमङ्ग रहने दिन छ अलिकति राशिको अवस्था हेर्दा कर्कट राशिको लागि सामान्य मान सम्मानमा हानि हुन सक्छ किनकि मंगल निज अवस्थामा प्रवेश गर्दै गर्दा आफ्नो राशिलाई केही भार पनि भइरहेको अवस्थाहरू बुझ्न सकिन्छ मान सम्मानमा तपाईँको लागि राम्रो नहोला विशेष ध्यान दिनु ओम अङ अङ्गारकाय नमः जप्नुहोला राम्रो हुन्छ विद्या बुद्धि असत्य राम्रो छ जागिरमा पदवृद्धिको सम्भावना छ कृषि र पशु चौपायबाट लाभ नहोला तर जागिरमा भने धेरै कुरामा सकारात्मकता राम्रो हुने खालका योग देख्न सकिन्छ मन अतिरञ्जित नरहला तपाईँले गर्दै आएका कामबाट पनि सुखद समाचारहरू सुन्न पाइने खालका योगहरू राम्रा छन् मान सम्मानमा वृद्धि हुनेछ। आर्थिकता ताकेका कामहरूबाट पनि सकारात्मक हुने आजको राशिबाट संकेत देखिएको छ भने मान सम्मानमा वृद्धि आजको राशिबाट कन्या राशिलाई देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घरघडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: तपाईँको दिन सकारात्मकले आज ऊर्जा थपिने दिन छ। पराक्रम पनि उत्तिकै मात्रामा वृद्धि रहनेछ। तपाईँलाई सबैले प्रशंसा गर्नेछन्। व्यावहारिक पक्षमा तपाईँ अडिक भएर अगाडि बढ्नु राम्रो छ, तर आफ्नो गोप्य कुराहरूलाई विशेष स्थान दिँदै सुरक्षित राख्नुभयो भने तपाईँको दिन सुखद बन्ने योग छ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा पनि वृद्धि रहनेछ। नबनेका कामहरू पनि बन्दै जान सक्ने सम्भावना राशिमा संकेत छ भने मान सम्मानबाट एकदमै प्रशंसनीय काममा अगाडि जाने योग देखिन्छ।
2: धनुराशि
0: हुनेको लागि आजको दिनमा तपाईँको लागि सुखद बन्दै जाने खालका योग छन्। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामबाट पनि सकारात्मकता हुनेछ भने सरकारी जागिरमा पदवृद्धिको सम्भावना राम्रो देखिन्छ। मकर राशि हुनेहरूको लागि आजको दिन तपाईँको लागि निकै सुखद बन्दैछन्। तपाईँको लग्नमा चन्द्रमा आउँदा तपाईँका अशुभ संकेतहरू पनि शुभ भएर जानेछन्। गर्दै आएका नयाँ कामहरूलाई अगाडि बढाउँदै जानु सकारात्मक हुने योग छ भने गर्दै आएका कामबाट तपाईँलाई अझ काम गर्नमा हौसला थपिनेछ। सकारात्मक भएर जाने योग छ। राशिमा कुम्भ राशिको लागि अलिकति 7.5 को शनि अनि चन्द्रमा र राहुको प्रभावले गर्दा काममा विवाद बन्न सक्ने योग छ। तपाईँले सोचेका कामहरूबाट अलिकति तपाईँ टाढा रहनुपर्ने जस्ता सम्भावनाहरूले तपाईँलाई सताउनेछन्। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। तपाईँले काम गर्दाखेरि विशेष ध्यान दिँदै अगाडि बढ्नुहोला। शुभ हुने संकेतहरू देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट पनि सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योगहरू पनि असाध्य राम्रो। राशि मीन राशिलाई आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ।

हजुर, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म 7 प्रदेश 77 जिल्लाबाट कार्यक्रम एकैसाथमा प्रसारण भइरहेको छ। हामी नियमित तपाईँहरूलाई कुराको जानकारी गराइरहेका छौं कि तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीलाई धेरै मान्छेहरूले कार्यक्रम सुन्दाखेरि संस्कार संस्कार संस्कार भन्नुहुन्थ्यो। हामीले संस्कारलाई केही जोड्ने एउटा प्रयास र प्रयत्न गरेका छौं। आज म तपाईँहरूलाई जानकारी गराउँछु, संस्कारमा हामीले चर्चा गरिरहने कुराहरूमा कहिलेकाहीँ हामीले केको बारेमा कुरा गर्छौं, केको बारेमा कुरा गर्छौं। अहिले हामी 16 संस्कार मध्येमा आज हामी तपाईँलाई जानकारी गराउँछौ। सूतिका स्नान मुहूर्त अथवा गर्भवती महिलाले स्नान गर्ने पहिलो दिन के जोड्नु पर्दो रहेछ है, थाहा पाउनु पर्यो नि। यो विचारा कसले भन्ने आशा र थाहा पाउने हाम्रा आमाहरूलाई, हाम्रा दिदीहरूलाई, हाम्रा भाउजूहरूलाई, काकीहरूलाई, सानीमाहरूलाई कसले भन्ने आशा र विचार थाहा हुने? अनि त्यत्तिकै गयो, नुहायो, आयो, अनि भोलिदेखि ढाड दुख्या छ भने छ, पेटमा स्वास्थ्य बिग्रियो भने छ, टाउको दुख्न थालो भने छ, यो सबै के हो? पानीको दोष लागेको कारण हो। त्यही भएर आजदेखि भनेको मान्नु, यो आवाजलाई रेकर्ड गर्नु हजुर काम लाग्छ कहिले काहीँ, बुझ्नु कि भएन? यस्ता कुराहरू त सेभ गरेर राख्ने कुरा हो। यो त फेरि धेरै धेरै कुराहरूको प्रत्येक दिन मान्छे हजारौं हजार मान्छे जन्मिरहेका छन्, सबैलाई चाहिने कुरा होइन है। ध्यान दिनु होला, यस्ता कुराहरूमा बुझ्नु भएन भने हाम्रो फेसबुक आइडी थाहा छैन, फेसबुक आइडीमा गएर सर्च गर्नु न। फेसबुक सबैले चलाउनुहुन्छ तपाईँहरू होइन, फेसबुकमा जानुहोस् अनि लक्ष्मण सुवेदी 333 LAXMANYUBEDI सुवेदी 333 यो सर्च गर्नुहोस् र तपाईँ हाम्रो भेटघाट हुन्छ। फेसबुकबाट म्यासेज गर्नुहोस् अथवा हाम्रो 98453 97658 यो नम्बर वाट्सएप छ, यो नम्बर सेभ गरेर वाट्सएपमा म्यासेज गर्नुहोस् होइन, अथवा हामीलाई तपाईँले युट्युबमा गएर लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोस्। हाम्रो आफ्नै युट्युब च्यानल आउँछ। अब यसमा भिडियो हाल्ने त धेरैचोटि भनियो, थाहा छैन है, यसमा तपाईँहरूले हामीलाई त्यहाँ सब्सक्राइब पनि गर्नुहोला, भिडियोहरू अलिअलि छन् हेर्दै पनि गर्नुहोला, केही अब के को बारेमा भिडियो हाल्ने भनेर तपाईँले खबर गर्दै पनि गर्नुहोला। तपाईँले कमेन्ट गर्नुभएको युट्युबमा गएर कमेन्ट गर्नुभयो भने त्यहाँबाट हामी त्यही अनुसारका के गर्छौं, त्यही अनुसारका भिडियोहरू बनाएर त्यो युट्युबमा हामीले पोस्ट गरिदिनेछौँ र तपाईँहरूलाई हेर्न सजिलो पनि हुन्छ है। नम्बर थाहा पाउनुभयो, नाम थाहा पाउनुभयो, फेसबुकमा जाने अथवा जुनसुकै सामाजिक सञ्जालमा LAXMANYUBEDI सुवेदी 333 अनि नम्बर चाहिँ भनिहाल्छु है, दिनैभरि पनि फोन गर्नुहोला यही नम्बरमा 98453 97658 यो नम्बर चाहिँ वाट्सएप पनि छ, यसमा चाहिँ भाइबर पनि छ होइन, अनि अर्को चाहिँ एनसेलको नम्बर 98142-73-601 यो नम्बरमा सम्पर्क भने तपाईँ दिनैभरि पनि गर्न सक्नुहुन्छ। लागिहालौ, धेरै ढिलो गर्नु भएको छैन होइन। अब सूतिका स्नान मुहूर्त म तपाईँलाई एकदमै ध्यान दिएर सुन्ने खालको शास्त्रको ज्ञान दिइरहेको छु, ध्यान दिएर सुन्नुहोला। पोष्टम ध्रुवेन्दु करव्रात हेषु सूतिर् स्नानम समित्र भरबीज कुजेषु सस्तम नाद्रात्रय श्रुतिमघान्तकमेश मूलम त्वाष्टम ज्ञशौरि वसुसर विरिक्त तिथ्याम। कति राम्रो श्लोक छ है। यसको अर्थ के भनौ भने सबैभन्दा पहिली रेवती नक्षत्र, उत्तर भाद्रपदा, उत्तर साडा र उत्तर फाल्गुनी नक्षत्र, तीनटा नक्षत्र, रोहिणी नक्षत्र, मृगशिरा नक्षत्र, हस्ता नक्षत्र, स्वाति नक्षत्र, अश्विनी नक्षत्र र अनुराधा नक्षत्रमा, अनि आइतबार, बिहिबार, मंगलबार होइन
सुत्केर स्नान गर्नलाई शुभ हुन्छ भनेर शास्त्रमा लेखेको छ है। अर्को के छ भने आराध्रा नक्षत्र, पुनर्वसु नक्षत्र, तिष्य नक्षत्र अनि श्रवण नक्षत्र, मघा नक्षत्र अनि विशाखा र कृतिका नक्षत्र अनि मूल नक्षत्र, चित्रा नक्षत्र अनि बुधबार र शनिबार, बुझ्नुभयो कि भएन? षष्ठी अष्टमी चतुर्थी नवमी र चतुर्दशी तिथिमा स्नान गर्यो भने रोग बढ्छ भनेर शास्त्रमा लेखेको छ, गर्न हुँदैन स्नान, पहिलो स्नान है फेरि है, त्यो ख्याल गर्नुहोला। अब यो संस्कारहरूमा हामीले तपाईँलाई कहिले हामीले के को संस्कार बतायौं, कहिले हामीले के को संस्कार बतायौं, यी सबै शास्त्रमा लेखेका कुराहरू मैले तपाईँलाई घोकेर भनेको छु, हेरेर भनेको छु, सत्य भनेको ल तपाईँहरूलाई सिकाउनको लागि, हाम्रा दिदी बहिनीहरूलाई थाहा होस् भन्नको लागि, हाम्रा आमा काकी फुपूहरूलाई थाहा होस् भन्नको लागि भनेको हो। अब एउटा एकदम महत्वपूर्ण कुरा जोडिहाल्छु पहिले ल, ए गुरुबा फोन आउँछ हामीलाई धेरै नि, हजुर हजुर राधे राधे भन्यो, मेरो छोराको हेरिस न आठ महिना दाता अरे के हुन राम्रै हो त, होइन नि गाउँघर चाहिँ हुँदैन भने त राम्रो हुँदैन भने, खै किन भन्छन् त्यहाँका बाजेहरू, अनि गुरुबा बाह्र महिनामा दाँत आयो नि के हुन्छ, माथि आयो कि पहिले तल आयो, तल आएछ पहिलो के हुन राम्रै हुन्छ त भन्छु म, होइन गुरुबा यहाँ त बाह्र त राम्रो होइन अरे नि त भन्छन्, खै कहाँ लेखाएको नि, अब म आज श्लोक पढ्छु, श्लोक पढेर तपाईँलाई सुनाउँछु ल, श्लोक पढिदिन्छु ध्यान दिएर सुन्नु होला, किनभने यो कार्यक्रम यतिखेर धेरै ठाउँमा बजिरहेको छ, धेरै ठाउँको मान्छेलाई शास्त्रको ज्ञान चाहिएको छ, धेरै ठाउँको मान्छेलाई चाहिँ संस्कार चाहिएको छ। मासे चित प्रथमे भवेद सदसनो बालो बिना सेत स्वयं अन्य सक्रमतो नुजात भगिनी मात्र ग्रधान दुई द्वादिके षष्टादौ लभते हि भोगमतुलम तातत सुख पुष्टताम लक्ष्मी सौख्यमथो जनो सदसनो बोर्ध्यम स्वपित्रादिहा। दाँत उम्रिने सबैभन्दा पहिले ध्यान दिनु, दाँत स्वयं आयो भने एकदमै मतलब जन्मदैमा चाहिँ दाँत आयो भने धेरै ठूलो कष्ट हुन्छ, आफै पनि विनाश हुन्छ भनेको छ, तर धेरै ठूलो कष्ट हुन्छ। अनि दाँत सबैभन्दा पहिले बच्चाको पहिलो दाँत चाहिँ माथिबाट आयो भने अशुभ मानिन्छ, तलबाट तल्लो गिजाबाट दाँत आउनु पर्यो, पहिलो दाँत के हजुर, पहिलो दाँत तलबाट आयो अरू दाँत जताबाट आयो भने केही फरक परेन, पहिलो दाँत चाहिँ तलबाट आउनु पर्यो। अब कति महिनामा आउने त भनेको, स्वयं दाँत सहित जन्म भयो भने त धेरै ठूलो कष्ट भयो, अनि बुवा आमालाई पिर्छ भनेको छ, दाँत सहित जन्मियो भने बुवा आमालाई ठूलो धक्का दिन्छ अरे। अब जन्मिएको एक महिनाभित्रमा दाँत आयो गुरुवा तलैबाट आयो, तर के गरिन्छ भन्दा एक महिनामा आयो भने विनश्येत स्वयं, आफैलाई स्वयंलाई घाटा हुने भयो, बच्चा एकदमै ठूलो समस्यामा पर्ने भयो होइन। अब दुई महिनामा जन्मियो भने मतलब जन्मेको दुई महिनामा आयो भने के हुन्छ भन्दा आफूभन्दा सानाका भाइहरू गर्व खेर गाका गाई हुने भए, नजन्मिने भए भाइहरू है। तेस्रो महिनामा दाँत आयो भने के हुन्छ, बहिनीलाई पिर्ने भयो, भनेको दोस्रो महिनामा दाँत आए पनि तेस्रो महिनामा दाँत आए पनि जे भए पनि आमा बाबाको गर्भबाट बच्चा खेर दिएर जाने भयो है। अनि चौथो महिनामा आयो भने आमालाई धेरै कष्ट हुन्छ है भनेर लेखेको छ। अनि पाँचौं महिनामा आयो भने आफूभन्दा ठूलो दाईहरूलाई पिर्छ भनेर लेखेको छ। अनि पाँचौं महिना पछाडि के भनेको छ, छैटौ महिनामा आयो भने धेरै ठूलो सुख हुन्छ छोरालाई, धेरै ठूलो आहा घर परिवार सन्तान सबैलाई सुख हुन्छ छैटौ महिनामा, जम्मा पाँचवटा महिना बार्नुहोस् है, फेरि सुन्नु ध्यान दिएर, मैले कता कता मामली पिर्ने पनि देखेको छु कतै कतै, यो आमाको ठाउँमा कसै कसैलाई मामा पनि भनिदिन्छन् क्या हजुर,
त्यो पनि कुरा हो है। अलिअलि पाँचौं महिनामा समय आयो भने मामालाई पनि पेर्न सक्छ नातिन होला, तर छैटौं महिनादेखि आयो भने शुभ हो, छैटौं महिनामा आए पनि शुभ हो, सातौं महिनामा आए पनि शुभ हो, आठौं महिनामा आए पनि शुभ हो, नवौं महिनामा आए पनि शुभ हो, दशौं महिनामा आए जहिले आए पनि शुभ हो। जम्मा जन्मिएपछि पाँचवटा महिना चाहिँ ख्याल गर्नु पर्यो दाँत आयो कि आएन भनेर। अब यसमा एउटा कुरा एकदमै कुरा के छ भने कहिलेकाहीँ त हुन्छ नि त, लु मानौ दुई महिनामा आयो दाँत के गर्ने त, अब शान्ति त गर्नु पर्यो, पिर्न त दिन भएन, त्यस्तो बेला चाहिँ सुवर्ण मूर्तिमा पूजा गर्ने, महामृत्युञ्जय जपहरू गर्ने र त्यही भालुद्वारा चाहिँ दधि प्राशन भन्छ के अरे दही खायो भने केही कुरामा शुभ हुन्छ भनेर शास्त्रमा लेखेको छ। थोरै तिर हालेर अनि थोरै दही प्राशन गर्यो भने केही दोषहरू निको हुन्छ है। सानो टुक्रो सुन ल्याएर पूजा गर्ने, त्यही सुनद्वारा यस्तो ओठमा लगाइदिने दधि दही, त्यति गर्यो भने धेरै कुरामा राम्रो भइहाल्छ, आतुर कोही पर्दैन। जबसम्म तपाईँले शास्त्र मान्नुहुन्छ, जबसम्म तपाईँले संस्कार मान्नुहुन्छ, जबसम्म तपाईँले चाहिँ संस्कृति मान्नुहुन्छ भने के हुन्छ, तपाईँलाई डर्नेको कोही चिन्ता छैन, डर्नेको भाग्नेको तपाईँलाई केही आतुरी छैन। हजुर धेरै कुराको हामीले

अस्ति कता मैले एउटा युट्युबमा कि केमा एउटा टिप्स देखाएको थिएँ, एउटा गुरुबा साह्रै रिसाउनु भएछ क्या, बलि बलि भन्छ नि सब बिचरा, त बोकोले बिचरा त राँगोले के को चाहिँ पाप गरेको थियो त्यसलाई चाहिँ काटेको, बलि दिन सकेन त्यस्तो भगवान्लाई प्यार गर्ने मान्छेले त आफू स्वयंको दिनु नै बलि भन्न चाहिँ गुरुबा उफ्रिनु भएको छ। म अस्ति खरो गुरुबा हुँदो रहेछ यसो सोचे, वास्तव हुन त हो नि है, हामी भगवान्लाई कति माया गर्छौं, भगवानको लागि भनेर चट्ट हामीले खानै पर्ने कुरो चाहिँ काटेर दिन्छौँ हेर्नु। ए भगवान्, तपाईँले अहिलेसम्म कहिले सुन्नु भएको छ बाघलाई चाहिँ बलि दिएरे भनेको? छैन। के दिन्छ बलि? कुखुरा। के दिन्छ बलि? बोका। के दिन्छ बलि? राँगा। यति होइन बलि दिने, अथवा हाँस पनि दिनुहुन्छ होला, परेवा पनि दिनुहुन्छ होला, त्यही त्यही खानुहुन्छ अनि त्यही त्यही तपाईँहरू बलि दिनुहुन्छ। ठिक छ, बलि दिने भए दिउँ न त, मैले पनि तपाईँलाई साथ दिइन्छु ल, तर बलि दिने भइसकेपछि त्यो दिएको कुरा किन ल्याएको फेरि फिर्ता? पाप लाग्दैन भगवान्लाई दिएको चिज ल्याउनलाई? शासनमा के ल्याएको छ? आमामामा, भगवान्लाई अर्पण गरेको घरमा फिर्ता ल्यायो भने है भगवानको दक्षिणा कहिलेकाहीँ झुकेर आफ्नो खल्तीमा हातमा कतै झोलामा पर्यो भने त्यसो त ब्रह्म हत्याको दोष लाग्छ भनेर शास्त्रमा लेखा छ। अनि भगवानलाई दिएको कुरा लिएर किन आउने? रगतै मात्रै माग्नु भने थोरै यसो सियोलो कोट्याएर रगत दिनु नि, एक दुई सफा भइहाल्छ त नि, किन काट्नुपर्छ त ल? तपाईँहरूलाई चित्त बुझेन है? गुरुबाले गर्दा हाम्रो अब सबै खुसी नै भयो भन्नुभएको छ, ठिकै छ, तर धेरैले बुझ्नु भएको छ भित्र यति खुसी छु म, धेरैले क्या अझ अलिकति पढे लेखेका मान्छेहरू त ठ्याक्कै बुझिहाल्नुहुन्छ, ओहो गुरुबाले भनेको कुरा सही हो, रिसर्च गर्नु पर्यो नि, मैले के बोलिरहेको छु विश्वास नगर्नुहोस्, तर मैले बोलेको कुरालाई तपाईँले अनुसन्धान गर्नुहोस् न अब, होइन हाम्रा ऋषि महर्षिले बोलेका कुराहरू, ऋषि महर्षिले भनेका शास्त्रका कुराहरूलाई तपाईँले खोज्ने हो नि त, खोजेपछि धेरै कुरा थाहा पाइहाल्छ। आदरणीय सज्जन, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ, हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू भने दिने प्रयास गरिरहन्छौ। हामीले यतिखेर दाँत उम्रिनेको कुरा भन्यौं, एक महिनामा आफैलाई विनाश हुन्छ, दुई महिनामा भाइलाई विनाश हुन्छ, तीन महिनामा बहिनी विनाश हुन्छ, होइन हजुर? हो कि होइन? मैले भनेको बुझ्नु भएको छैन, छैन बुझ्नु भएको छैन भने दिनैभरि तपाईँको लागि फोन खुल्ला हुन्छ है हजुर, फोन फटाफट रूपमा गर्ने। अनि चौथो महिनामा चाहिँ आमालाई पीड़ा हुन्छ, पाँचौं महिनामा चाहिँ दाईलाई पीड़ा हुन्छ, अब छैटौं महिनादेखि पीड़ा हुन्छ भन्ने ब्राह्मण गुरुहरूले कहाँ पढ्नु भएको छ खोजिदिनुहोस् न, मुहुर्त चिन्तामणीमा नभएको कुरो कतै होला ज्योतिषमा? ल, पाँचौं महिनासम्म पिरियो, छैटौं महिनादेखि सबै राम्रो, तर दाँत सहित जन्म भयो भने चाहिँ अलि दुखै हुन्छ, आमाबुवालाई पनि पिर्छ एउटा कुरा, एउटा कुरा अर्को कुरा, पहिलो दाँत शिक्षकभर त्यो महिनामा पनि पाँच महिना पछाडि पनि तलपट्टि आएको चाहिँ राम्रो है, तल्लो दाँत चाहिँ आएको राम्रो ल, त्यसो भयो भने चाहिँ हाम्रो सबै कुरा राम्रो भइहाल्छ है। धेरैका छोराछोरी जन्मिया छन्, बाफाई गर्न छ, के छ भन्नुहुन्छ, सबै भन्छु आजमा, सबै कुराको चर्चा पोलफोल दिन्छु आजमा। ल, हामीले के भन्यौं, दाँत आउनेको चरणमा, अब अघि हामीले यो त हामीले बीचमा राखेको हो नि त यो त, होइन, किनभने पाँच महिनासम्मको संस्कारको बारेमा आउँदैछ कुरो, नामकरण भयो, अब दाँत उम्रिन्छ, अनि यो सँगसँगै नराम्रो सँगसँगै के हुन्छ, नराम्रो सँगसँगै कुकुरोमा राख्ने पनि नियम हुन्छ नि, होइन, कुकुरोमा राख्ने क्या, कुकुरो थाहा छ, कुकुरो माथिपट्टि डोरी बाँधेर तलपट्टि सारी बाँधेर अथवा चाहिँ यस्तो भाटाहरूको बनाउने आजभन्दा किन्न पाइँदो रहेछ है, थाहा पनि त हजुर, होइन, त्यही भएर किन्न पाइँदो रहेछ भने कुकुर किन्न पाइन्छ, त्यो ल्याएर राख्न दिनुहुन्छ। हामी त्यसलाई के भन्छौ, दोलारोहण भन्छौ हामी, हामी कुकुरोलाई कुकुरोमा सुताउन दिनु,

आरोहित क्रभाक पंच सरपंच सुसप्त भेर निरुजम मरणम काश्यम व्याधि सौख्यम क्रमासी सोहो। कति राम्रो शास्त्रमा लेखा छ, चक्रहरू जुराउनुमा लेखा छ। सूर्य नक्षत्रबाट पाँच पाँच पाँच पाँच र सात नक्षत्रमा विवाद लगाएर कर्मैसँग निरोगता हुन्छ, मृत्यु हुन्छ, दुर्बलता हुन्छ, रोगी हुन्छ अनि सुखी हुन्छ। सूर्य नक्षत्रबाट पाँचमा के हुने भयो, निरोगता हुने भयो। अब यो सबै बुझ्नुहुन्न, तर के चाहिँ हो भने अर्को कुरो भनिहाल्छु है, तपाईँले चाहिँ मरिकाते बुझ्नुहुन्न यो कुरा, किनभने हामीले यही पढ्दा त अहिले अझै बुझ्ने गाह्रो छ। बुझ्नु चाहिँ हुन्न, तर यो कार्यक्रम सुन्ने तपाईँले के चाहिँ थाहा पाउनु पर्यो भने, जब छोरो जन्मियो नि अनि हतार पत्ता फोन गर्ने, गुरुबा मेरो छोरोलाई कोक्रोमा राख्ने दिन कहिले हेरिदिनुहोस् त भन्नु पर्यो। तपाईँले कहाँ एकचोटि सुनेर बुझ्नुहुन्छ, तर यस्तो यस्तो पनि नियम रहेछ है भनेर बुझ्नु पर्यो नि, परेन। कोक्रो राख्ने दिन छ, अब एकछिनपछि आउँछ यहाँ समय भयो भने, पहिलोचोटि छोरोलाई भैँमा उभ्याउने चलन छ नि, त्यसको बारे नै आज म तपाईँलाई चर्चा गर्छु। तर समय पुग्यो भने है हजुर, बुझ्नुभयो। सूर्य नक्षत्रको लाई पहिले पाँचौं भाग लाउने, पाँचौं नक्षत्रमा निरोगता हुन्छ, त्यसपछि पाँचौंमा मृत्यु हुन्छ भनेको त्यसमा भएन राहनलाई। त्यसपछि पाँचौंमा के हुन्छ, दुर्बलता हुन्छ त्यो पनि भएन। त्यसपछि पाँचौंमा रोग हुन्छ त्यो पनि भएन। त्यसपछि अन्तिममा सात नक्षत्रमा सुख हुन्छ है, बुझ्नुभयो। यसो गरिसकेपछि के हुन्छ, यो सबै कुराको चर्चा यो गर्नुपर्छ। यो चाहिँ सूर्यको नक्षत्रबाट, सूर्य भएको नक्षत्रबाट तब दिनको नक्षत्रसम्म गणना गर्नुपर्छ। अलिअलि ज्योतिष पढेको पढेका गुरुबार थाहा हुन्छ यो कुरा। सूर्यको नक्षत्र, सूर्य जुन नक्षत्रमा हुनुहुन्छ, अहिले मिथुन राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ, अहिले कर्कट राशिमा हुनुहुन्छ, कुन नक्षत्रमा हुनुहुन्छ, अहिले तुला राशिमा हुनुहुन्छ, कुन नक्षत्र, सबै कुरो थाहा हुनु पर्यो हजुर। अब वैशाख महिनामा सूर्य कुन कुन नक्षत्रमा हुन्छन् भन्ने कुरो थाहा हुनु पर्यो। अश्विनी नक्षत्रमा हुन्छन् सूर्य वैशाखमा, अश्विनी नक्षत्र, भरणी नक्षत्र, कृत्तिकाको पहिलो पाउसम्म के हुन्छ, दुई नक्षत्र र एक पाउसम्म के भयो, वैशाख महिनामा सूर्य रहने भयो। यो पक्का हो, सधैँभरिको नियम है फेरि यो। अश्विनी भरणी कृत्तिकाको पहिलो पाउसम्म वैशाखको तीस गते हुन्छ, अनि कृत्तिकाको दोस्रो पाउमा सूर्य जाने बित्तिकै के हुन्छ, जेठ महिना प्रारम्भ हुन्छ। कति सजिलो छ, अलिकति बुझ्न गाह्रो छ, बुझेको मान्छेले त साह्रै सजिलो छ। ज्योतिष विज्ञान यो विज्ञान हो हजुर, होइन हजुर। अनि के भयो, सूर्यको नक्षत्रबाट जुन दिनको क्रममा राखिन्छ त्यो दिन गर्ने हो कि हजुर, गर्नेपछि राम्रो हुन्छ, यसरी बुझ्नु होला भनेको। कोक्रोमा राख्ने दिनको चक्र बुझाए। अब मुहूर्त पनि हेर्नु पर्यो होइन, दन्तार कभो प्रतिधृति दिन मितबा सरे स्यार द्वारे सुभे मृदुल ध्रुव ध्रुव भवै शिशुना दोलाधिरो निरथानिस क्रमणम चतुर्थ मासे गमुक्त समय गमिते निवास्या। यहाँ शासनलाई के भनिदियो भने अलिकति गहिरो कुरो छ हजुर, बुझ्नुहोस् है। जुन समयमा है जन्म समयबाट 32, 12, 16 र 18 एवं 10 दिनमा शुभ हुन्छ भन्दै यसमा हेराउनै पर्दैन भन्न खोज्या हो। त्यसमा पनि अझ राम्रो चाहिँ के हुन्छ, सोमबार बुधबार बिहिबार र शुक्रबार पर्यो भने झन् राम्रो होइन। अनि अर्को यो अरू अरू दिन गर्नु पर्यो भने के हुन्छ, हेराउनै पर्छ है हजुर। फेरि हजुर मृदु लघु र ध्रुव संज्ञ नक्षत्रमा पर्यो भने के हुन्छ, शुभ हुन्छ। यो भनेको सरस्वती नक्षत्र भनिदिन्छु, सोमबार बुधबार बिहिबार शुक्रबार पर्नु पर्यो। मृगशिरा रेवती चिता हस्ता अश्विनी पुष्य
अनि उत्तर साढा उत्तर भाद्रपद उत्तर फाल्गुनी रोहिणी नक्षत्रको दिन चाहिँ बच्चालाई कुकुरमा राख्यो भने पूर्व श्रीगणी गरेर राख्यो भने शुभ हुन्छ भन्ने शास्त्रमा लेखेको छ है। अब अर्को यहाँ निष्क्रमण भन्ने एउटा संस्कार हुन्छ क्या हजुर। निष्क्रमण भनेको घरभन्दा बाहिर निक्लिने यात्रा, प्राय मान्छे त अब यो माइत जाने मात्रै हुन्छन्, अब अरू बेला पनि हुन्छ नि कहिले काहीँ यसो घरभन्दा बाहिर लानु पर्यो भने घरको गेटदेखि बाहिर यसो आफ्नो भूमिदेखि बाटासम्म जानु पर्यो भने पनि के छ भने जन्मेको बाट चारौं दिनमा अथवा बाह्रौं दिनमा चाहिँ यात्रा गर्नु पर्यो भने बच्चाको चाहिँ यस्तो सकभर लामो यात्रा गर्नु पर्यो भने चाहिँ शुक्र हेराउनै पर्यो, छोटो यसो बाटो सम्झाउनु पर्यो भने चारौं र बाह्रौं दिनको लागि पहिलोपल्ट घरभन्दा बाहिर निकाल्दा राम्रो हुन्छ। बुझिस् हजुर। अब भनेपछि हेर्नु त छोरोलाई घरभन्दा बाहिर राख्ने पनि मुहुर्त हुँदो रहेछ सन्तानलाई, त्यस्तो छ यो हाम्रो संस्कार, हाम्रो रीति, हाम्रो रिवाज कति राम्रो छ। आहा, कार्यक्रम सुन्नु भएको छ, आनन्द आइरहेछ, फोन गर्नुहोस् है, फोन गर्नुहोस् 98453 97658 र 98142 73601 फोन गर्नुहोला। अनि युट्युबमा जानु सबै र मेरो युट्युब च्यानललाई सबैले संस्कार सब्सक्राइब गरिदिनु है। अनि त्यहाँ के को बारेमा भिडियो हाल्ने भन्ने कुरा चाहिँ त्यहाँ तपाईँले कमेन्ट गरिदिनु होला, त्यहाँ भएका भिडियोहरू हेरिदिनु होला है त। यो त भयो हामीले के गर्यौं कोक्रोमा हाल्ने सायद हेर्यौं। अब एकदमै महत्वपूर्ण संस्कार, महत्वपूर्ण कुराहरू, ए गुरुबा हजुर आज नरनको दिन त भयो, अब एउटा पानी छुने चलन हुन्छ, अब आज एउटा गोदान गरेपछि छुइहालिन्छ नि, भइहाल्छ नि, हुँदैन र आहा कति राम्रो है। संस्कार चाहिँ गोली मारिदिने, एउटा दुनामा 500 रुपियाँ राखिदियो, गोदान भइदियो अनि ब्राह्मणलाई दान गरिदियो, तपाईँको पानी चल्यो, यो सकभर हुँदैन हजुर। यो कस्तो अवस्थामा हुन्छ, यो अति नै एकदम व्यस्त भयो, असम्भवै छ भने त्यो गर्नुहोला। घरमा नन्द हुनुहुन्छ, घरमा सासु हुनुहुन्छ भने खबरदार, महिला मेन सुधा चाहिँ हाम्रो अधिकार भन्ने महिलाले यहाँनिर आएर मेरो अधिकार भन्न सक्नुपर्छ। सुत्केरी भएको महिलालाई संस्कारले पनि एक महिना चुप्प लाएर बस्नु भनेको छ, अनि तपाईँहरू काम लाउने। अझ हुँदा हुँदै अलिक पहाडतिर त आ पानी छुन चाहिँ हुँदैन, घाँस काट्न त भइहाल्छ नि भन्दा छन् फेरि बुढी आमाहरू, हत्तेरिका आफ्नै बुहारी त हो नि आमा, आफ्नै बुहारीको ज्यान बिग्रिन्छ भोलि, आफ्नै बुहारीको शरीर बिग्रियो भने आफ्नै छोराको धन खर्च हुने होइन, भोलि तपाईँलाई स्याहार गर्ने त्यही बुहारी हो, त्यही बुहारी रोगी भन्ने रोगी भइन् भने तपाईँको स्याहार कसले गर्छ आमा बा। त्यही भएर बुहारीलाई माया गर्ने गर्नुहोस्, संस्कार पनि एक महिना छ, एक महिनासम्म शरीर पनि अलिकति कमजोरी नै हुन्छ, त्यही भएर सुरक्षित दिनुहोला। यसको बारेमा म चर्चा गरिहाल्छु ल, पानी छुने नियमको बारेमा म फेरि त्यसै बोल्दिन नि हजुर, श्लोक सहित बोल्दिने हो, श्लोक भनेन भने त गुरुबाले आफै गोजीबाट नियम राखेर भनिदियो भनिहाल्नुहुन्छ तपाईँहरू भन्नुहुन्न। सुतिकाले अथवा गर्भवती महिलाले चाहिँ जल छुने भनेको जलको पूजा गर्नुपर्छ, भनेको कलशको पूजा गर्नुपर्छ क्या हजुर, अथवा इनारमा गएर पूजा गरे पनि हुन्छ एउटा गोदान गरेर है। शास्त्रमा के लेखा छ भने कविज्यास्तचैत्राधिमासे न पौषे जलम पूजय सुतिका मास सुतो बुद्धिर् द्विजावार विरक्ते तिथो हि श्रुतिज्या तिथोदन करणेत्र हि। कस्तो राम्रो श्लोक लेखा छ यहाँ, शुक्रबार बिहिबार अनि शुक्र ग्रह बृहस्पति ग्रह अस्त छ भने चैत महिना आइदियो एक महिनामा भने अथवा एक महिनापछि पुष महिना आइदियो भने पानी नछुने, अथवा अधिक मास छ भने पनि त्यो अधिक मासमा पर्यो भने पानी नछुने त्यो बेला, बुझ्नुभयो कि भएन।
अनि त्यो भयो भने त्यो महिना कटाइसकेपछि एक महिना पूरा भयो भने अनि बल्ल छुने अनि भगवान जल देवता जलमा वरुण देवताको बास हुन्छ वरुण देवताको पूजा गर्ने गरे भने राम्रो हुन्छ अब त्यसमा पनि दिनहरू छ बुधबारको दिन सोमबार अनि बिहिबार होइन चौथी नवमी चतुर्दशी तिथिको सबै छोडेर बुझ्नुभयो अनि बल्ल के हुन्छ राम्रो दिनमा चाहिँ जलको पूजा गर्नु अनि बल्ल पानी छुन राम्रो हुन्छ अब एक महिनासम्म पानी नछुने भने गर्दा के हो सकभर सुत्केरी महिलाहरू सुरक्षित हुन् भन्ने हिसाबले पनि होला एक महिनासम्म पानी छुयो भने वरुण देवताले दोष लाग्छ किनकि उसको शरीर अशुद्ध भएको हुन्छ है अब शास्त्रले महिलालाई हेपो भन्नुहुन्छ शास्त्रले त महिलाहरूलाई हेर्दा सम्मान गरेर एक महिनासम्म थपक्क बस खानामा खाना पकाउन नजा पानी नछु आगो नछु भने रहेछ त छैन भनेको छ त मानिदिनु भएन र आफै हेपिनु हो क्या हजुर है हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं आदरणीय सज्जन हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं हामीलाई धेरै कुराहरूको संस्कारको बारेमा संस्कृतिको बारेमा धेरै भक्तहरूले प्रश्न गरिरहनु भन्ने भएको कुराहरूलाई हामीले आज यहाँ मौका मिलाएर तपाईँहरूलाई जानकारी गराइरहेका छौं त्यसो हुँदाखेरि तपाईँले के चाहिँ गर्नु पर्यो भने अलिकति यो सबै कुराहरूको चाहिँ विचार गरेर विमर्श गरेर अब हामी संस्कारी बन्नुपर्छ है भन्ने तपाईँको गाउँमा तपाईँको घरमा तपाईँको मस्तिष्कमा यो चाहिँ सेट हुनु पर्यो अब परेन पर्यो होइन अब कुरो आयो निष्क्रमण भनिसकेपछि अब आयो अन्नप्राशन मुहूर्त ल भनेको पासनी मुहूर्त भात खुवाइको क्या हजुर अहिले धेरैले मलाई फोन गर्नु भएको छ अहिले गुरुबा कहिले होला भनिरहनु भएको छ मैले छैन छैन छैन छैन भन्न पनि भएन पात्रो हेरेर यो दिन छ है भनिदिएको छु त्यसो हुँदाखेरि तपाईँले एकदमै ध्यान दिनुहोला है अब अन्नप्राशनको मुहूर्त कहिले हुन्छ रिक्तानन्दा सदर्शम हरिदिवसमथो सौरिभो मार्किर्वारान् लग्नम जन्मक्षर लग्ना समगृह लग वर्गम मीनमेषादिकम च हित्वा सत्समे मासस्तहि मृगदिशाम् पञ्चमादो दशाम् जमासे नक्षत्रै सहस्राखे समृद्धु लघु चरेर बलिनासनम सत् शास्त्रले भन्छ सबैभन्दा पहिले रिक्ता तिथि छोडिदिनु नन्दा तिथि पनि छोडिदिनु होइन अनि यति मात्रै हो र औँसी छोडिदिनु द्वादशी छोडिदिनु शनिबार पनि छोडिदिनु मंगलबार पनि छोडिदिनु आइतबार पनि छोडिदिनु जन्म नक्षत्र पनि छोडिदिनु जन्म लग्नबाट अष्टम भावमा स्थित राशिको नवांश तथा मीन मेष र वृश्चिक लग्न छोडेर जन्म समयबाट छैटौं महिनामा अथवा पाँचौं महिनामा अथवा छैटौं र पाँचौं महिनामा भएन भने के भनेको छ अलिकति विधि पुगेन भने अलिकति गाह्रो हुन्छ विधि यसमा चाहिँ एकदम ध्यान दिनुपर्छ है तपाईँहरूले बुझ्नुभयो कि भएन अब छोरा मान्छेको जन्म भयो भने छैटौं महिनामा अनि छोरी मान्छेको जन्म भयो भने पाँचौं महिनामा त्यो सम्भव भएन भने अलिक पछि जाने फेरि है त्यसमा पनि के छ विषम महिनामा स्थिर संज्ञक भनेको उत्तर फाल्गुनी उत्तर साढा उत्तर भाद्रपदा र रोहिणी अनि मृगशिरा रेवती चित्र नक्षत्र र अनुराधा नक्षत्र अनि हस्ता नक्षत्र अश्विनी नक्षत्र
तिष्या नक्षत्र, अभिजित नक्षत्र अनि चर संयोग स्वाति, पुनर्वसु, श्रवण धनिष्ठा, सतभिषा नक्षत्रहरूको शुभ बेलामा चाहिँ भात खुवाउनु पर्छ। पहिलो चोरी भात खुवायो अन्न प्राशन है हजुर। हाम्रो गाउँ घरमा के भन्छ, पास्नी होइन हो कि होइन? अस्ति कसले हो मलाई भात खुवाई सँगसँगै छेवार गर्न हुँदैन भन्दै हुन्थ्यो, के कपाल खोर्न मन लाग्यो होला। ए हरि, अब त्यसमा पनि फेरि लग्नहरू पनि शुद्धि चाहियो। कस्तो कस्तो लग्न चाहियो त भन्दा, लग्नमा चाहिँ केन्द्रवर्तीमा 1, 4, 7 र 10 यो कोठामा चाहिँ, अनि त्रिकोण भनेको 5 र 9 चाहिँ के हुनु पर्यो, अनि तृतीय भावमा शुभ ग्रह स्थित हुनु पर्यो। लग्नबाट 10 भावमा ग्रह रहित अथवा तृतीय एकादश स्थानमा 6 भावमा पाप ग्रह त्यस्तो हुनु, अनि लग्न 6 अनि 8 भावमा चन्द्रमा रहित भयो भनी चाहिँ बल्ल के हुन्छ, अन्न प्राशन गर्न शुभ हुन्छ। अब यी सबै कुरा मिलाउँदाखेरि गाह्रो छ सबै कुरा मिल्न चाहिँ। तपाईँहरूलाई चाहियो भने, छोराछोरीको भात खुवाई गर्न चाहियो भने, छोरो छ भने 3 महिनादेखि नै हेराउनु क्या, 4 महिनादेखि नै, 6 महिना सकिनाएको गुरुबा 5 दिन बाँकी छ, अब छ सायद 5 दिनमा भन्नुहुन्छ, छैन भने के गरिन् त भन्नुहुन्छ, अलि पहिले फोन गर्न सकिन्न, अनि म खोजिहाल्थेँ दिन, अब 5 दिन बाँकी छ गुरुबा के गर्ने अरे, अब ल अन्तिममा आएर त्यही भएपछि कुरो मिल्दैन है हजुर। अब यो फेरि के छ भने, यो अन्नप्राशनको यति मात्रै मुहूर्तले हुँदैन, फेरि अलिकति म तपाईँलाई एउटा कुरो के भन्छु भने, पात्रमा चाहिँ अन्नप्राशनको मुहूर्त सबै कुरा मिलाएर लेखिदिएको हुन्छ, अनि पात्रभन्दा अरू बेला जस्तो यो हामीले सामान्य मुहूर्त हेऱ्यौँ भने अरू बेला पनि निक्लिन्छ, तर अरू बेला निक्लेको बेला के हुन्छ, लग्न शुद्धिहरू, क्षीण चन्द्रमाहरू, रिक्त तिथिहरू, हामीले त्यसलाई के गरिएको हुन्छ, हेरिएको हुँदैन क्या हजुर। अनि त्यस्तो भएपछि के हुन्छ, अलिकति ग्रहहरूमा दोष लाग्न सक्छ है। यो अन्न प्राशन गर्ने मुहूर्त पनि एकदमै ठूलो मुहूर्त हो। जस्तो अन्न खुवायो त्यस्तै हाम्रो बच्चाहरूको बुद्धि, बच्चाहरूको विवेकहरू उत्पन्न हुन्छ। आदरणीय सज्जनहरू, अब यहाँ संस्कार मध्येमा धेरै संस्कार बाँकी छन्, हामीले सबै संस्कारको चाहिँ चर्चा परिचर्चाहरू तपाईँलाई दिने प्रयास गरिरहेका छौ। हामीले अब तपाईँलाई बालकको कुन कुन बेलामा चाहिँ कुन कुन ठाउँमा चाहिँ बालकलाई भूमिमा राख्नुहुन्छ, भूमिमा बसाउनुहुन्छ भनेर हामीले तपाईँलाई यो छोटो चर्चा गर्छौ। अब यही चर्चामा चाहिँ भूमिमा राख्ने दिन तपाईँहरूले शुभ दिन थाहा पाउनुभयो र पहिलोचोटि बच्चालाई भूमिमा राखेर अनि अगाडिपट्टि के सामान दिनुहुन्छ नि, कहिले मैले भिडियोमा देखाउँछु, त्यो साँच्चीकै कुरा हो। बच्चालाई सुताइदिने, बच्चा अनि टुकटुक हिँड्दै गरेर अलिकति परापट्टि लगेर एउटा पैसाको नोट, एउटा कुनै हात हतियार, एउटा कुनै कलम कापी, यस्ता चिजहरू अगाडि राखिदिने, अनि त्यो बच्चालाई छोडिदिने र आफै बच्चा गएर जे छुन्छ नि हो त्यसमै के हुन्छ, बच्चाको लिन हुन्छ भनेर शास्त्र अनुभवमा पनि लेखिएको छ त है। यो मुहूर्त चिन्तामणीमा लेखेको छ, यो गुरुबारलाई पनि थाहा नहुन सक्छ कति गुरुबारलाई। मुहूर्त चिन्तामणी मैले धेरैचोटि भनेको छु, मुहूर्त चिन्तामणी भनेको ज्योतिषको एकदमै खारिने शास्त्रको ग्रन्थ हो। मुहूर्त चिन्तामणी नपढ्ने गुरुबा ज्योतिषै भन्दैनन्, पक्का हो होइन। आजभोलि त 5 दिने ज्योतिष क्लास, 1 महिने ज्योतिष शिविरमा पढेर म पनि ज्योतिष भन्ने खालका छन्, त्यस्तासँग अलिकति भर्न पर्नु, अल्प विद्या भयङ्करी हुन्छ, फेरि अलिअलि जानेको मान्छे त खाल्टोमा पर डुबाइदिइहाल्छ हजुर। त्यही भएर पूर्ण ज्ञान भएको गुरुबाहरूसँग गएर चिनाएर आउनु, अनि पढ्नेवाला गुरुबाहरूले अब भाइहरू हुनुहुन्छ भने पनि एकदम खालिएर, अहिले कमाउने होइन हजुर, पहिले इज्जत कमाउने हो, इज्जत सँगसँगै पैसा आउँछ। पैसाका लागि कुनै पनि भाइ बहिनीहरूले ज्योतिष पढ्दै हुनुहुन्छ भने कमाउने तर्फ कुनै पनि ध्यान नदिनु, पहिले के गर्ने, ज्योतिषमा धेरै पर्दैन, 100 श्लोक घोकेर त्यसको रस खानुहोस्, त्यसपछि ज्योतिष तपाईँलाई छोड्ने मन लाग्दैन, ज्योतिष तपाईँले पुरै सकेर छोड्नुहुन्छ। ज्योतिष गुरुबारलाई श्लोक सोध्यो भने 5 पनि आउँदैन, अनि कहाँबाट रस पस्छ,
कम्तीमा 100 श्लोकको अर्थ सहित कण्ठस्थ भयो भने पो हामीले चाहिँ होइन त्यसको गहिराई बुझ्नलाई हामीलाई त्यहाँ जान मन लाग्छ। रसै छैन ज्योतिषमा, चुचेचोला आउँदैन, राशिको स्वामी आउँदैन, यस्तो भएछ अलिक गाह्रो हुन्छ। म तपाईँहरूलाई भूमिमा राख्न दिनेहरू भन्न खोज्दै थिएँ तर समयमा अलिकति डाँडो काटिसकेको जस्तो लाग्यो मलाई। प्राविधिकबाट खै समय भन्ने हुन्छ, घडी देखाउँदै हुनुहुन्छ आदरणीय सज्जन। कार्यक्रमको समय अवधिभर हामी तपाईँलाई धेरै कुराको ज्ञान दिने प्रयास गरिरहन्छौं। यो तपाईँहरूलाई रेडियोमा सुन्दा कस्तो लागिरहेको छ, कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ एकचोटि मलाई म्यासेज पनि गरिदिनु होला। अनि तपाईँले यस्तै यस्तै केही कुराहरू चाहियो भने हामीलाई दिनैभरि पनि फोन गर्नुहोला, अनि चिना हार्नको लागि पनि दिनैभरि सम्पर्क भने गर्दै गर्नुहोला। संस्कार र संस्कृति सहित ज्योतिष दर्पण कार्यक्रम हामी 8 बजेबाट 9 बजेसम्म सनातन रेडियो नेटवर्क हुँदै नेपालभर ल्याउने प्रयासमा छौं। आइरहेको छ, सयौं रेडियोबाट आइरहेको छ, अन्य रेडियोहरूबाट पनि यो कार्यक्रम तपाईँहरू जोड्न चाहनुहुन्छ भने सम्पर्क भने हामीलाई गर्नुहोला। है हाम्रा नियमहरूमा रहेर तपाईँले कार्यक्रम प्रसारण गर्न पाउनुहुनेछ। दैनिक रूपमा नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम बजिरहेको छ। आजको लागि यति नै बीच मार्ने प्रयास गरे। भोलि बिहान तपाईँलाई मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गबाट हुनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय श्री राधे।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98520।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीका साथमा उपस्थित छु म तारा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अरियालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढ़ेर सुनाउने कार्यतालिका छ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसै बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ। मनासलु हिम पहिरोमा पुरिएर 2 जनाको मृत्यु भएको छ। मनासलु हिम आरोहणका लागि पुगेका भारतीय जर्मन नागरिक ध्रुवज्योति गुहार र उनका सहयोगी फुर्सेम्बा शेर्पाको मनासलुमा हिम पहिरोमा पुरेर मृत्यु भएको हो। उनीहरू मकालु एडभेञ्चरबाट मनासलु आरोहणका लागि पुगेका थिए। तेस्रो आधार शिविरमा हिम पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको मकालु एडभेञ्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले बताए। देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोले मुख्य राजमार्गहरूको आवत जावतमा प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार विभिन्न सड़क खण्डमा भएको अवरोध र सञ्चालनको अवस्थाबारे बताइएको छ। कोशी प्रदेश अन्तर्गत शंखुवासभाको मकालु गाउँपालिका 4 स्थित नेता भीरमा असोज 2 गते बिहान 10:30 बजे पहिरो जाँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने 16 सड़क खण्ड अहिलेसम्म खुल्न सकेको छैन। त्यसै गरी बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढ़ी र पहिरोका कारण सड़क आवतजावतमा असर परेको छ। काभ्रेको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीलाई ध्यानमा राख्दै असोज 16 गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ। साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सड़क बन्द रहने र बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म परिस्थिति हेरेर 10 टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ। त्यसै गरी रसुवाका सबै मुख्य राजमार्गहरू असोज 10 गतेदेखि 10:30 बजेदेखि बाढ़ीका कारण पूर्ण रूपमा अवरोध भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका 8 स्थित घट्टे खोलामा असोज 1 गते राति 10 बजेदेखि सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण टोखा छहरे सड़क खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै पासाङ लामो सड़क खण्ड अन्तर्गत विदुर नगरपालिका 10 सिमटारमा असोज 10 गते 10:30 बजेदेखि विभिन्न क्षेत्रमा आएको बाढ़ीका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी धादिङ भएर जाने पृथ्वी लोकमार्गमा भने पहिरो हटाई यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। झापामा जापानिज इन्सेफ्लाइटिस जेई अर्थात मस्तिष्क ज्वरो विरूद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ। आजदेखि 15 गतेसम्म जिल्लाका 15 वटै स्थानीय तहमा 30 वर्षमाथिका 4,85,055 जनालाई खोप लगाउने लक्ष्य राखिएको हो। अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भइसकेको र आवश्यक तयारी पूरा भएको स्वास्थ्य कार्यालयले झापाले जनाएको छ। जिल्लाका 131 वडामा 900 खोप केन्द्र स्थापना गरी करिब 500 स्वास्थ्य कर्मी 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिज कुमार दासले जानकारी दिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आधिवर डायरीमा अब बाँकी प्रसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी माथि नै प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ। सो कदम कार्यान्वयन भएमा युद्ध अपराध र नरसंहार लगायत गम्भीर अपराधको अनुसन्धान तथा अभियोजन गर्ने अन्तर्राष्ट्रिय अदालत विरूद्ध अमेरिकाको दबाव थप बढ़ने समाचार संस्था रोइटर्सले जनाएको छ। प्रतिबन्धको तयारी भइसके पनि त्यसको घोषणा कहिले गर्ने भन्ने विषयमा अझै स्पष्टता नभएको समाचारमा उल्लेख छ। संयुक्त राष्ट्रसंघको महासभाको बैठक चलिरहेका बेला यही साता निर्णय अन्तिम रूप लिन सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ। ट्रम्प प्रशासनले लामो समयदेखि आईसीसी प्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ। अमेरिकाले राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी घटनाबारे अमेरिका र चीनबीच सूचना आदान प्रदान गर्ने नयाँ संयन्त्र प्रस्ताव गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले न्यूयोर्कमा चीनिया उप प्रधानमन्त्री हे ली फेङसँग भएको छलफलपछि सो जानकारी दिएका हुन्। उनका अनुसार साझा लक्ष्य र साझा जोखिमबारे समान दृष्टिकोण बनाउन र एआईमा पनि पारदर्शितातर्फ अघि बढ़नेतर्फ उन्मुख गराउन छलफल महत्वपूर्ण रहेको बताएका छन्। वार्तामा उठाइएका एआई सम्बन्धी विषयका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। कान्तिपुर डायरीमा अब खेल प्रसंग। एटलेटिको मड्रिडले स्पेनी ला लिगाको डर्बीमा रियल मड्रिडलाई 2-1 अन्तरले पराजित गरेको छ। एटलेटिकोका लागि एलेजेन्ड्रो गिर्माल्डो र जोनाथन जन डभिडले गोल गरे। रियलका तर्फबाट एन्टोनियो रोड्रिगरले 1 फर्काए। जितले एटलेटिको भने दोस्रो स्थानमा उक्लिन सफल रह्यो। प्रशिक्षकमा जोसे माउरिनियो आए यता लीगमा रियलको यो दोस्रो हार हो। यस्तै शीर्षमा रहेको बार्सिलोनासँग रियल 6 पछाडि रहेको छ। बार्सिलोना 7 21 अङ्कमा शीर्षमा छ भने त्यसपछि एटलेटिको र रियल 16 अङ्कमा रहेका छन्। यसैबीच म्यान्चेस्टर युनाइटेडले इंग्लिश प्रिमियर लीगमा फुलहमलाई 1-1 बराबरीमा रोकेको छ। हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। मध्याह 12 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई तारा बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: नमस्कार है वडाध्यक्षज्यू
2: नमस्ते नमस्ते के भन्न आउनु भएको
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनुपर्छ है
5: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो
9: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
10: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ
9: प्रोप्राइटर प्रतीक्षा दाहाल
10: सम्पर्क नम्बर 98163555553
9: र 98423189
11: ओहो लु नमस्कार है सर
12: ओहो लु नमस्कार है सर नमस्कार
11: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
12: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि
11: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
13: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला
13: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
13: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
11: डिजाइनर सुमन ठटाल 98615349444
13: र 029590155
12: More style, more design. Total Tailors.
14: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
15: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
15: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
14: ओहो सर त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
15: ए ल ल सँगै जाउँ न भाइ
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
15: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860946000
16: र 9919327375।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
5: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0295-76-061,
3: 0295-70-315
2: र 98520-60-177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
7: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 0294040084 र 98040485827।
5: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 029562061
3: 029570315
4: र 98520701177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 77 75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 98422766।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958
4: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगर

0: पालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ, तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नेप्सेको नियमित सेयर कारोबार स्थगित, डेटा सेन्टरमा समस्या भएपछि कारोबार बन्द गर्नु परेको नेप्सेको भनाई। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म करिब 15 अर्ब रूपियाँ जम्मा, प्रभावित क्षेत्रका लागि भने 1 अर्ब रूपियाँ निकासा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमाथि प्रतिबन्ध लगाउने तयारी। र सीआईबीद्वारा एन्फाका पदाधिकारीमाथि अनुसन्धान शुरू, 4 दिनसम्म थुनामा राख्न अदालतको अनुमति।
1: दैनिक रू 197 मा रू 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार। अब विस्तारमा,
3: नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज हुने नियमित शेयर कारोबार स्थगित भएको छ। ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रणालीमा प्राविधिक समस्या आएका कारण कारोबार सञ्चालन हुन नसकेको हो। नेप्सेका अनुसार असोज 4 गते बिहानैदेखि डेटा हबको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएको थियो। समस्या समाधानका लागि निरन्तर पहल भइरहे पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन। जबरजस्ती कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीमै गम्भीर क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार नै स्थगित गर्नु परेको नेप्सेले जनाएको छ।
0: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रूपियाँ जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा 14 अर्ब 88 करोड़ 90 लाख 38 हजार 871 मौजदात छ। सरकारले कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। कार्यालयका अनुसार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा 11 अर्ब 14 करोड़ 20 लाख 50 हजार 947 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2 करोड़ 44 लाख 74 हजार 121 अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
3: नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा पेश गर्ने निर्णय गरेको छ। च्यासल स्थित पार्टी कार्यालयमा केही बेर अघि सकिएको सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ। यो सो सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषयहरू समावेश छन्। उपमहासचिव लेखराज भट्टले पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूबारे कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया शुरू भएको बताएका छन्। गत फागुनमा भएको प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक आजै बस्न लागेको केन्द्रीय कमिटिका एजेण्डा तय गर्न सचिवालय बैठक बसेको हो। केन्द्रीय समितिको बैठक अहिले केही बेरमा ललितपुरको एक पार्टी प्यालेसमा शुरू हुने प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढ़ेर सुनाउने कार्यतालिका रहेको छ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा प्रधानमन्त्री रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
3: पोखराको पद्म नर्सिङ होमलाई 50 सयबाट 100 सयमा स्तरोन्नति गरी नवीकरण गर्ने प्रक्रियामा घुस डिलको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि पसौलालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा काजमा खटाउने निर्णय गरेको छ। अस्पतालको स्तरोन्नति तथा अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव बसोलाको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रदेश सरकारले छानबिन अघि बढ़ाएको हो। यसअघि सार्वजनिक भएको श्रव्य दृश्य तथा अन्य सामग्रीमा अस्पतालको क्षमता विस्तारको अनुमति प्रक्रियामा 20 लाख 25 लाख हुँदै 30 लाख रूपियाँसम्म रकमको कुराकानी भएको दावी गरिएको थियो। प्रदेश मन्त्री परिषदले स्वास्थ्य मन्त्रालयबाट पछिल्ला 2 वर्षमा प्रदान गरिएका अस्पताल संचालन अनुमति तथा स्तरोन्नति सम्बन्धी निर्णय, त्यसको कानूनी व्यवस्था र अभ्यास समेत सार्वजनिक छानबिन गर्ने निर्णय गरेको छ। त्यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्ने र समितिलाई 15 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने निर्णय भएको छ। सरकारले घटनाको छानबिनका अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णय समेत गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार अनियमितता सम्बन्धी विषय स्पष्ट नहुँदासम्म विवादित अनुमति निर्णय कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने व्यवस्था गरिएको छ। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जित बहादुर शेरसनले पछिल्लो समय स्वास्थ्य मन्त्रालयका निवर्तमान मन्त्री, प्रदेश सचिव तथा अन्य कर्मचारीमाथि अस्पताल स्तरोन्नतिको अनुमतिलाई लिएर उठेको विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
0: माटो अभाव र विद्युतका पोल सार्न नसक्दा रूपन्देहस्थित बुटोल गोरुसुङ्गे सड़क निर्माणमा ढिलाइ भएको छ। निर्माणमा पछिल्लो चरणमा देखिएको ढिला सुस्तीले निर्माण कार्य समयमै सकिने सम्भावना न्यून बन्दै गएको छ। 3 वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सड़क निर्माणका लागि 1 वर्ष मात्र बाँकी हुँदा 28% मात्र भौतिक प्रगति देखिएको हो। चिनिया निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेबीले 13,55,95,00,000 रूपियाँको ठेक्का 2084 सालका कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। 2081 कार्तिकमा ठेकेदार कम्पनीसँग 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ। सम्झौता लगतै 2081 माघ 10 गते आयोजनाको शिलान्यास गरिएको थियो, तर सम्झौता अवधिको 2 वर्ष पूरै सकिन लाग्दा आयोजनाको भौतिक प्रगति भने 28% सीमित छ। अब निर्माण सम्पन्न गर्न झण्डै 1 वर्ष बाँकी रहेकाले अहिले भइरहेको कामको गतिका आधारमा समयमै सकिने सम्भावना न्यून भएको हो। बुटवल गोरुसिङे सड़क विस्तार योजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलले निर्माणको काम भइरहे पनि पछिल्लो समय कामको गति निकै सुस्त भएको बताएका छन्।
3: बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनस्थापनाका लागि विभिन्न जलविद्युत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,65,00,000 रूपियाँ सहयोग गरेका छन्। जलविद्युत व्यवसायी मोहन विक्रम कार्कीको नेतृत्वमा रहेका कम्पनीहरूले विपदबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराएका हुन्। सहयोग रकमको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रममा इलेक्ट्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कार्कीले प्राकृतिक विपदको समयमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राज्यको राहत तथा उद्धार अभियानमा सहकार्य गर्नुपर्ने बताए। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनस्थापनाको काम अघि बढ़ाउन निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने उनले बताएका छन्।

0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी माथि नै प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ। सो कदम कार्यान्वयन भएमा युद्ध अपराध र नरसंहार लगायत गम्भीर अपराधको अनुसन्धान तथा अभियोजन गर्ने अन्तर्राष्ट्रिय अदालत विरूद्ध अमेरिकाको दबाव थप बढ़ने समाचार संस्था रोइटर्सले जनाएको छ। प्रतिबन्धको तयारी भइसके पनि त्यसको घोषणा कहिले गर्ने भन्ने विषयमा अझै स्पष्टता नभएको समाचारमा उल्लेख छ। संयुक्त राष्ट्रसंघको महासभाको बैठक चलिरहेका बेला यही साता निर्णय अन्तिम रूप लिन सक्ने सम्भावना रहेको बताइएको छ। ट्रम्प प्रशासनले लामो समयदेखि आईसीसी प्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। अनुसन्धानका क्रममा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे पक्राउ परेका छन्। जिल्ला अदालत ललितपुरले दुवैलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सीआईबीका अनुसार उनीहरूमाथि खेलमा मिलेमतो, अनियमितता र ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। एन्फाका अन्य केही पदाधिकारी समेत अनुसन्धानको दायरामा छन्। अनुसन्धानका क्रममा सीआईबी एन्फाको कार्यालयमा छापा मारेर ल्यापटप, चारवटा सीपीयू लगायत विद्युतीय उपकरण बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा विश्वकप 2026 र एसियन कप 2027 को छनौट अन्तर्गत नेपाल र बहराइन बीच नेपालमा हुनुपर्ने खेल समेत बहराइनमै गराइएको विषयमा अनियमितताको आशंका गरिएको छ।
0: र जापानको आइची नागोयामा जारी 20 एसियन गेम्समा नेपालका खेलाड़ीले विभिन्न खेलमा चुनौती प्रस्तुत गरिरहेका छन्। महिला चाङ छुआन विधामा सुस्मिता तामाङ 16 खेलाड़ी मध्ये 13 स्थानमा रहिन्। उनले 9.580 अंक प्राप्त गरिन्। पुरूष कबड्डीमा भने नेपाल थाइल्याण्डसँग 59.48 अंकले पराजित भएको छ। समूह बीको पहिलो खेलमा नेपाल पहिलो हाफमा 28-24 पछि परेको थियो। नेपालले अब भोलि पाकिस्तान र इरानसँग खेल्नेछ। सफ्ट टेनिसको मिक्स डबल्समा कमल भण्डारी र जर्जिया चौधरी इण्डोनेसियाली जोड़ीसँग 5-1 पराजित हुँदै बाहिरिएका छन्। स्विमिङमा नेपालका जिदेन श्रेष्ठ, आर्या महर्जन, डुवाना लामा र इर्विन श्रेष्ठ हिट चरणबाटै बाहिरिएका छन्। हवस् न कान्तिपुर डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई पूजनी र तारा विदा हुन्छौं। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले,
10: सम्पर्क 98433-47-262,
9: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-5-20-28-6
11: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-03-96-299, खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
0: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: आयो सबको घर घरमा आयो।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छूटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
19: सरप्राइज जेनी, यो गहना कस्तो छ?
20: छ्या, यस्तो पनि गहना लाउँछन्?
19: अनि यो
20: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
19: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
20: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
19: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
21: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
19: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
22: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1,
23: जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
19: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
24: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
25: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
24: संस्था सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू
24: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
25: दाँत खोल्ने, दाँत सफा गर्ने,
24: दाँतको एक्सरे गर्ने,
25: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
24: झिक्न मिल्ने आरपीडी लगाइने,
25: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
24: बाङ्गोटिङको दाँत मिलाइने,
25: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
24: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
25: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
26: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
27: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
26: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
27: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
26: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
27: ए ल ल, सँगै जाउ न भाइ।
24: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
25: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
24: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
25: सम्पर्क नम्बर 98 36 96 40 00
24: र 98 19 32 76 75।
28: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0249-40-0084 र 98-40-45-827।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-525-55-768, 98-525-55-768।
7: साथै 98-525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
14: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
13: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
14: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
15: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
14: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
15: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
14: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
15: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
14: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
15: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
14: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
15: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
14: सब जानकारीको लागि 0 29 5 62 061,
15: 0 29 5 70 315
14: र 98 5 20 60 177।
15: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।
16: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: कोक्रोवर्जर आवश्यकता सम्बन्धी सूचना। सुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रोवर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9 सुमलिङटार एयरपोर्ट गेट।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9952165580 र 9942081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
4: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका 1 प्रगति टोल
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल
5: सम्पर्क नम्बर 9813655553
4: र 9843180950। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले
6: सम्पर्क 9843347262
4: 9010555580
6: र व्हाट्सएप नम्बर 9520286646।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
4: र 9919

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खातबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98-615-39-444
7: र 0295-90-155।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0295-60-248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
12: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ भाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
3: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनै
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557068 98525557068
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
8: त्यसको लागि के को चिन्ता हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
8: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
7: प्रोप्राइटर लक्ष्मी काफ्रे
8: सम्पर्क 98433-47262
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98520-28-6
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
2: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98520-29-47 98-00-90-0062
10: नमस्कार है वडा अध्यक्षज्यू
11: नमस्ते नमस्ते के भन्न आउनु भयो त
10: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
11: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842287776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसंचार जाने बाटो।
16: आयो सबको घर घरमा।
17: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842571841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: सुनबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन्स प्लाजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1, सङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98520-28-6646।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98520-55-768, 98520-55-768।
11: साथै 98520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
12: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
13: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
12: प्रोप्राइटर प्रतीक्षा दाहाल,
13: सम्पर्क नम्बर 98163-55553
12: र 98423-18-049।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि,
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
5: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटि बैठक शुरू, 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभ पूर्ण रूपमा रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र बीसौं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा बास्कोटाले जलवायु परिवर्तन कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिनुभयो। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाई छ। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकता साथ अघि बढ़ाउने गृह मन्त्रालयले जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट हटाउन थालेको हो। अहिले घरायसी ग्राहक लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी शुरू गरेको हो। डेटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सीका अनुसार 72 ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालीको डेटा सेन्टरमा हिजो बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो। ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाईको प्रालीले डेटा सेन्टर र नेप्सी बीच नेटवर्क कनेक्टिभिटी रहेकाले थप जोखिम डेटा चोरी र प्रणालीमा क्षति हुन सक्ने चेतावनी दिएको छ। नेप्से र स्टक ब्रोकर्स एसोसिएशन बीचको छलफलपछि सम्भावित वित्तीय तथा प्राविधिक जोखिम न्यूनीकरण गर्न आजको शेयर कारोबार स्थगित गरिएको हो। डेटा सेन्टरको प्राविधिक समस्या र आक्रमणको वास्तविक दायरा अझै पत्ता लगाइसकेको छैन। प्रभावित प्रणालीहरूलाई सुरक्षित रूपमा अलग गरेर समाधानको प्रयास भइरहेको छ। भोलि पनि बजार खुल्छ वा बन्द रहन्छ भन्ने विषयमा नेप्सेले आधिकारिक जानकारी दिएको छैन। नेकपा एमालेको केन्द्रीय कमिटि बैठक आजदेखि ललितपुरमा शुरू भएको छ। पछिसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटिमा मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटि, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सक्नेछन्। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष केपी शर्मा ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाएको छ। भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन
ओलीले निर्देशन दिनुभएको छ। पार्टीभित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सचेत गराउनुभयो। बाहिरबाट आक्रमण भइरहेका बेला पार्टीभित्रैबाट असन्तुष्टि पोखेर विरोधीलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता कार्यकर्ताहरूलाई कड़ा निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको त्रिपुरेश्वरको सड़कमा एउटा गाड़ीमा आगलागी भएको छ। रिद्धि सिद्धि यातायातको गाड़ीमा आगलागी भएको र घाइते चालकलाई अस्पताल लगेको प्रहरले जनाएको छ। चालकको अवस्था गम्भीर रहेको छ, बसमा अरू यात्रु थिएनन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष अनुसार चालक आफैले आगो लगाएको प्रहरले जनाएको छ। राहदानी विभाग अघिको मुख्य सड़कमै रहेको गाड़ीमा आगलागी भएको हो। विदेशको खबर, रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ़ युनाइटेड रशिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रशियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव सन् 2022 युक्रेनमाथि रूसको ठूलो सैनिक कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिष्ट पार्टीले 14% र राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएका छन्। सरकारी समाचार संस्था टासका अनुसार सत्तारूढ़ दलले 2/3 बहुमत कायम राख्ने अनुमान छ। युद्ध विरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि संघीय सूचीमा उम्मेद्वारी दिन रोक लगाएको थियो। यद्यपि उसका केही उम्मेद्वार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए। रूसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको छ। मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गरेको रूसी अधिकारीहरूले बताएका छन्। चुनावको अन्तिम परिणाम आज सार्वजनिक हुने अपेक्षा छ। अब खेल खबर, जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित भएको छ। आज भएको 9 देखि 12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो। यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको दौड़बाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। हङकङसँगको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-19 र तेस्रो सेट 28-26 गुमाएको छ। यसअघि वर्गीकरण चरणको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागी हो। यसअघि सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा पहिलो पटक महिला भलिबलमा सहभागिता जनाएको थियो। र जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेल भएका तालिकाहरू आँधीका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरेको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ। यसरी खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी राखिएको छ। खतरा पूर्ण रूपमा टएपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काउने जापानी अधिकारीले उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मेसन कोसेई इनोले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले अत्यधिक वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्क विहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमण हुँदा आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू। 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभमा पूर्ण रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर।
6: नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841-54-81। वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: कृषि मन्त्र नार्कसँग।
12: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नवयुवा आन्दोलन क्रममा तोडफोड़, लुटपाट र आगजनीबाट ध्वस्त भएको काठमाडौँको टंगालमा रहेको भाटपटेनी सुपर मार्केट पुनः सञ्चालनमा आएको छ। पुननिर्मित नयाँ भवनबाट भाटपटेनीले आजदेखि नियमित सेवा शुरू गरेको हो। नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फूड कोर्ट तथा पोखराको मोनालिस थकाली खाना सहितका सेवा सञ्चालनमा ल्याइएको छ। भाटपटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका 12 स्टोर मध्ये 10 पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी 2 स्टोर पनि पुननिर्माणको अन्तिम चरणमा रहेका कम्पनीले जनाएको छ। काठमाडौँ महानगरपालिकाले बसन्तपुरमा रहेको श्री स्वच्छन्द भैरवको खट पुननिर्माण गरेको छ। माजु देव डेग अगाडि इन्द्रजात्राको अवधिमा प्रदर्शन गर्ने यो खटमा प्रयोग भएका काठ मक्किएर कमजोर भएपछि पुननिर्माण गरेको महानगरपालिकाले जनाएको छ। हनुमान ढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत खटलाई मौलिक स्वरूप र आकर्षक शैलीमा पुननिर्माण गरेको महानगरपालिकाको भनाइ छ। 20,16,000 रूपियाँमा खट निर्माण काम सकेको डिजाइन आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिनुभयो। इन्द्रजात्रा क्रममा छन्द भैरवको मूर्ति खटमा राखिन्छ। इन्द्रजात्राको 8 दिनसम्म माजु देग अगाडि पूर्वतर्फ खट प्रदर्शन गर्ने परम्परा रहिआएको छ। यसैबीच बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। रथ निर्माण, सरसफाई तथा आवश्यक तयारीका काम भइरहेका हुन्। दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव पार्वती मन्दिर लगायत सम्पदामा रंग रोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न साक्यले बताउनुभयो। शत्रुमाथि विजय

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98420 50 541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।
6: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843447262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286।
3: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिन्टार एयरपोर्ट गेट।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
8: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल बैंक सँगै जोडिएको घर।

0: सक्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
2: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनसाती उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
3: सम्पर्क 029140084 र 9840045827।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, शङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842597801, जनक पौडेली 9852558344 र 029562648।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, शङ्खुवा सभा।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा

0: कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धि प्रसाद पनेरूबाट सुन्नुहोस्। रसुवाको भोटेको सीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धार कार्य गरिरहेको छ। नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गत परिचालित फौजले नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा बेस खड़ा गरी खोज तथा उद्धार गरिरहेको हो। यस क्रममा नेपाली सेनाले प्रभावित क्षेत्रबाट 3912 जना स्वदेशी तथा 283 जना विदेशी गरी 4195 जनाको हवाई उद्धार गरेको छ। पछिल्लो समय नेपाली सेनाले स्वदेशी तथा विज्ञ प्राविधिक तथा जलविद्युत आयोजनाका प्रतिनिधिहरूसँगको समन्वय र सहकार्यमा विभिन्न जलविद्युत आयोजनाको सुरुङहरूमा खोजी कार्य गरिरहेको छ। यस क्रममा असोज 3 गते माथिल्लो त्रिशुली 1 अडिट टनेलबाट 11 शव निकाली सैनिक हेलिकप्टरबाट त्रिशुली पुर्याइएको छ। यस्तै असोज 2 गते नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले उक्त आयोजनाको टनेलभित्र ढलान गर्न बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा भेटिएका 13 जनाको शव निकालेको थियो। यस्तै त्रिशुली 3A को टनेल तथा पावर हाउस इलाकामा खोजी कार्य जारी छ भने त्रिशुली 3B को पावर हाउस इलाकामा उत्खनन गरी खोजी गरिरहेको छ। यसै गरी लाङटाङ र चिलिमे जलविद्युत आयोजनाको सुरुङमा समेत खोजी कार्य जारी छ। यस क्रममा चिलिमे जलविद्युत आयोजनाको सुरुङको अन्तिम किनारासम्म पुगी नेपाली सेनाको गोताखोर सहितको खोज तथा उद्धार टोलीले भदौ 31 गते 4 शव र 1 मानव अंग निकालेको छ। चिलिमेको सुरुङमा भदौ 15 गते समेत 1 शव तथा 1 मानव अंग फेला परेको थियो। यस्तै रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रहरूमा नेपाली सेनाका 8000 भन्दा बढ़ी फौजले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क तथा पुल सुचारू एवं आपतकालीन उपचार सेवा दिइरहेको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार सेवा तथा मेडिकल पटुलबाट हालसम्म 3996 जनाले स्वास्थ्य सेवा लिएका छन्। यसैगरी बाढ़ी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढ़ी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यस क्रममा दुर्गम तथा सड़क सम्पर्कबाट विच्छेद भएका स्थानहरूमा ड्रोनको प्रयोग गरी राहत सामग्री ढुवानी गरिएको छ। यस क्रममा नेपाली सेनाको ड्रोन मार्फत असोज 2 गतेसम्ममा नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानहरूमा 30,027 केजी राहत सामग्री तथा अत्यावश्यक सामग्रीहरू ढुवानी गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी असोज 3 गते स्वदेश फिर्ता हुनुभएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जंग केसीले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा प्रधान सेनापतिले भदौ 31 गते चिनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटवार्ताको क्रममा उहाँहरूबीच आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो। चीन भ्रमणका क्रममा प्रधान सेनापतिले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय लगायत चिनिया सैनिक तालिम तथा शिक्षण संस्था एवं इकाईहरूको निरीक्षण गर्नुभएको थियो। भदौ 28 गते चीन प्रस्थान गर्नुभएका प्रधान सेनापति बेजिङमा सञ्चालित 13 बेजिङ स्याङसन फोरममा समेत सहभागी हुनुभएको थियो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलालाई असोज 1 गते हवाई उद्धार गरेको छ। बेसले रूकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका 1 की 30 वर्षीय मीना केसीलाई हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको भदौ 28 गते हवाई उद्धार गरेको छ। बेसले जाजरकोट जिल्ला कुसे गाउँपालिका 7 की 42 वर्षीय लालसरा रोकायालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै बेसले रूकुम पश्चिम जिल्ला सानीभेरी गाउँपालिका 6 स्थित कोटगाउँ सिमली सड़क खण्डमा जीप दुर्घटनामा घाइते 4 जनाको भदौ 28 गते हवाई उद्धार गरेको थियो। पश्चिम किर्तना अन्तर्गतका विभिन्न युनिटहरूबाट साउन 30 गतेबाट खटिएको संयुक्त टोलीले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क पुनर्निर्माण गरेको छ। पुननिर्माण भएको सड़क पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले असोज दुई गते अन्नपूर्ण गाउँपालिका वडा नम्बर आठका अध्यक्ष श्री विष्णु बहादुर केसीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। पुननिर्माण भएसँगै उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा आएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री।
3: श्रोता, नेपाल चीन सीमा क्षेत्र नजिकैको लेन्ती खोलाको माथिल्लो भेगबाट भदौ 10 गते भुटेकोशी नदीमा ठूलो बाढ़ी आयो। बाढ़ीले भुटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रका बस्ती, जलविद्युत आयोजना, सड़क, पुल र पूर्वाधारहरूमा ठूलो जनधनको क्षति पुर्यायो, जसमध्ये मानवीय क्षति सबैभन्दा ठूलो र अपूरणीय बन्यो, किनकि बाढ़ीले भत्काएका जलविद्युत, सड़क, पुल र घरहरू कालान्तरमा फेरि बन्लान्, तर बाढ़ीले जीवन गुमाएकाहरूले पुनर्जीवन कहिले पाउने छैनन्। बाढ़ीले आफन्त गुमाउन पर्नेहरूको पीड़ामा लगाउने औषधि कतै पाइने छैन।
4: भुटेकोशी बाढ़ीको विपद जति त्रासदीपूर्ण थियो, त्यसपछिको विपद प्रतिकारे समेत कठिन थियो। हो, यही संवेदनालाई बुझेर राज्यले बाढ़ी प्रभावित क्षेत्रबाट जीवितै उद्धार गर्ने प्रयासमा आफ्नो सम्पूर्ण साधन, स्रोत र सामर्थ्य प्रयोग गर्यो। नेपाल सरकारका संघीय, प्रदेश र स्थानीय तहका सबै संयन्त्रले अभूतपूर्व एकता र दृढताका साथ कार्य गरे। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्पूर्ण सरकारवाला निकायहरूले देखाएको साहस र जोखिमका साथ गरेको कार्य उत्तिकै प्रशंसनीय रह्यो। विपद प्रति कार्यमा मित्र राष्ट्रहरू, दात्री निकाय र शुभेच्छुकहरूले दिएको सहयोग र साथ अविस्मरणीय बन्यो।
3: यसैबीच सरकारवाला सबै पक्षसँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गरी नेपाली सेनाले विपद प्रति कार्यमा बहुआयामिक भूमिका खेल्यो र खेल्दैछ। यस क्रममा सैनिक संरचनाभित्रका विभिन्न अंगहरू विपद प्रति कार्यमा एकसाथ खटिए। तालिम, अनुभव, जिम्मेवारी, विशेषज्ञताका आधारमा कार्य विभाजन गरी विपद प्रति कार्यको आवश्यकता अनुसार खटाइएका फौजहरूले आफ्नो क्षमता अनुसार कार्य गरी विपद प्रति कार्यलाई प्रभावकारी त बनाएकै छन्। समग्रमा संस्थाकै नाम उच्च भएको छ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा विपद प्रति कार्यमा विशेष जिम्मेवारी सहित खटिएका सैनिक युनिटहरूले कसरी काम गरे र गरिरहेका छन् त यसबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी सबिना तामाङ
4: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। भुटेकोशी बाढ़ीपछिको विपद प्रति कार्य असाध्यै चुनौतीपूर्ण थियो। खास गरी विपदको प्रकृति, सड़कहरूमा पुगेको क्षति र भौगोलिक अवस्थितिले खोज, उद्धार, उपचार र राहत कार्यमा हेलिकप्टर नै सबैभन्दा प्रभावकारी माध्यम बन्न पुग्यो। विपद प्रति कार्यको संवेदनशीलतालाई दृष्टिगत गरी नेपाल सरकारले सैनिक तथा गैर सैनिक हवाई साधनहरूको प्रयोग गरेको हो।
3: यसै क्रममा नेपाली सेनाका हवाई साधन मार्फत विभिन्न प्रभावित इलाकाहरूबाट हालसम्म 4,195 जनाको उद्धार गरिएको छ, जसमध्ये 283 जना विदेशी नागरिक रहेका छन्। बाढ़ी लगत्तै विद्युत गृह क्षेत्रहरूबाट 279 जना र सुरुङभित्रबाट 3 जना गरी कुल 282 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कार्यमा परिचालित हवाई फौजको तयारी, परिचालन र कार्य सम्पादनबारे जानकारी गराउनुहुँदै हवाई प्राविधिक सेवाकी सेनानी श्री शर्मिला खड्का।
5: प्रारम्भिक चरणमा प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेर देशबाट चाहिँ अब हेलिकप्टरहरू कहाँ कहाँ ल्यान्ड गर्न सक्छ, कुन कुन एरियाबाट चाहिँ तत्काल उद्धार गर्ने भनेर पहिला चाहिँ हामीले यो जोखिममा रहेको नागरिकको उद्धारको लागि प्रायोरिटी दिएर उद्धार, घाइते र बिरानीको स्थानान्तरण र त्यसपछि चाहिँ हामी बल्ल राहत सामग्रीहरूको ढुवानी गर्यौं। भदौ 10 गतेदेखि असोज 2 गतेसम्म राहत सामग्रीहरू चाहिँ 1,40,018 केजी ढुवानी गरेछौ। एउटै संयुक्त रूपमा आर्मीले नै लिड गरेर सबै हेलिकप्टरहरू चाहिँ केन्द्रित रूपमा आवश्यकता अनुसार उद्धार तथा राहत सामग्रीहरूको ढुवानी गर्यौं।
4: फिल्ड तहको समस्या फिल्डमै रहेर समाधान गर्ने अवधारणा अनुरूप भोटेकोशी बाढ़ीको विपद प्रतिकारमा अभ्यास गरिएको छ, जस अनुसार नेपाली सेनाले त्रिशुलीको मैथिली क्याम्प स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा उपरती श्री रंजित थापा पीएचडीको नेतृत्वमा विपद प्रतिकारे ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्छेमा सहायक रती श्री उज्जवल विक्रम राणाको नेतृत्वमा फरवर्ड कमाण्ड सेन्टर स्थापना गरी कार्य गरेको छ, जसका कारण विपद प्रतिकारमा खटिएका सबै संयन्त्रहरूबीच आपसी समन्वय, सहकार्य र छिटो निर्णय लिन सहज भएको छ।
3: भोटेकोशी बाढ़ीले निम्त्याएको विपद कल्पना भन्दा बाहिरको थियो, त्यसैले खोज उद्धार र राहत जस्ता कार्यहरू समेत असाध्यै कठिन बन्यो। यसबीच अति विषम भौगोलिक परिस्थिति, उसिएका अँध्यारा सुरुङहरू, निरन्तरको वर्षा र पहिरोको उच्च जोखिमका बावजुद विशेष फौज बाहिनी अन्तर्गतका सकल दर्जाले आफ्नो जीवनलाई जोखिममा राखेर देखाएको त्याग र साहस नेपाली सेना र राष्ट्रकै लागि गौरवको विषय बनेको छ। विशेष फौजका बाहिनीपति सहायकरती श्री अनुप विक्रम राणा,
6: विशेष गरी टनेलमा इन्ट्री हुने र सोध्दै नसकेको छ, एकदमै हाई स्केलमा यो ड्यामेज भएको कारणले चाहिँ गाउँ बस्ती नै घरहरू नै नदेखि त्यसरी पुर्याइरहेको हुँदा यो सोचेको भन्दा धेरै अप्ठ्यारो किसिमको र यस्तो किसिमको लागि हाम्रो तयारी नगर्दा पनि हाम्रो फौजले निकै नै बहादुरीका साथ जोखिम लिएर चाहिँ रेस्क्यूमा कटिबद्ध भएर खटेका थिए। विशेष गरी यो टनेल इन्ट्रीको दौरान आवश्यक रेस्क्यू इक्विपमेन्टहरू, थर्मल डिटेक्टर, ड्रोन, अक्सिजन सिलिन्डरहरू, अत्याधुनिक रेस्क्यूको सामानहरूको चाहिँ अलिक कमी हामीले सम्भाव जोड्यौं, पछि त आयो। त्यस्तै यो टनेल रेस्क्यू दौरान यो विद्युतीय टनेलहरूमा चाहिँ रेस्यो गर्दा इलेक्ट्रिसियन तथा दक्ष टनेल एक्सपर्टहरूको चाहिँ उद्धार कार्यमा कठिनाई हुन्छ, त्यसलाई पनि एक दिनमा हामीले 21 हेलिकप्टर पनि चलायो, न्यारो एयर स्पेसबाट उड्नु पर्ने, त्यस्तै उद्धार गर्नुपर्ने ठाउँहरूमा हेलिप्याडहरू नहुनु, ओभर गरेर कति जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूलाई रेस्यु गर्नुपर्ने र हामीहरू झरेर के हेर्नुपर्ने र सिलिङ गरेर स्काइबेटरहरू, मिनी स्काइबेटरहरू, त्यो कम्प्रेसरहरू, हेभी इक्विपमेन्टहरू चाहिँ हेलिकप्टरको माध्यमबाट हामीमा भएको MI-17 मात्र सम्भव थियो र आवश्यक स्तरमा बाटोघाटो नहुनु, त्यो ठाउँ एकदम दलदल र हिलो लेदोले भरिपूर्ण भएर एकदमै अप्ठ्यारो। र अर्को भने मौसमी हालत, यो बर्खाको समय भावनाले मौसमी परिवर्तन, एयर स्पेसमा खुल्ला नहुने, 2:30-3 बजे पश्चात चाहिँ धुम्चे इलाकामा चाहिँ हामीले एयर अपरेसन गर्न सक्दैनथ्यो, हुसु लाएर एयर क्लियर नभावनाले। यो विभिन्न किसिमका यस्ता किसिमका हामीले अनुभवहरू जुन चाहिँ अब हामीले भविष्यमा यस्ता किसिमका घटनाहरूलाई चाहिँ सहज रूपमा लिन हामीले यसलाई चाहिँ ठुलो लेसन लर्नको रूपमा लिएका छौँ।
4: भोटेकोशी बाढ़ीको सबैभन्दा चुनौतीपूर्ण र प्राविधिक रूपमा जोखिमपूर्ण भनेको नै जलविद्युत आयोजनाका भूमिगत सुरुङहरूमा फँसेका कामदारहरूको खोजी तथा उद्धार थियो। बाढ़ीको भेलसँगै सुरुङभित्र फँसेको ढुङ्गा, बालुवा, भग्नावशेष सहितको लेदोका कारण खोज तथा उद्धार झनै जटिल बन्न पुग्यो। सुरुङभित्र अक्सिजनको अभाव, विषाक्त ग्यास, निष्पट्ट अन्धकार र शरीर नै भाँसिने हिलोले उद्धार निकै चुनौतीपूर्ण बनेको थियो।
3: यस क्रममा नेपाली सेनाले उद्धार कार्यमा अन्य सुरक्षा निकायहरू, स्थानीय सरकारवाला निकायहरू र मित्र राष्ट्रका विशेषज्ञ टोलीहरूसँग समेत समन्वय गरेको थियो। यस्तै जलविद्युत आयोजनाका इन्जिनियर तथा प्राविधिकहरूसँगको परामर्श, भारत, चीन, संयुक्त अरब एमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया र मलेसियाबाट आएका विशेषज्ञहरूसँग मिलेर उद्धार गरिएको थियो। जस अन्तर्गत नेपाली सेनाको इन्जिनियरिङ फौजले सुरुङमा फँसेकाहरूको उद्धारमा गरेको कार्यबारे बताउनुहुँदै महासेनानी श्री सञ्जय केसी,
7: त्रिशुली 3A डेब्रिजले आएर केबल टनलको ग्राउण्डलाई पुरेको थियो, करिब 20,000 घनमिटर चाहिँ त्यो डेब्रिजहरूलाई चाहिँ निकालेर त्यो केबल टनलको फेस देखाउनलाई चाहिँ इक्विपमेन्टहरू, ब्लास्टिङ र डिवाटरिङ, यो तीनटा कामलाई चाहिँ समन्वय मिलाएर चाहिँ हामीले त्यो कार्य गर्यौँ। यस पश्चात त्यो टनलबाट 170 मिटरभित्र गएपछि मात्रै त्यो पावर हाउस आउने हुँदाखेरि त्यो टनलभित्र जमेका लेदो तथा त्यो साना साना डेब्रिजहरूलाई चाहिँ हामीले वाटर जेकको सहयोगले त्यसलाई चाहिँ फोर्सले हानेर त्यसलाई निकालेपछि अगल्लो टनलसम्म जाने बाटो चाहिँ खुलेको। अब यो ब्लास्टिङको कार्य चाहिँ कहाँ गर्नु पर्यो भनेदेखि जब त्यो पावर हाउसभित्र छिर्नलाई त्यो टनलको मुख जुन चाहिँ 15 मिटरमाथि दिएको थियो त्यो खोल्दाखेरि त्यहाँ चाहिँ खोलाले बगाएर ल्याएको ठुल्ठुला बल्डोजहरू, ढुङ्गाहरू त्यो चाहिँ मिसिनले नसकिने हुँदाखेरि त्यसमा चाहिँ कम्ब्याट इन्जिनियर्सको समन्वयमा चाहिँ हामीले त्यो आवश्यकता अनुसार कुन कुन चाहिने हो हामीले आइडेन्टिफाई गरेर त्यसलाई ब्लास्ट गरेर चाहिँ एउटा त्यहाँभित्र छिर्ने एक्सेसको लागि चाहिँ ब्लास्टिङको प्रयोग गर्नु परेको। अर्को चाहिँ बाटोहरू बिगारेको अवस्था छ गल्छीदेखि र बेत्रागतीसम्मको, त्यसमा चाहिँ अर्को एउटा टिमले चाहिँ त्यसको ड्यामेज असेसमेन्ट गर्ने र त्रिशुली बजार दुईतिरको बजारमा चाहिँ बाटो नभएको हुनाले अहिले तत्काल गर्न सक्ने त्यहाँ चाहिँ समन्वय गरेर चाहिँ दुई ठाउँमा चाहिँ ट्विनको व्यवस्था गर्ने कार्यमा हामीले सहयोग गरेको। कृष्णभूमिमा चाहिँ हामीले हामीसँग भएको कम्प्रेसरको एक्सेसरिजहरू ज्याकहैमर अनि त्यसपछि होस पाइप त्यसपछि ड्रिल रडहरू लगेर त्यहाँ चाहिँ अहिले बाटोलाई वाइडनिङ गर्ने कार्यमा चाहिँ हाम्रो यहाँ इन्जिनियर विभागबाट खटिएको छ।
4: सुरुङ उद्धारमा एउटा गलत निर्णयले उद्धारकर्ताको जीवन समेत जोखिममा पर्न सक्ने सम्भावना हुन्थ्यो। त्यसैले इन्जिनियरिङ ज्ञान, जोखिम मूल्याङ्कन, प्राविधिक प्रयास, उपकरणको सही प्रयोग गर्दै उद्धार अभियान सञ्चालन गरिएको थियो। फलस्वरूप असम्भव प्राय मानिएको सफलता हासिल भयो। बाढ़ी गएको 10 दिनपछि अप्पर त्रिशुली 3A सुरुङबाट 2 नेपाली नागरिक र 11 दिनपछि अप्पर त्रिशुली 1 सुरुङबाट 1 चिनिया नागरिकको जीवितै उद्धार सफल पनि भयो। लामो समयसम्म बाहिरी सम्पर्कमा नरही सुरुङको चिसो र अन्धकारमा बाँच्न सफल व्यक्तिको जीवित उद्धार विपद प्रतिकारकै इतिहासमा दुर्लभ र ऐतिहासिक उपलब्धि बन्यो भने उद्धारकर्ताका लागि निरन्तर प्रयासको औचित्य पुष्टि गर्ने क्षण बन्न पुग्यो।
8: लगभग 500 जति जीवित मान्छेहरू थियो, तिनीहरू एकदम आत्तिएको अवस्था थियो। त्यहाँ चाहिँ त्यो ठाउँमा हामी गएर तिनीहरूलाई नाचिनुहोस् हामी तपाईँहरूको लागि आछौँ र तपाईँहरू आउनु पर्दैन, अब तपाईँहरूको लागि यस्तो हेलीहरू बोलाइरहेको छ हामीले, तपाईँहरूलाई सक्सल उद्धार गर्छौँ, तपाईँहरूले टेन्सन लिनु पर्दैन, जसरी भयो रात दिन खटिएर भए पनि तपाईँहरूलाई हामी उद्धार गर्नेछौँ भनेर हामीले तिनीहरूलाई सान्त्वना दियो। त्यस्तो गर्दा गर्दा अलि आत्तिकै थियो तिनीहरू, बाढी माथिबाट भागेर आएको मान्छेहरू, घाइतेहरू पनि थियो। हामीले चाहिँ घाइतेहरूलाई चाहिँ पहिले पठाउनु प्रायोरिटीमा राख्यो, त्यसपछि महिलाहरू पनि थियो, सानसानो बच्चाहरू पनि थियो, तिनीहरूलाई पालैपालो पठायो।
3: भुटेकोशी बाढ़ीपछि खटिएका सबैको साझा प्रयासमा विपद प्रतिकारका कामहरू भएका हुन्। यस क्रममा अन्तर्राष्ट्रिय प्रविधि र विशेषज्ञहरूसँगको संयुक्त सहकार्यले विपद प्रतिकारमा हासिल भएका प्रविधि, ज्ञान, शीघ्र अनुभवको समेत प्रयोग भएकाले उद्धार कार्य थप प्रभावकारी बनेको छ। उद्धार कार्यमा खटिनुभएका विशेष फौज पाइनीका सेनानी श्री मिलन कुमार जोशी,
9: विदेशी उद्धार कर्मीहरूसँग हामीले 10 गतिको निकालेको थियो, उहाँसँग धेरै नै नर्मल पर्टिकुलर डे रेस्क्यूको डे भन्दा पनि सजिलो लाग्यो। उहाँको विज्ञताको सहकार्य गर्दाखेरि चाहिँ हामीलाई धेरै अनुभव, किनभने टनेल ब्रिचिङ चाहिँ हाम्रो लगभग फिल्डमा नै फर्स्ट टाइम हो। उनीहरूको विज्ञताबाट चाहिँ उनीहरूको चाहिँ एउटा चाहिँ उनीहरूको आईआरहरू युज गरेको थियो र उनीहरूको चाहिँ यो कम्युनिकेसन्स मिडियमहरू जहाँसम्म चाहिँ उनीहरूको रेडियो सेटले काम गर्छ त्यो युज गरेको थियो, ठुना बाइक पनि नगरे उनीहरूको फिल्ड सिग्नल र अर्को हामी भित्र छिरिसकेपछि हाम्रै त्यो रेस्क्यु डेमा नै टोलीलाई प्लान गरेर ब्रिफिङ त गरेको थियो, तर उनीहरूको चाहिँ टोटल होल टिम नछिरिकन बाहिर यदि मेन हामी चाहिँ जुन टिमलाई लिएर गएको थियो हाम्रो युद्ध भएको टिम ट्र्याप भइहालेको थियो, फेरि रेस्क्यु गर्नलाई पनि उनीहरूले प्लान गरेको थियो। त्यो चाहिँ उनीहरूको विज्ञता र उनीहरूको अनुभवको आधारमा चाहिँ त्यो चाहिँ धेरै राम्रो लाग्यो मलाई। उनीहरूसँग उनीहरूको साथ सहयोग उनीहरूको एक्सपर्टिजहरूले युज गर्दाखेरि चाहिँ हामीलाई धेरै नै मदत पुग्यो। उनीहरूको प्रोफेसनल नलेज र एडभान्स टेक्नोलोजी युज गर्दै धेरै सजिलो भएको थियो हामीलाई।
4: विपद व्यवस्थापनका दौरान खोज तथा उद्धारसँगै घाइतेहरूको स्वास्थ्य उपचार र मनोवैज्ञानिक पुनर्लाभ सबैभन्दा संवेदनशील पक्ष हो। यो पक्षलाई समेत भोटेकोशी बाढ़ीपछिको विपद प्रतिकारमा ध्यान दिँदै नेपाली सेनाको मेडिकल टीम प्रभावित क्षेत्रमा परिचालन भएको छ। वीरेन्द्र अस्पतालबाट परिचालित मेडिकल टोलीले त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा आपतकालीन फिल्ड अस्पताल स्थापना गरी घाइतेहरूको प्राथमिक उपचार गरेको थियो भने सघन उपचार आवश्यक पर्नेलाई अवस्था हेरी हवाई उद्धार मार्फत अस्पताल पठाइएको थियो। यस दौरान प्रभावित क्षेत्रमा खटिएको सैनिक मेडिकल टीमले वहन गरेको जिम्मेवारी बारे प्रस्ताउँदै प्रमुख सेनानी श्री सरिता दुवाल,
10: जुन घटना घट्यो त्यसै दिनमा चाहिँ हाम्रो हस्पिटलबाट डीआरएमसीबाट चाहिँ हाम्रो टोली ईएमआरटी टोली चाहिँ खटिएको थियो, चाहिँ हाम्रो यो महामारी फैलिन सक्ने अवस्थाको जोखिमलाई पनि हामीले मध्यनजर राखेर चाहिँ 27 जनाको टोली चाहिँ प्रस्थान भयो, जसलाई चाहिँ हामीले यो फिल्ड मेडिकल टिम र इपिडेमियोलोजिकल सर्भाइलेन्स एन्ड आउटब्रेक म्यानेजमेन्ट टिम भनेर चाहिँ हामी त्यहाँ खटिएका थियौँ। अब त्यसमा हामीले गरेको कार्यहरूमा चाहिँ सर्वप्रथम चाहिँ हामीले त्यहाँ फिल्ड मेडिकल पोस्ट खडा गर्यौँ, जहाँनिर चाहिँ हाम्रो यो भारत सरकारको सहयोगबाट प्राप्त भएको भीष्म जुन क्युब छ, भीष्म क्युब भन्ने छ, त्यसलाई प्रयोग गरेर हामीले यो जति पनि रेस्क्यु भएका सर्भाइभर्सहरू छ उहाँहरूलाई चाहिँ मेडिकल साधारणदेखि स्पेसलिस्ट सेवासम्मका सेवाहरू चाहिँ हामीले दियौँ, जसमा चाहिँ हामीले रिफरल सम्बन्धी पनि सेवा दियौँ।
3: भुटेकोशी बाढ़ीले पुर्याएको क्षतिको कुरा गर्दा कमै चर्चा हुने तर अत्यन्तै महत्वपूर्ण पक्ष हो संचार। बाढ़ीले टेलिफोनका टावरहरू र विद्युत आपूर्तिमा भएको अवरोधका कारण बाढ़ी प्रभावित क्षेत्रमा टेलिफोन र मोबाइल नेटवर्कमा ठूलो समस्या देखिएको थियो। यस दौरान नेपाली सेनाले दूरसंचार प्राधिकरणसँग समन्वय र सहकार्य गरी टेलिफोन टावरहरूको पुनर्निर्माण आवश्यक सामानहरूको ढुवानीमा सहयोग गर्नुका साथै सैनिक मिलापका साधनहरू प्रयोग गरी बाढ़ीपछि पूर्व सतर्कता र सूचना संकलनमा खेलेको भूमिका अर्को सराहनीय कार्य हो। महाबल गणका गणपति प्रमुख सेनानी श्री गौरव कार्की,
11: यो इनिसियल फेजमा कसुवा र नुवाकोट जिल्लामा सिभिल कम्युनिकेसनहरू जब सबै डाउन भएको थियो त्यति बेलामा चाहिँ हामी आएर यहाँ सिग्नल सेन्टर खडा गर्यौं। त्यही अनुसारले चाहिँ हामीले तीन ठाउँमा एउटा चाहिँ रसुवाको धुन्चेमा, एउटा चाहिँ नुवाकोट दरबारमा र एउटा चाहिँ मैथली ब्यारेकमा चाहिँ हामीले रिप्टर स्टेशन खडा गर्यौं। त्यो रिप्टर स्टेशन खडा गरेपछि चाहिँ हामीले युएचएफ हाम्रो वाकी टकी रेडियो सेटको माध्यमबाट चाहिँ कम्युनिकेसन इस्टाब्लिस भयो। त्यस्तै अनुसारले हाम्रो जुन यो एचएफ कम्युनिकेसनहरू छ रसुवाको लागि धुन्चेमा र यो नुवाकोट प्लस रसुवासँग कम्युनिकेट गर्नको लागि विशेष गरी हामीले चाहिँ कम्ब्याट कम्युनिकेसनलाई चाहिँ बढी जोड दिएर त्यहाँबाट चाहिँ हामीले कम्युनिकेसन इस्टाब्लिस गर्यौँ। त्यति बेला चाहिँ मोबाइलको नेटवर्कहरू प्लस टेलिफोन लाइनहरू केही पनि नभएको अवस्थामा पनि हाम्रो यो खोज तथा उद्धारको लागि खटिएको नेपाली सेनाको फौजलाई चाहिँ निरन्तर मिलाप कायम गर्नको लागि चाहिँ हामीले यो सिग्नल सेन्टर स्थापना गरेर चाहिँ इफेक्टिभ कम्युनिकेसन चाहिँ इस्टाब्लिस गरिरहेको।
4: बाढ़ी प्रभावित क्षेत्रहरूका हरेक आवश्यकता र जनअपेक्षामा नेपाली सेना जोड़िएको छ। नेपाल सरकारको प्राथमिकता अनुसार नेपाली सेनाले उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म पैदल गस्ती, सब खोज तलाश र स्वास्थ्य शिविरहरू सञ्चालन भएका छन् भने सड़क पूर्वाधारतर्फ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार स्थित अवरूद्ध सड़क खुलाउन कड़ा चट्टान फुटाउन ब्लास्टिङ गरिएको छ।
3: सैनिक इन्जिनियरिङ टोलीले छिटो गर्न सकिने निर्माण र मर्मतका कार्यहरूलाई विशेष प्राथमिकतामा राखी उपलब्ध जनशक्ति र स्रोत साधन परिचालन गर्दै एक्रो ब्रिज तथा तुइन चढ़ान, झुलुङ्गी पुल मर्मत लगायतको कार्य गरेको छ। यस दौरान नेपाली सेनाले नुवाकोटको देवीघाट स्थित ताँदी खोलामा 57.9 मिटर लम्बाई र 60 टन क्षमताको एक्रो ब्रिज 5 दिनको निरन्तर प्रयासमा जडान गरी भदौ 24 गते सञ्चालनमा ल्याइएको छ। साथै स्याप्रवेशी चिलिमे र इन्द्रणी चौरबाग तुइन तथा खोला तर्नका लागि काठको अस्थायी फड्केहरू जडान गरिएको छ। यसबारे जानकारी दिनुहुँदै नम्बर 14 वाहिनीपति सहायकरथी श्री जगदीश खड्का,
12: नेपाली सेनासँग रहेको एक्रो ब्रिज गजुरीबाट ढुवानी गरी रनिङ टाइम झन्नै 72 घण्टाको कार्य अवधिमा नुवाकोट जिल्लाको तादी खोला स्थित देवीघाटमा 60 टन भार वहन क्षमताको ब्रिज जडान गर्ने कार्य भाद्र 24 गते सम्पन्न भएको थियो। हाल हामी बेत्रावतीमा त्यस्तै एक्रो ब्रिज हाल्नको लागि आवश्यक तयारी गरिरहेका छौं। त्यस्तै भाद्र 16 गते विदुर बजार अगाडि इन्द्रेणी घाटमा कम्ब्याट इन्जिनियर्स फौजले तुइन जडान गर्ने कार्य समेत पूरा गरेको थियो। स्याप्रीवेसी इलाकामा बाढ़ीले बगाएको हाइड्रो पावरको एक्सप्लोसिभ तथा एक्सेसरीजहरू, सर्वसाधारण व्यक्तिको सुरक्षामा हुन सक्ने सम्भावित खतरालाई न्यूनीकरण गर्न 4 टिमहरू परिचालन गरी त्यस्ता विस्फोटक जन्य पदार्थ खोज्ने कार्य भाद्र 18 बाट नै शुरू गरिएको थियो। त्यस्तै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन र स्वदेश तथा मित्र राष्ट्रहरूबाट प्राप्त राहत सामग्रीहरू हामीले लगभग 70 ट्रक मार्फत नम्बर 1 सैनिक तालिम केन्द्र त्रिशुलीमा पुर्याउने कार्य समेत हाम्रै इन्जिनियर्सबाट भएको थियो। यसका साथै खोज तथा उद्धार कार्यको दौरान म स्वयं बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र तथा हवाई तथा राहत ढुवानी समन्वय केन्द्रमा संयोजकको रूपमा खट्टी खोज तथा उद्धार टीम परिचालन र स्वदेश तथा विदेशबाट प्राप्त राहत सामग्रीहरू बुझ्ने, दुरूस्त अभिलेख राख्ने र प्राथमिकताको आधारमा वितरणको कार्यमा साथै खोज तथा उद्धार र राहत वितरणमा हेलिकप्टर उडानको समेत समन्वयात्मक भूमिका निर्वाह गरेको थिएँ।
4: भोटेकुसी बाढ़ीका कारण नेपाली सेनाका 45 जना सकल दर्जा सम्पर्क विहीन भएका छन् भने प्रभावित क्षेत्रमा रहेका सैनिक सुरक्षा पोस्टहरूमा समेत क्षति हुन पुगेको छ। तर आफ्नै क्षतिको बावजुद पनि नेपाली सेनाका तालिम प्राप्त जनशक्ति मात्रै होइन भर्खरै सेवा प्रवेश गरी सैन्य आधारभूत तालिम गरिरहेका नवजवानहरू समेत काँधमा काँध मिलाई आफूभन्दा ठूलो देश भन्ने युक्तिलाई चरितार्थ गरिरहेका छन्।
13: सैन्य भावना नायक, देशको सेवा गर्ने एक पवित्र संगठन नेपाली सेना, सानैदेखिको मेरो सपना भनेकै नेपाली सेना भन्ने हो। देशमा महाविपत्ति आयो, फर्स्ट चरणमा आएर देशको सेवा गर्न पाएकोमा एकदमै खुसी छु, भाग्यमानी पनि ठानेको छु। किनभने हामी देशको सेवा गर्न नै आएका हौ र यसो तालिम प्राप्त जवान नभएर पनि हामीले वृद्ध आमा बुवा, विपत्तिमा परेका साना बाल बालिकाहरूलाई हेलीबाट उतारेर उनीहरूलाई सान्त्वना दिएर आरामका साथ उनीहरूको सामान, साना 2-3 महिनाका बाल बच्चाहरूलाई पनि काखमा बोकेर, घाइते भएका, चोटपटक लागेका दाई दिदीहरूलाई पनि बोकेर हामीले धेरै काम गर्न पायौं।
14: सैन्य स्वागत छ। हामीले सामानहरू बोकेर हेलीमा हाल्थ्यौँ, त्यसपछि अनलोड लोड गर्थ्यौँ ट्रक, हेभी ट्रकहरूबाट, मिलिट्री ट्रकहरूबाट अनलोड लोड गरेर गर्थ्यौँ। हेलीबाट उहाँ उतार गरेको व्यक्तिहरूलाई दुई तिनजना जोडाहरूसँग मिलेर उतातिर नामहरू टिपाउने गर्ने गर्ने काम गर्यो। गर्व फिल भइरह पहिलो कुरो, दोस्रो कुरो नेपाली सेनाको ले के गर्छ भन्ने सिभिलमा थाहा थिएन। अहिले ब्यारेकभित्र छिरेपछि, प्यारिमिटरभित्र छिरेपछि बल्ल थाहा भयो कति खटिने रहेछ, के गर्ने रहेछ भनेर।
15: सैनिक बेन्जुबिक मलाई चाहिँ यो काम गर्दाखेरि एउटा गौरवताको, एउटा मानवताको, एउटा सहयोग भावना चाहिँ आइरहेछ। देशको सुरक्षा गर्न पाइरहेको छु, आफूले सक्ने सहयोग पनि गरिरहेको छु। मैले चाहिँ आएर केही राहतहरू बाँड्नुभएको थियो, सामान ओसार पसार गरिरहेछु, अनि जुन मान्छे उद्धारको लागि आउनुभएको छ नि उहाँहरूलाई सहयोग गरिरहेछु। मैले यो सेनामा आएर थोरै समयमा पनि मेरो कर्तव्य र जिम्मेवारी निभाउनु मेरो एउटा गौरव छ।
3: बाढ़ीको खबर प्राप्त हुनसाथ नेपाली सेनाले हवाई, स्थल तथा जल जहाँबाट जे जस्तो सम्भव थियो त्यसै अनुरूप द्रुत गतिमा सचेतना, खोज, उद्धार, उपचार र राहत जस्ता कार्य गरेको थियो। यसै क्रममा सेनाको विपद व्यवस्थापन निर्देशनालयले समेत समग्रमा प्रभावित क्षेत्रको अवस्था विश्लेषण, उपलब्ध स्रोत साधनको परिचालन, सम्बन्धित निकाय तथा अन्य सरकारवाला निकायबीचको समन्वय र विपद प्रतिकारीको प्राथमिकता निर्धारण गरी कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू टीम परिचालन गरेको थियो। विपद व्यवस्थापन निर्देशनालयका निमित्त निर्देशक महासेनानी श्री शीतल पानिया,
16: हामीले एकल रूपमा काम गरेका छैन, जहाँ पनि संयुक्त हिसाबले नै काम गरिरहेछौँ। हामीले यो माथिल्लो त्रिशुली त्रिय जलविद्युत परियोजनामा चाहिँ धेरै फौजहरू खटिएको थियो। यसमा चाहिँ हाम्रो नम्बर एक विपद व्यवस्थापन गढ सुन्दरी जलबाट गणपतिको कमाण्डमै फौज खटिएको थियो। त्यहाँ चाहिँ धेरै लामो टनल वर्क पछि त्यो कठिन काम पनि थियो। 19 गते दुईजनाको जीवितै उद्धार गर्न सफल भएका थियौँ हामी। सोही दिन चाहिँ एउटा सप पनि त्यहाँबाट एक्सट्राक्ट भएको थियो। यसको अलावा चाहिँ त्यो त्रिएको नदी वरपरको इलाकाबाट पनि थप 6 वटा सप निकाली प्रहरी प्रशासनलाई बुझाइएको थियो। त्यस्तै गरेर चिलिमेमा पनि हाम्रो फौजहरू थियो, यसले पनि स्पेशल फोर्सको फौजदेखि लिएर अन्य फौजहरूसँग इन्डियनहरू पनि थिए। त्यसमा टनेलसम्म जाने पहुँच मार्ग थिएन, सोको निर्माण गरेर चाहिँ हेभी इक्विपमेन्टहरू, एक्सकेभेटरहरू त्यहाँसम्म लैजानलाई चाहिँ त्यो फौजले राम्रो भूमिका खेलेको थियो। टनेलभित्रबाट चाहिँ 5 जनाको सब एक्सट्र्याक्ट भएको छ र हाल चाहिँ त्यहाँ स्कुबा टिमद्वारा पनि सर्च एण्ड रेस्क्यूको काम भइरहेको छ।
4: यसरी बाढ़ी प्रभावित नागरिकहरूका लागि तत्काल राहत, अल्पकालीन आवास, स्वास्थ्य र अत्यावश्यक सेवा व्यवस्थापनका लागि नेपाली सेनाले खेलेको भूमिका बहुआयामिक छ। विपद प्रतिकारमा नेपाल सरकारको एउटा महत्वपूर्ण शक्तिका रूपमा सेना नागरिक सेवामा जसरी समर्पित छ त्यो प्रशंसित समेत बनेको छ। नेपाली सेनाको उच्च व्यावसायिकता, अनुशासन र समर्पणका समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण भइरहेका छन्।
17: नवेश क्षेत्रका रोइटर्स न्यूज एजेन्सीको भिजुअल जर्नलिस्ट, ग्यारुङ बोर्डरदेखि लिएर नुवाकोटसम्म हामी चाहिँ हेलिकप्टरमा जाँदाखेरि चाहिँ जति पनि घरहरू थियो त्यहाँ चाहिँ अहिले हेर्दाखेरि बगर जस्तो देखिएको छ होइन। टनल्सहरूमा चाहिँ नि आर्मीको दाजुभाइहरूले चाहिँ एकदमै रात दिन खटेर काम गरेको देखेँ मैले होइन। एकदमै मुस्किल परिस्थिति छ, त्यहाँ पुगेर हेर्दाखेरि चाहिँ नि त्यो काम गर्ने चाहिँ वातावरण एकदम मुस्किल वातावरण छ, गर्मी छ होइन, पानी छैन, तर पनि उहाँहरूले ट्राई गरिराख्नु भएको छ। यदि नेपाल आर्मी नभएको भए चाहिँ नि यतिसम्म पनि गर्नलाई पनि सायद मुस्किलै छ होइन। त्यही भएर एप्रिसिएसन गर्नुपर्छ होइन, तर अझ पनि एफर्ट लाउनुपर्छ। नेपाल आर्मी नभएको भए चाहिँ टनलमा को पुग्थ्यो होला होइन। सो त्यसमा चाहिँ म एकदमै आइ एम भेरी ह्याप्पी द्याट आर्मी सक्सेसफुल्ली manage to find people and survivors भनौँ न।
18: म चाहिँ वर्षा शाह, म देश संसारमा आबद्ध भएर चाहिँ काम गर्छु। सुरुङमा पस्नेदेखि लिएर सुरुङको खोज तथा उद्धारमा जसरी उहाँहरू खटिराख्नु भएको छ, बस्ने ठाउँ नहुँदा पनि त्यहाँ बस्ने कसरी हुन्छ भन्ने कुरा जेन तेन म्यानेज गरेकन, जसरी उहाँहरू आधा शरीर आफूलाई डुबाएर चाहिँ त्यहाँ छिरेर त्यस्तो खालको दृश्य हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने त्यो स्प्रिट, त्यो लेभलको इन्टिमेसी या त्यो को नागरिक प्रतिको जिम्मेवारी आफ्नो नागरिकसँग त हाम्रै सुरक्षाकर्मीलाई हुन्छ नि, जुन चाहिँ उहाँहरूले त्यो प्रुभ गर्नु भएको छ कि होइन। जसरी उहाँहरूले आफ्नो नागरिकलाई सकेसम्म कसरी हुन्छ बचाउने भन्नेमा या कसरी हुन्छ उद्धार गर्ने कार्यमा लाग्नुपर्छ भनेर आफूलाई डुबाएर आफ्नो ज्यान पनि जोखिममा राखेर जसरी गर्नुभयो त्यो चाहिँ एकदमै तारिफ योग्य छ। सँगसँगै जुन जुन टिम मेडिकलदेखि लिएर फिल्डमा उद्धारमा खटिने, सुरुङमा खटिनेदेखि लिएर पैदल उसमा खटिनेदेखि लिएर होइन, के अरे एयरबेसको उदेखि लिएर हरेक उसले चाहिँ आफ्नो जिम्मेवारी चाहिँ एकदम महत्वको साथ या एकदमै लागि परेर गरेको जस्तो चाहिँ मैले देखेँ।
3: भुटेकोशी बाढ़ीपछि नेपालमा भएको विपद प्रतिकार्य अतुलनीय, ऐतिहासिक र प्रशंसनीय बनेको छ।
19: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
20: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
21: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
22: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
19: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
24: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
23: शुभलक्ष्मी कृषि

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी तङ्खुवा सभा।
3: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रा सेवाहरू:
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: ओहो लु, नमस्कार है सर।
10: ओहो लु, नमस्कार है सर। नमस्कार।
9: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615 39 444
11: र 029 5 90 155।
12: More style, more design. Total Tailors.
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू:
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँत

0: चेक जाँच तथा परामर्श दिइने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226।

धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: सार्वजनिक शौचालयको समस्या भएको पनि संरक्षण र उपयोग विहीन, जनस्वास्थ्य र शहरी व्यवस्थापन प्रति गम्भीर प्रश्न। आफ्नो अन्तरिक्ष केन्द्रमा चमत्कारिक उपलब्धि हासिल गरेको चीनको दावी, 14 प्रजातिका 20 भन्दा बढी प्रकारका वनस्पति उत्पादन। र इन्फाको अन्तर्राष्ट्रिय निलम्बन फुकुवाका लागि पहल भइरहेको खेलकुद मन्त्रीको दावी, राखेपोको निर्देशन ऐन अनुसार नै आएको तर्क।

0: ग्लोबल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। कोशी प्रदेशमा डेंगू संक्रमणको दर तीव्र रूपमा बढ़दै गएको छ। प्रदेशका 13 जिल्लामा फैलिएको डेंगूबाट झापा सबैभन्दा उच्च जोखिममा छ। पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर 793 जनामा डेंगू संक्रमण पुष्टि भइसकेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलले जानकारी दिनुभएको छ। संक्रमण पुष्टि भएका मध्ये झापामा मात्र हालसम्म 228 जना छन्। दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो, जहाँ 203 जनामा संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार ओखलडुंगामा 122, खोटाङमा 82 जनामा संक्रमण देखिएको छ। यस्तै पाँच थरमा 44, उदयपुरमा 34, भोजपुरमा 31, मोरङमा 20, संखुवासभामा 18, धनकुटामा 4, सोलुखुम्बुमा 3, तेह्रथुममा 3 र तापेजुङमा 1 जनामा संक्रमण देखिएको हो। यही अवधिमा विभिन्न जिल्लामा डेंगू संक्रमणका 51 सम्भावित र 2 शंकास्पद बिरामी अस्पताल भर्ना भएर उपचार गराइरहेका छन्। संक्रमणको बढ़दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियानहरू तत्काल सञ्चालन गर्न जोड़ दिइएको छ। झापामा जापानिज इन्सेफलाइटिस जेई अर्थात मस्तिष्क ज्वरो विरूद्धको खोप अभियान सोमबारबाट शुरू भएको छ। असोज 5 15 गतेसम्म सञ्चालन हुने यस अभियानमा जिल्लाका 15 स्थानीय तहका 30 वर्षमाथिका 4,85,055 जनालाई खोप लगाइँदैछ। अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। जिल्लाका 131 वडामा 900 खोप केन्द्र स्थापना गरिएका छन्। अभियान सम्पन्न गर्न करिब 500 स्वास्थ्यकर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिज कुमार दासले जानकारी दिनुभएको छ। झापामा जेईको संक्रमण र मृत्युदर बढ़दै गएपछि उच्च सतर्कताका साथ खोप अभियान सञ्चालन गरिएको हो। झापामा हालसम्म 13 जनामा जेई संक्रमण पुष्टि भएकोमा 7 जनाको मृत्यु भइसकेको छ। हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। बैठकले सो प्रस्तावलाई सहमति जनाएको हो। समितिको कार्य अवधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिनेछ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अर्यालले जानकारी दिनुभएको छ। उहाँको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम एक संसदीय विशेष समिति गठन गर्न प्रस्ताव गर्दछु। 2. समितिको नाम तथा उद्देश्य निम्नानुसार रहनेछ। क. समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। ख. समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ।
1: बाइट अफ द डे।
2: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण सोमबारसम्ममा 1451 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 236, नुवाकोटमा 203, धादिङमा 72, चितवनमा 367, गोर्खामा 79, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 तथा नवलपरासी पश्चिममा 222 जना गरी 1449 जनाको शव फेला परेको हो। काठमाण्डुमा 2 जनाको उपचारका क्रममा निधन भएको छ। फेला परेका शवको परीक्षणका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया गरी हालसम्म 1092 शव व्यवस्थापन गरिएको छ। शव परीक्षणका लागि मृतकका 1286 र आफन्तका 1197 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको छ। पहिचान नभएको 1362 एउटा शवको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहत वितरण, शव व्यवस्थापन लगायतको कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4655 जनाको खोजी कार्य भइरहेको छ। झापाको मेचीनगर साथ जोरसिमलबाट सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको 23,36,500 मूल्य बराबरको कार र कपड़ा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मा मुख्यालय काँकरबिटाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णबहादुर डाङ्गीको नेतृत्वमा खटिएको 9 सदस्यीय चेक पोइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB02Y0872 नम्बरको कार जाँच गर्ने क्रममा कपड़ा फेला परेको हो। कारभित्र 3 बोरा र 20 पोका लत्ता कपड़ा फेला परेपछि कार सहित ती सामग्री नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएको कार र लत्ता कपड़ा आवश्यक कानूनी प्रक्रियाका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार कार्यालयले कारको मूल्य 20 लाख तथा लत्ता कपड़ाको मूल्य 3,36,500 रूपियाँ कायम गरेको छ। दुवैको कुल मूल्य 23,36,500 कायम भएको छ। झापाको गौराधा नगरपालिकामा रहेको गोल्डेन सनराइज माविले रोबोट बुट क्याम्प सम्पन्न गरेको छ। कार्यक्रम मार्फत रोबोटका विषयमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइएको थियो। कार्यक्रममा गौराधा नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले विद्यार्थीहरूको नवीन ज्ञान तथा विज्ञानका बारेमा जानकारी गराउन कार्यक्रम उपयोगी भएको बताउनुभयो। कार्यक्रममा रोबोट बनाउने तरिका र विधिका बारेमा कार्यक्रमले विद्यार्थीलाई एआई तथा प्रविधिको बारेमा पूर्ण जानकारी गराएको प्रिन्सिपल राजकुमार कार्कीले जानकारी दिनुभएको छ। कार्यक्रममा 20 विद्यालयका 40 विद्यार्थीले सहभागिता जनाए रोबोट प्रतिस्पर्धामा भाग लिएका थिए। ताप्लेजुङको मौवाखोला गाउँपालिकामा दम्पतिको एकै दिन निधन भएको छ। मौवाखोला गाउँपालिका 4 साँगोको तामराङ टोलमा सोमबार श्रीमतीको निधन भएको 10 घण्टापछि श्रीमानको पनि निधन भएको हो। मौवाखोला 4 साँगोका वडाध्यक्ष फुर्वा शेर्पाका अनुसार तामराङ टोलकी 61 वर्षीय रिता याखा लिम्बुको मृत्यु भएको 10 घण्टापछि उहाँका श्रीमान 63 वर्षीय भीमबहादुर लिम्बुको पनि मृत्यु भएको हो। श्रीमान र श्रीमतीको एकै दिन कालगतिले मृत्यु हुनु संयोग भएको वडाध्यक्ष शेर्पाले बताउनु भएको छ। मृतकका आफन्तका अनुसार श्रीमतीको कलेजोमा समस्या थियो, यस्तै श्रीमानको घाँटीमा क्यान्सर भएको र केही समय अघि मात्र उपचार गरी घर फर्कनु भएको थियो। श्रीमतीको सोमबार बिहान 2:30 बजे र श्रीमानको अपरान्ह 12:30 बजे निधन भएको छ। सुनसरीको बर्जु गाउँपालिका 6 चिमडी स्थित बर्जु ताल क्षेत्रमा रूख ढल्दा 1 महिलाको निधन भएको छ। आइतबार अचानक चलेको असाधारण हावाहुरीका कारणले स्थानीय 35 वर्षीय सीता यादव गम्भीर घाइते हुनुभएको थियो। बर्जु ताल क्षेत्रभित्र घाँस काट्न गएकी घाइते यादवलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। यादवलाई उपचारका लागि मोरङको बुढीगंगा स्थित विराट शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। परिक्रमामा बेला भएको छ ब्रेकको।
4: दाँत तथा मुखका बिरामीहरूका लागि खुसीको खबर, तपाई हाम्रै सुन्दर बजार मधुमल्लामा रहेको जनसेवा डेन्टल केयर प्रालीमा दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट सहित धरानबाट आउनुहुने डाक्टर राजीव कर्णको दैनिक सेवा सञ्चालन भइरहेकाले दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ। हाम्रा सेवाहरू ओपीडी सेवा, एक्सरे सेवा, घोपा क्याम्प धरानबाट डाक्टर राजीव कर्णको दैनिक सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 20% सम्म छुट। हाम्रा अन्य सेवाहरू दाँत खोल्ने, दाँत मिलाउने, तलमाथि दाँत सेट राख्ने, दुखेको दाँत जरैदेखि उपचार गर्ने, दाँतको आरसिटी गर्ने, सुन्दरताको लागि दाँतमा डायमन्ड जडान गर्ने लगायत दाँत तथा मुख सम्बन्धी जस्ता सुकै समस्याहरूको सहित सफल उपचार गरिन्छ। सम्पर्क जनसेवा डेन्टल केयर प्राली, निकलाजुङ 7 मधुमल्ला, टाढी रोड उत्तर, टावर भएको घरमा। फोन नम्बर 9820703882, 9843117353। के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा, इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030, 9703214994। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रतिकारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।

0: सदरमुकाममा सार्वजनिक प्रयोजनका लागि निर्माण गरिएको शौचालय अहिले आफै सार्वजनिक समस्याको विषय बनेको छ। बुधबारे र शनिबार हटिया लाग्ने दिन सदरमुकाममा मानिसको चहल पहल बढ़छ। गाउँ गाउँबाट सर्वसाधारण किनमेलका लागि बजार आउँछन्। व्यवसाय र उपभोक्ताको बाक्लो आवत जावत हुन्छ। तर यही भीड़लाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक शौचालयका अवस्था हेर्दा भने प्रश्न उठ्छ, सार्वजनिक पूर्वाधार बनाएपछि यसको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो? एक रिपोर्ट।
1: ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले नगरपालिका क्षेत्रमा सार्वजनिक प्रयोगका लागि निर्माण गरेको शौचालय अहिले जीर्ण अवस्थामा पुगेको छ। आवश्यक मरमत सम्भार छैन, नियमित सरसफाई छैन, संरक्षण र स्याहार छैन। परिणाम शौचालय प्रयोग गर्न जाने सर्वसाधारण नै भित्र पस्न नसक्ने अवस्थामा पुगेका छन्। यो समस्या केवल शौचालय प्रयोग गर्न हटाउने विषयमा मात्र सीमित छैन। सार्वजनिक शौचालय नहुँदा या भएको शौचालय पनि प्रयोग गर्न नसक्दा बजारमा आउने सर्वसाधारणले शौचका लागि वैकल्पिक ठाउँ खोज्नुपर्ने हुन्छ। विशेष गरी बाहिरबाट आउने मानिसका लागि यस्तो अवस्था थप असहज बन्न सक्छ। बजार क्षेत्रमा नियमित व्यवसाय गर्नेहरूका लागि पनि यो नयाँ समस्या होइन। शौचालय प्रयोग गर्न नसक्दा सर्वसाधारण तथा व्यवसायीहरू अन्यत्र जान बाध्य छन्।
2: अब पाँच मिनट गर्नको लागि कुनै पसलतिर गएर खाजा खाएर बल्ल त्यहाँ पाँच मिनट गर्दा सिमित जानुपर्छ। सदरमुकामको गतिविधि देख्दा हजुर यो खै पढाइले के भन्ला यहाँ वरिपरि आसपासका मेयरहरू हुन्छ, यहाँ ठुल्ठुला सालहरू यस्ता ठुला सालहरू छन्। तर यहाँको जुन उनीहरू ट्याक्स उठाउँछन् ट्याक्स पैसाले मात्रै छ महिनाको मात्रै प्रयोग गरेर यहाँ पुगिहाल्छ।
1: सार्वजनिक आवश्यकता पूरा गर्न निर्माण गरिएको संरचना अहिले आफ्नो मूल प्रयोजन नै प्रयोग हुन सकेको छैन। यहाँ प्रश्न उठ्छ, पूर्वाधार निर्माण भएपछि त्यसको नियमित मर्मत सम्भारी कसले दिने? सार्वजनिक शौचालय निर्माण गर्ने एउटा पक्ष हो, त्यसलाई सफा राख्नु, विद्युतीय संरचना मर्मत गर्नु, अन्य आवश्यकतालाई ध्यान दिनु र नियमित अनुगमन गर्नु अर्को महत्वपूर्ण पक्ष हो। तर निर्माण भएको संरचना संरक्षण र व्यवस्थापनको अभावमा प्रयोग विहीन हुँदै जाँदा सार्वजनिक लगानीको प्रभाव प्रश्न उठ्ने अवस्था आएको छ। सर्वसाधारणका लागि अत्यावश्यक मानिले यस्तो पूर्वाधार उपयोग हुन नसक्नुमा समस्या कहाँ छ? नगरपालिका यसबारे समयमै मर्मत किन भएन र जानकारी नै थिएन भने सार्वजनिक प्रयोगमा रहेको संरचनाको नियमित अनुगमन कसरी भइरहेको छ? यिनै प्रश्नको जवाफ खोज्दा नगरपालिकाको जवाफ भने यस्तो छ।
3: अब यो अलिकति अगाडि हामीलाई मला व्यक्तिहरूमा चाहिँ थाहा भएन, त्यसको बारेमा थाहा भएको के बजेट विनियोजन गरेर त्यसलाई समय समाधान गर्थ्यौँ। अब म एकचोटि त्यसको विस्तृत रूपमा बुझेर त्यो शौचालयलाई कसरी मर्मत सम्हार गर्ने भन्ने कुरातिर नगर सिद्धिचरण नगरपालिका अवश्य लाग्नेछ।
1: सार्वजनिक शौचालय प्रयोग गर्न नसकिने अवस्थामा पुगेको समस्या तत्काल मर्मतको विषयमा मात्र सीमित छैन। निर्माण गरिएका सार्वजनिक संरचनाको नियमित सरसफाई, मर्मत सम्भार र सञ्चालनको जिम्मेवारी प्रभावकारी रूपमा गर्नुपर्ने आवश्यकता पनि यसले देखाएको छ। किनकि सार्वजनिक संरचना निर्माण भएर मात्र त्यसको उद्देश्य पूरा हुँदैन, त्यसको निरन्तर संरक्षण र प्रभावकारी सञ्चालनबाट मात्रै सर्वसाधारणले त्यसको लाभ पाउन सक्छन्।
0: इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड़ जोड्ने छोटो दूरीको मेची करिडोर केचना कञ्चनजंघा सड़क अन्तर्गत पुगा खोलामा बेली ब्रिज जडान कार्य सम्पन्न भएको छ। इलाम नौ भाङटार र वड़ा नम्बर एघार या सो खोलामा बेली ब्रिज जडान भई यातायात सेवा सञ्चालन गरिएको सड़क डिभिजन इलामका सूचना अधिकारी इन्जिनियर अर्जुन कुमार घिमरेले जानकारी दिनुभयो। संघीय सरकारको 2,20,34,000 लागतमा पुल जडान गरिएको हो। बेली ब्रिज 230 फीट लम्बाई र 14 फीट चौड़ाईको रहेको छ। बेली ब्रिज जडानका लागि अन्य संरचना आर्थिक वर्ष 82-83 नै तयार भइसकेको भए पनि भारतबाट अनुदान स्वरूप प्राप्त भएको बेली ब्रिजको सामग्री ढुवानी ढिला भएकाले जडान कार्य ढिलो भएको हो। प्राविधिक टोली भारतबाट नै आएर बेली ब्रिज जडान गरेको थियो। अब सुन चाँदीको बजार भाउ, आज सुनको भाउ तोलामा 1300 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको छ। हिजो सुनको मूल्य 2,100 रूपियाँ 3,00,000 कायम भएको थियो। आज चाँदीको भाउ 30 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 3,805 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
4: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
5: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
4: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
5: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
4: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
5: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
4: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गोल्डागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

अन्तरिक्ष केन्द्र थ्यानगोङमा चमत्कारिक प्रगति हासिल गरेको दावी गरेको छ। सो केन्द्रमा हालसम्म 14 प्रजातिका 20 भन्दा बढ़ी प्रकारका वनस्पति उत्पादन गरेको चीनको दावी छ। यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा बाली उत्पादन गर्ने आधार तयार भएको चीनी अधिकारीले बताएका छन्। चीनको अन्तरिक्ष यात्री केन्द्रका अनुसार अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलू र गहुँ लगायतका विभिन्न बाली उत्पादन भइरहेका छन्। हालै उत्तरी चीनको थ्यानजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङ सम्बन्धीको सम्मेलनमा सेन्झौ 21 अन्तरिक्ष यात्री झाङ होङ झाङले अन्तरिक्ष केन्द्रमा हुर्के वनस्पतिका तस्विर तथा भिडियो सार्वजनिक गरेका थिए। चीनमा दीर्घकालीन मानव अन्तरिक्ष उडानको युग सन् 2021 अक्टोबरमा शुरू भएको थियो। र खेल खबर, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फाको निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताउनु भएको छ। राखेपले राष्ट्रिय खेलकुद विकास ऐन अनुसार दिएको निर्देशनलाई फिफाले तेस्रो पक्षको हस्तक्षेप ठहर गरेको उहाँको भनाई छ। सोमबार प्रतिनिधि सभाको बैठकमा मन्त्री पोखरेलले फिफाले 24 जून 2026 एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्च स्तरीय पहल भइरहेको बताउनु भएको हो। निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढ़ाएपछि राखेपले पटक पटक सचेत गराएको र अटेरी गरेपछि परिषदको 2082/11 निर्णय अनुसार ऐनको दफा 29(2) बमोजिम एन्फालाई निलम्बन गरिएको उहाँको भनाइ छ। पछि एन्फाबाट परेको निवेदनमाथि कार्यवाही गर्दै 2083/1 निलम्बन फुकुवा गरिएको उहाँले जानकारी दिनुभयो। यस्तै पोखरेलले नेपाल चीन मैत्रीपूर्ण खेलमा घाइते भई थाइल्याण्डमा उपचाररत आशिष राईलाई राखेपको स्वीकृत बजेटको सीमाभित्र रहेर उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिनुभएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। कोशी प्रदेशमा डेंगू संक्रमण तीव्र, सबैभन्दा बढ़ी झापामा जेईको खतरा पनि यही, नियन्त्रणका लागि खोप अभियान शुरू। विपद लक्षित अध्ययनका लागि संसदीय समिति गठन, प्रारम्भिक रूपमा 3 महिनाको समय सीमा, भोटेको सिपाड़ीलाई केन्द्रित गरी अध्ययन हुने। पोखरडुंगा सदरमुकाममा सार्वजनिक शौचालयको समस्या, भएको पनि संरक्षण र उपयोग विहीन, सहस्थापनप्रति गम्भीर प्रश्न। आफ्नो अन्तरिक्ष केन्द्रमा चमत्कारिक उपलब्धि हासिल गरेको चीनको दावी, 14 प्रजातिका 20 भन्दा बढ़ी प्रकारका वनस्पति उत्पादन। र इन्फाको अन्तर्राष्ट्रिय निलम्बन फुकुवाका लागि पहल भइरहेको खेलकुद मन्त्रीको दावी, राखेपको निर्देशन ऐन अनुसार नै आएको तर्क। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्राविधिक रूपमा संयोजन गर्ने खगेन्द्र सहित म गोपाल बिदा चाहन्छौ। नमस्कार, शुभ सन्ध्या।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश. खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ. लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ. तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्. दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्. वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्. माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ. अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ. महेश थपलिया नगर प्रमुख.

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्स रे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष, घाइते चालकको वन अस्पतालमा उपचार जारी, आगो लगाउनु अघि ट्राफिक प्रहरीसँग विवाद भएको भिडियो सार्वजनिक। अवकाशपछि पेन्सन पट्टा बनाउन सामुदायिक विद्यालयका शिक्षकले अब काठमाडौँ धाउन नपर्ने, ई पेन्सन सुविधा लागू गरिँदै आफूलाई विस्थापित गर्न पार्टीमा पुनर्गठनको नारा अघि सारिएको एमाले अध्यक्ष ओलीको दावी, पार्टीमा अनुशासन कमजोर भएको टिप्पणी।

0: नमस्कार कान्तिपुर डायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
1: काठमाडौँको त्रिपुरेश्वरमा आज बिहान भएको घटनामा चालक आफैले बसमा आगो लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। सबै यात्रुलाई ओह्रालेपछि चालक आफैले आगो लगाएको प्रारम्भिक जाँचमा देखिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन्। ट्राफिक प्रहरीका अनुसार चालक काभ्रेको पनौती निवासी 23 वर्षीय दावा लाभा हुन्। ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीका अनुसार लाइसेन्समा भएको विवरणमा उनको जन्ममिति सन् 2003 उल्लेख छ। लामाले भाग्ने कोशिश नगरेकाले पनि आफैले आगो लगाएको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ। बसभित्रै आगो लगाउनुको कारण खुलिसकेको छैन। प्रत्यक्षदर्शीका अनुसार शुरूमा यात्रु बस्ने सीटबाटै आगो लागेको देखिएको थियो। ती चालकलाई किर्तिपुर स्थित वर्ण अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी घिमिरेको भनाइ छ। वर्ण अस्पतालका चिकित्सक शंकर राईका अनुसार आगलागीमा लामाको शरीर 90% भन्दा बढ़ी जलेको छ।
0: यसैबीच चालक लामाले आफ्नै गाड़ीभित्र बसेर आगो लगाउनु अघि ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ। त्रिपुरेश्वरमा ट्राफिक प्रहरीका अधिकारीसँग विवाद भएको भिडियो समेत सार्वजनिक भएको छ। लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन लागिएको भनेका छन्। ट्राफिक प्रहरीसँग विवाद भइरहेका बेला सशस्त्र प्रहरीका एकजना अधिकारी पनि त्यहाँ पुगेको भिडियोमा देख्न सकिन्छ। लामाले ट्राफिक प्रहरीलाई सम्मान गरेको भिडियो समेत आफूसँग भएको दावी गर्दै ती सशस्त्र प्रहरीका अधिकारीलाई बताएका थिए। उनले आफूले माफी समेत मागेको भनेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश राज सुवेदीले लामालाई कुनै विषयमा कार्यवाही नगरिएको बताएका छन्। उनलाई घटना लगत्तै उद्धार गरेर किर्तिपुर स्थित वन अस्पताल लगिएको थियो। यसैबीच राहदानी विभागले काठमाडौँको त्रिपुरेश्वर स्थित आफ्नो कार्यालय परिसर अगाडिको सड़कमा भएको बस आगलागीका कारण विद्युत र इन्टरनेट सेवा अवरूद्ध हुँदा राहदानी छपाई र वितरण सेवा प्रभावित भएको बताएको छ। विभागले सूचना जारी गर्दै आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जानकारी गराएको हो, जसबाट राहदानीको छपाई प्रक्रियामा प्रत्यक्ष असर पर्दा वितरण प्रक्रियामा कठिनाई भएको समेत विभागले जनाएको छ।
1: अवकाशपछि पेन्सन पट्टा बनाउन सामुदायिक विद्यालयका शिक्षकले अब काठमाडौँ धाउन नपर्ने भएको छ। राष्ट्रिय किताबखाना शिक्षक शाखाले शिक्षकका लागि ई पेन्सन सुविधा लागू गर्ने भएको छ। शाखाका निर्देशक विश्वास विकका अनुसार ई पेन्सनको परीक्षण सफल भएकाले यसलाई देशभर विस्तार गरिने भएको हो। शाखाले काठमाडौँ र भक्तपुरमा यसको परीक्षण गरेको थियो। परीक्षणका क्रममा दुई जिल्लाका शिक्षकले जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईबाटै पेन्सन पत्ता प्राप्त गरेका थिए। अहिलेसम्म अवकाशपछि पेन्सन पत्ता प्राप्त गर्न शिक्षकले विद्यालय स्थानीय तह र इकाई हुँदै किताबखानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो। अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहाँबाट पेन्सन पत्ता प्राप्त गर्न सक्ने शाखाले जनाएको छ। देशभर 1,08,000 स्थायी शिक्षकको दरबन्दी छ। यी पेन्सनको परीक्षण सफल भएकाले क्रमशः 77 वटै जिल्लामा विस्तार गर्ने शिक्षक किताब खानाले जनाएको छ।
0: संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम जनसेवा राष्ट्रिय भावनाको एकता राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउने उद्देश्य सहित ल्याइएको विधेयक पारित गरिएको हो। राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने प्रावधान विधेयकमा राखिएको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री

0: विधा गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो। राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलपछि प्रतिनिधि सभामा आइपुगेको सो विधेयकमाथि आज सांसदहरूले आफ्नो धारणा राखेका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री गौतमले बाल बालिकाको अधिकारलाई सर्वोपरि मानेर विधेयक ल्याइएको बताइन्। उनले भने
1: बाल बालिकाको अधिकार सर्वोपरि राखेर नै कुनै पनि काम कारवाहीहरू त्यसरी नै गर्नुपर्ने हुन्छ। नेपालको संविधान भन्दा बाहिर गएर कुनै पनि कानूनहरू बनाउन पाइँदैन, मिल्दैन। अहिले बनेको हाम्रो राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक पनि बाल बालिकाको हितलाई केन्द्रमा राखिएर नै बनाइएको छ। यो चाहिँ सेवा दलमा तालिम लिने विषयवस्तु हो। तालिम लिने भन्ने विषयवस्तुहरू, तालिम लिन को को तयार हुनुहुन्छ एउटा मानसिक हिसाबले, अर्को शारीरिक हिसाबले पनि तयार हुनुपर्ने हुन्छ। जुन कुरा चाहिँ त्यो तालिम लिनको लागि त्यो पर्टिकुलर क्राइटेरिया पुगेन भनेदेखि तालिम दिने मान्छेहरूले पनि यो कारणले हामीले तालिम दिन सक्दैनौ भन्ने कुराहरू अगाडि नै भन्नुहुन्छ। त्यसकारणले विद्यार्थीहरूको पनि तालिम लिनुभन्दा अगाडि उहाँहरूले त्यो तालिम लिनको लागि उहाँहरू फिजिकल्ली मेन्टल्ली फिट हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेरेर नै तालिम दिने कुराहरू हुन्छन्, जसमा विद्यालयदेखि विद्यार्थीका अभिभावकहरूदेखि सबैजना संलग्न भएर मात्रै त्यो प्रक्रिया अगाडि बढ्ने कुरा पनि स्पष्टसँग यो विधेयकमा राखिएको कुरा म निवेदन गर्न चाहन्छु।
0: तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको मन्त्री गौतमको भनाइ छ। विकट क्षेत्रलाई प्राथमिकतामा राखेर विधेयकका प्रावधान ल्याइएको उनले बताइन्।
1: विकटलाई सबैभन्दा बढी केन्द्रमा राखेर काम गर्ने गरेर विधेयकमा प्रस्ताव गरिएको छ। यो विधेयकको मूल उद्देश्य पनि विशेष गरी दूरदराज विकटमा भएका विद्यार्थीहरूलाई चाहिँ केन्द्रमा राखेर गरौं भन्ने नै हो। विगतका दिनहरूमा थोरै सीमित बजेटमा कहाँ पुगेनन् भन्ने कुराको आफ्नै समीक्षाहरू होला, तर आजको दिनमा विधेयक निर्माण हुँदै गर्दाखेरि सबैभन्दा दूरदराजका मानिसहरूलाई विद्यार्थीहरूलाई चाहिँ केन्द्रमा राखेर काम गरौं है भन्ने हिसाबले विधेयकमा भावना राखिएको छ। अरू त सबै विषयहरू समेटिएकै छ। सबै मान्यजीवहरूलाई एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु।
0: प्रतिनिधि सभाबाट पारित भएको सो विधेयक अब संसदको माथिल्लो सदन र राष्ट्रिय सभामा पेश हुनेछ। सो सभाबाट पारित भए प्रक्रिया पूरा गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।
2: एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विस्थापित गर्न पुनर्गठनको नारा अघि सारिएको दावी गरेका छन्। आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायत पुनर्गठनको पक्षमा रहेका नेताहरूप्रति लक्षित गर्दै नीति र नेतृत्व पुनर्गठन रहरको विषय नभएको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा पेश गरेको प्रतिवेदनमा अध्यक्ष ओलीले भनेका छन् पार्टी पुनर्गठन कुनै रहर वा लहरको विषय होइन, यो त असहज र असामान्य अवस्थामा बाध्यात्मक गरिने बाध्यतावश गरिने कार्य हो। उनले एमाले पुनर्गठनको औचित्य नै नभएको दावी गरेका छन्। अध्यक्ष ओलीले विधिपूर्वक आफूले नेतृत्व छाड्ने बताउँदै अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गरेका छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कन्टेन्ट कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताए। बैठकमा बोल्न चाहने प्रत्येक सदस्यका लागि 3 मिनट समय निर्धारण गरिएको छ। एमालेको केन्द्रीय कमिटी बैठक पर्सीसम्म चल्नेछ।
0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। द क्लिप समूहले धादिङ पोखरा र धरानमा सभा 4 अर्ब रूपियाँ बढ़ी लगानी गर्दै बन्जी स्काईवाक र अन्य साहसिक गतिविधि सहितका परियोजना विस्तार गर्ने भएको छ। काठमाडौँ नजिकै धार्क्यमा 3 अर्ब रूपियाँ लगानीमा 356 मिटर अग्लो बन्जी निर्माण गर्ने योजना छ। परियोजना सञ्चालनमा आएपछि करिब 600 जनालाई प्रत्यक्ष रोजगारी दिने र साहसिक पर्यटनलाई देशभर विस्तार गर्ने समूहको लक्ष्य छ। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री अबको क्रममा।
3: पर्वतको कुस्माबाट साहसिक पर्यटन व्यवसाय शुरू गरेको द क्लिप समूहले देशका प्रमुख पर्यटकीय शहरमा लगानी विस्तार गर्ने भएको छ। द क्लिपले धादिङ पोखरा र धरानमा 4.25 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गर्ने भएको हो। कालीगण्डकीमाथि निर्मित नेपालकै चर्चित बन्जीबाट व्यवसाय विस्तार गरेको द क्लिपले साहसिक पर्यटनलाई नयाँ गन्तव्यसम्म पुर्याउने योजना अन्तर्गत 3 वटै शहरमा छुट्टा छुट्टै परियोजना अघि बढ़ाएको हो। समूहले 3 वटै ठाउँमा बन्जी स्काईवाकसँगै नयाँ एडभेन्चर पनि सञ्चालनमा ल्याउने जनाएको जनाएको छ। कोरोना महामारीको समयमा कुस्मा र बलुवा जोड्ने काली गण्डकी नदीमाथिको 520 मिटर लामो र 228 मिटर अग्लो पुलमा बन्जी सञ्चालन गरेर द क्लिफले साहसिक पर्यटनमा आफ्नो उपस्थिति विस्तार गरेको थियो। कुस्मामा सञ्चालित बन्जीले आन्तरिक तथा बाहिर पर्यटक आकर्षित गरेपछि त्यही अनुभवका आधारमा अन्य पर्यटकीय शहरमा व्यवसाय विस्तार गर्न लागि समूहका संस्थापक तथा अध्यक्ष राजु कार्कीले बताए, धादिङमा एरिया 300, पोखरामा बी वाइल्ड र धरानमा ड्रीम धरान कम्पनी मार्फत हस्पिटालिटी सहितको एडभेन्चर पर्यटनलाई अघि सार्न लागि कार्कीले बताए, तीनवटै ठाउँमा सञ्चालनमा आएपछि करिब 600 जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ। काठमाडौँमा सबैभन्दा धेरै लगानीमा भिल्ला सहितको एडभेन्चर शुरू गर्न लागि एरिया 300 कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका कार्कीले बताए, 50 भिल्ला सहित बन्जी र स्काई वाक सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ। पर्यटकलाई लामो समयसम्म गन्तव्यमा राख्न सक्ने गरी आवास तथा अन्य मनोरञ्जनात्मक गतिविधि पनि समेटिने उनले बताए। कुस्मामा मात्र साहसिक पर्यटन केन्द्रित गर्दा पर्यटकको पहुँच केही सीमित हुने भएकाले काठमाडौँ र पोखरामा पनि परियोजना विस्तार गर्न लागि कार्कीले बताए। विशेष गरी काठमाडौँमा परियोजना सञ्चालन गर्दा राजधानीमा रहेका तथा छोटो समयका लागि नेपाल आउने पर्यटकलाई समेत लक्षित गर्न सकिने उनको भनाइ छ। धेरै लगानीमा काम गर्ने उद्देश्यले साहसिक पर्यटन क्षेत्रमा जोडिएको एरिया 300 कम्पनीका अध्यक्ष चन्द्र टण्डनले बताए, यसमा मात्रै 200 भन्दा बढ़ीलाई रोजगारी दिने लक्ष्य लिएको कार्कीको भनाइ छ। काठमाडौँमा बनाइने 356 मिटरको बन्जी विश्वकै अग्लो हुने कार्कीको दावी छ। उनले भने, चीनको मकाउ टावरको 233 मिटर अहिलेसम्म अग्लो हो, त्यसपछि हाम्रो कुस्माको 228 मिटर दोस्रो भइहाल्यो। बालिङ्गे पुलमा 370 मिटर अग्लो बन्जी छ, तर त्यो शरीरमा बाँधेर हाम फाल्ने हो, अग्लो भनेर मानिँदैन। धादिङमा बनाउने बन्जी खुट्टामा बाँधेर हाम फाल्न मिल्छ, त्यसैले विश्वको अग्लो हुन्छ। पर्यटकीय शहर पोखरामा करिब 60 करोड़ रूपियाँ लगानी गर्ने योजना छ। करिब 50 रोपनी क्षेत्रफलमा 130 मिटर अग्लो बन्जी निर्माण गर्ने बी वाइल्ड कम्पनीका अध्यक्ष समेत रहेका कार्कीले बताए, पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले त्यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी थप नयाँ साहसिक गतिविधि थप्न लागि उनको भनाइ छ। कुस्मा र पोखरा बीचको दूरी धेरै नभए पनि पर्यटकको गन्तव्य छनौटका कारण कुस्माको व्यवसायमा प्रभाव पर्ने गरेको कार्कीले बताए। पोखरा पुगेपछि पर्यटक विभिन्न गन्तव्यमा बाँडिने भएकाले पोखरामै साहसिक गतिविधि उपलब्ध गराउनु पर्ने आवश्यकता देखिएको उनको भनाइ छ। धरानमा 60 देखि 70 करोड़ रूपियाँ लगानी गर्ने तयारी छ। करिब 60 रोपनी क्षेत्रफलमा 120 मिटर अग्लो बन्जी निर्माण गरिने उनको भनाइ छ। पूर्वी नेपालमा साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना साथ धरान समेत छनौट गरिएको उनले बताए। द क्लिफले नयाँ परियोजनामा बन्जीलाई मात्र केन्द्रमा नराखी फरक प्रकृतिका साहसिक गतिविधि थप्ने तयारी गरेको छ। करिब 3 किलोमिटर लामो डाउनहिल कार्टिङ निर्माण गरिने कार्कीको भनाइ छ। नेपालमा साहसिक पर्यटनको सम्भावना ठूलो भए पनि अझै नयाँ र फरक गतिविधिको अभाव रहेको कार्कीको भनाइ छ। विश्वभर नै साहसिक पर्यटनको ग्राफ बढ़िरहेको र नेपालमा पनि यसको सम्भावना राम्रो रहेको उनको भनाइ छ। नेपाली पर्यटक पनि साहसिक गतिविधिमा रूचि राख्ने र विदेशी पर्यटकको आगमन समेत बढ़िरहेकाले बजार विस्तार भइरहेको, काठमाडौँ पोखरा र धरानका 3 परियोजनाको मास्टर प्लान तयार गर्ने काम भइरहेको कार्कीले बताए। मास्टर प्लानको काम पूरा भएपछि दशैं तिहार लगतै निर्माणमा जाने गरी काम भइरहेको छ। 3 परियोजनामा सञ्चालनमा आएपछि समूहका व्यवसाय कुस्मामा मात्र सीमित रहने छैन। काठमाडौँ पोखरा र धरान जस्ता प्रमुख शहरमा उपस्थिति विस्तार गर्दै साहसिक पर्यटनलाई देशभर फैलाउने रणनीति समूहले लिएको छ। नयाँ परियोजनाबाट रोजगारी सृजना हुनुका साथै स्थानीय स्तरमा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायलाई समेत लाभ पुग्ने बताइएको छ।
0: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: ओहो जेठा, बजार खरिद कि क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
5: कहाँ काका, होला जस्ता पाटा किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
6: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी होला जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
5: त्यसो भए त म होला जस्ता पाटा नै किन्छु नि काका।
7: लास्ट भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। एआई को तीव्र विकाससँगै त्यसबाट उत्पन्न हुन सक्ने जोखिम बारे बहस चर्किएको छ। एआई ले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने भन्दै केही अनुसन्धानकर्ताले यसको विकासको गति घटाउनुपर्ने बताएका छन्। तर अमेरिका र चीनबीच भने एआई प्रविधिमा अग्रता र सुरक्षालाई लिएर मतभेद देखिएको छ। यसैबीच एआई एजेन्टले परीक्षणकै क्रममा अनधिकृत रूपमा कम्प्युटर प्रणाली र वेबसाइटमा प्रवेश गरेको घटनाले थप चिन्ता समेत बढ़ाएको छ। एक सामग्री
2: वर्षौंदेखि अमेरिकाको सिलिकन भ्यालीमा एउटै मान्यता हावी रह्यो, तीव्र गतिमा शक्तिशाली एआई निर्माण गर्ने, समस्यामा आएपछि मात्रै त्यसको समाधानमा लाग्ने। तर पछिल्ला 11 दिनमा भएका घटनाक्रमले ठूलो एआई कम्पनीहरूलाई नै चिन्तित बनाइदिएको छ। आफ्ना सृजनाले मानव जातिकै अस्तित्वमा खतरा निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गरेर चिन्तित भएको उनीहरूले बताएका छन्। यस्तो खतराबारे विज्ञहरूले यसअघि पनि बोलिरहेकै थिए। तर एन्थ्रोपिकका 27 वर्षीय अनुसन्धानकर्ता जाकोब कक्सनले एआई विकासको तीव्र गतिले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने चेतावनी दिँदै 8 सेप्टेम्बरमा कम्पनी छोडेपछि यो विषय व्यापक बहसमा आएको छ। यसले एआई उद्योगबाट बाहिर निस्किएर सर्वसाधारणसम्मलाई एआई विकासबारे सोच्न बाध्य बनाएको छ। एन्थ्रोपिकबाट यसपछि अन्य केही अनुसन्धानकर्ताहरूले पनि जागिर छाडेका छन्। कम्पनीकै अर्का एक अनुसन्धानकर्ताले यही रफ्तारमा एआई विकास भएमा मानव जाति लोप हुने जोखिम 10% भन्दा बढ़ी रहेको बताएका छन्। एआई एजेन्टहरूले सुरक्षाका उपाय छल्दै अनधिकृत रूपमा कम्प्युटर प्रणालीमा प्रवेश गरेका घटना सार्वजनिक भएका छन्। यसबीच ठूला एआई कम्पनीका प्रमुखहरूले विकासको गति घटाउनुपर्ने बताएका छन्। तर उनीहरू आफै शक्तिशाली एआई विकासमा अघि बढ़िरहेका छन्। अनुसन्धानकर्ताहरूले यसलाई मानव अस्तित्वसँग जोड़िएको गम्भीर जोखिमका रूपमा ल्याएका छन्। ओपन एआई प्रमुख साम अल्टम्यानले एआईले मानव इतिहासको दिशा परिवर्तन गर्ने भएकाले आफूले ठूलो जिम्मेवारी महसुस गरिरहेको बताएका छन्। अहिलेको बहस एआईले मानिसको हस्तक्षेप बिनै अझ शक्तिशाली प्रणाली विकास गर्न सक्ने सम्भावना र त्यसबाट एजीआई आउन सक्ने विषयमा केन्द्रित छ। अनुसन्धानकर्ताहरूले एजीआई अबको 3 वर्षमै आउन सक्ने बताएका छन्। यसैबीच ओपन एआईले आफ्ना एआई प्रणालीलाई नियन्त्रण र निगरानी गर्न कठिन हुँदै गएको स्वीकार गरेको छ। एआई समर्थकहरूले यसलाई मानव जातिको ठूलो उपलब्धि मान्दै उद्योग, चिकित्सा र विज्ञानमा यसको उपयोगिता औल्याएका छन्। तर एआईबाट मानव विनाशको जोखिम पनि बढ़ेको भन्दै उद्योगभित्रै चिन्ता व्यक्त हुन थालेको छ। एन्थ्रोपिकका अनुसन्धानकर्ता इभान ह्युविंगरले एआईले मानव जातिलाई नै नष्ट गर्न सक्ने जोखिमबारे गम्भीर हुनुपर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई विकासलाई सुस्त बनाउन नहुने बताएका छन्। उनका अनुसार एआईमा अमेरिकी अग्रता कायम राख्न तीव्र विकास आवश्यक छ। उता चीनले भने एआई विकासकर्ताको दायित्व तोक्ने, सुरक्षा परीक्षण गर्ने र बाह्य संस्थाबाट परीक्षण गराउने लगायत नियमनका उपाय अघि सारेको छ। ओपन एआई र एन्थ्रोपिकका कर्मचारीहरूले एआई मोडलको बढ़दो क्षमताप्रति असहजता जनाउँदै भविष्यका प्रणालीलाई प्रभावकारी रूपमा निगरानी गर्न कठिन हुने चिन्ता व्यक्त गरेका छन्। यसबीच परीक्षणका क्रममा एआई एजेन्टहरूले अनधिकृत रूपमा बाह्य प्रणालीमा प्रवेश गरेको घटना पनि सार्वजनिक भएको छ। जेमिनाईले पनि आफ्ना एआई एजेन्टले परीक्षणका क्रममा नियन्त्रण बाहिर गएर अन्य कम्पनीका 3 वेबसाइटमा अनधिकृत प्रवेश गरेको खुलासा गरेको छ। यस्ता घटनाले एआईको अनधिकृत गतिविधिबारे चिन्ता बढ़ाएपछि एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले एआई विकासको गति घटाउन आह्वान गरेका छन्। ठूला एआई कम्पनीका प्रमुखहरूले सुरक्षा सुनिश्चित गर्न बाह्य संस्थाबाट आफ्ना एआई प्रणालीको परीक्षण गराउनु पर्ने बताएका छन्। तर एनभिडियाका प्रमुख जेन्सेन ह्वाङले एआई विकास रोक्नुपर्ने धारणा अस्वीकार गरेका छन्। मेटाका प्रमुख मार्क जुकरबर्गले भने प्रत्येक एआई प्रयोगशालाले आफ्नै गति निर्धारण गर्नुपर्ने बताएका छन्। एआई विकासलाई लिएर यति धेरै बहस भइरहँदा पनि ओपन एआई प्रति लगानीकर्ताको विश्वास भने कायमै रहेको देखिएको छ। कम्पनीले नयाँ लगानी जुटाउने तयारी गरिरहेको र त्यसबाट कम्पनीको मूल्याङ्कन दोब्बर हुन सक्ने समाचारहरू सार्वजनिक भएका छन्। नयाँ लगानीपछि ओपन एआईको सम्भावित मूल्याङ्कन 1.5 ट्रिलियन डलर पुग्ने बताइएको छ। एआई विकासको गति घटाउन एन्थ्रोपिक प्रमुख डारियो अमोडेईको प्रस्तावलाई चिनिया सरकारी संचार माध्यम ग्लोबल टाइम्सले चीनलाई लक्षित रणनीति भन्दै आलोचना गरेको छ। अमोडेईले भने एआईबाट बढ़दो सुरक्षा जोखिम व्यवस्थापनका लागि विकासको गति केही सुस्त बनाउनुपर्ने बताएका छन्। उनको प्रस्तावलाई साम अल्टम्यान र एलन मस्कले समर्थन गरेका छन्। अमोडेईले चीनमा हुने अमेरिकी चिप निर्यातमा थप कडाई र मोडल डिस्टिलेशनमाथि नियन्त्रण गर्नुपर्ने बताएका छन्। ग्लोबल टाइम्सले भने उनको प्रस्तावले चीनको एआई विकास रोक्ने उद्देश्य राखेको आरोप लगाएको छ। चीनलाई विश्वव्यापी एआई विकासबाट अलग गर्दा थप जोखिम निम्तिन सक्ने उसको दावी छ। चीनले एआई विकासमा खुला समावेशी र हितकारी दृष्टिकोण अप्नाउनुपर्ने बताएको छ। चिनिया विदेश मन्त्रालयले टकराव र दुर्भावनापूर्ण प्रतिस्पर्धाले विश्वव्यापी एआई शासनलाई असर गर्ने जनाएको छ। यसैबीच अमेरिका र चीन बीच एआई सुरक्षाबारे छलफलको तयारी छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिङपिङ बीचको सेप्टेम्बर 24 शिखर बैठकमा पनि यो विषय उठ्न सक्ने बताइएको छ।
3: दैनिकको 197 रुपियाँमा ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: ओहो जेठा, बजार हिँड कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
6: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा चार जस्ता पाता नि किन्ने नि लाटा।
6: कहाँ काका, होला जस्ता पाता किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
6: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
8: हुलास भए अरू किन खोज्ने?
9: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। माटो अभाव र विद्युत पोल सार्न नसक्दा बुटोल गोरुसुङ्गे सड़क निर्माणमा ढिलाइ भएको छ। निर्माणमा पछिल्लो चरणमा देखिएको ढिलासोस्तीले सड़क निर्माण समयमै सकिने सम्भावना न्यून बन्दै गएको छ। 3 वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सड़क निर्माणका लागि 1 वर्ष मात्र बाँकी हुँदा भौतिक प्रगति जम्मा 28% सीमित छ। कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेबीले 13,55,95,00,000 रूपियाँमा ठेक्का लिएका थिए। ठेक्का 2084 साल कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। 2081 कार्तिकमा भएको सम्झौतामा पनि 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सम्झौता भएको केही महिनापछि 2081 माघ 10 गते आयोजनाको शिलान्यास गरिएको थियो। आयोजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलले निर्माणको काम भइरहे पनि पछिल्लो समय गति निकै सुस्त रहेको बताए।

0: काभ्रे प्लान्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिंचाई विस्तार र कृषि उपजको बजारीकरणमा जोड़ दिइएको छ। कृषि विकास कार्यालय काभ्रेका अनुसार जिल्लामा गत आर्थिक वर्षमा आलु 2,09,000, तरकारी 1,93,658 र मकै 94,120 मेट्रिक टन उत्पादन भएको छ। यस्तै जिल्लामा वार्षिक खाद्यान्न आवश्यकता 72,591 मेट्रिक टन रहेकोमा प्रशोधित खाद्यान्न 62,320 मेट्रिक टन मात्रै उपलब्ध रहेको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षका लागि कार्यालयले 5,55,86,000 रूपियाँ बजेट विनियोजन गरेको छ।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। चीनले आफ्नो अन्तरिक्ष केन्द्र थियाङगुङमा 14 प्रजातिका 20 बढ़ी प्रकारका वनस्पति उत्पादन गरेको जनाएको छ। चीनी अन्तरिक्ष अधिकारीहरूका अनुसार अन्तरिक्ष केन्द्रमा सलाद, गाजर, सूर्यमुखी, आलू र गहुँ लगायत बाली हुर्काइएका छन्। अन्तरिक्षमा दीर्घकालीन मानव बसोबासका लागि पृथ्वीबाट खाद्यान्न र अन्य सामग्री लैजानुपर्ने निर्भरता घटाउने उद्देश्यले यस्तो प्रयोग भइरहेको बताइएको छ। वैज्ञानिकहरूले हावामा आधारित प्रविधि सहितका विभिन्न प्रणाली प्रयोग गरी बिरूवा हुर्काइरहेका छन्। गहुँले अन्तरिक्षमै पहिलो पटक पूर्ण वृद्धि चक्र पूरा गरेको र त्यसबाट प्राप्त बिउबाट दोस्रो चरणको गहुँ समेत हुर्किरहेको चीनी अधिकारीहरूले बताएका छन्।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग। जापानमा जारी विश्व एसियाली खेलकुदमा महिला भलिबल तर्फ नेपाल हङकङसँग सोझो

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
2: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी ए खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800902062
3: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
3: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 र 9841008181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा
4: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ
4: प्रोप्राइटर प्रतीक्षा दाहाल
2: सम्पर्क नम्बर 9816655553
4: र 9843180049
5: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
6: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
6: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
5: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
6: ए ल ल सँगै जाउँ न भाइ
4: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
6: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
6: सम्पर्क नम्बर 9860964000
4: र 9819326775
7: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दै आउनुभयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
12: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। सङ्खुवा सदा परी रेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक परिणाम निरीक्षक कल्प प्रसाद बारकोटी
1: र म प्रहरी सहायक हवलदार सविता कार्कीको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन।
0: श्रोता, जिल्ला परिकार्यालय सङ्खुवा सभाबाट तयार पारिएको यो सङ्खुवा सभा परी रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो हातबारी एफएम 105.8 मेगाहर्ज, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 100 मेगाहर्ज मुडे समिस्तरे, सङ्खुवा सभा मल्टिमिडिया प्रणालीद्वारा सञ्चालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला परिकार्यालय सङ्खुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरुण 97.6 मेगाहर्ज जयपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण काप्रीवास एफएम 104 मेगाहर्ज हातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न

0: तयार पारिएको नाटक केवाईसी अपडेट लिएर हामीहरू उपस्थित भएका छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: स्वाङखुवा सभाको मकालु गाउँपालिका 5 मानसीमाबाट बरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकालु गाउँपालिका 5 मानसीमाका 29 वर्षीय सीताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्वाङखुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। इजाजत बिनाको बरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाको आधारमा गुरुङलाई भदौ 15 गते पक्राउ गरिए हो। प्रहरी चौकी नुम स्वाङखुवा सभाबाट खटिएको प्रहरी टोलीले गुरुङको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको 14 वटा छर्रा समेत बरामद भएको सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। भरुवा बन्दुक सहित पक्राउ परेका गुरुङ विरूद्ध स्वाङखुवा सभा जिल्ला अदालत चैनपुरबाट हात हतियार खर खजना मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्वाङखुवा सभाले जनाएको छ। त्यसै गरी सोही दिन प्रहरी चौकी नुम स्वाङखुवा सभाबाटै खटिएको उक्त प्रहरी टोलीले मकालु गाउँपालिका 5 मानसीमा स्थित टीकाराम गुरुङको खाली जग्गामा बेवारिसी अवस्थामा रहेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ। उक्त बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्वाङखुवा सभाले जनाएको छ।
0: मकालु गाउँपालिका 1 स्थित तल्लो वालोङ चिरखाङमा भरुवा बन्दुकको प्रहारबाट एक शिक्षकको घटनास्थलमा नै मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचुङ गाउँपालिका 5 याफु घर भई मकालु गाउँपालिका 1 चिरखाङमा रहेको कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षक 36 वर्षीय नरकुबीर खम्बुराई रहेका छन्। भदौ 18 गते साँझको करिब 7 बजेको समयमा खाना खाई भाँडा धुन भनी बाहिर निस्किएका राईलाई मकालु गाउँपालिका 1 सिउडीबारी घर भए 33 वर्षीय पद्मकुलुङ राईले भरुवा बन्दुकद्वारा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय शङ्खसभाका प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। घटनाको सम्बन्धमा जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय शङ्खसभाबाट प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न पद्मकुलुङ राईलाई भदौ 19 गते बिहान करिब 11 बजे घटना प्रयोग भएको भरुवा बन्दुक सहित मकालु गाउँपालिका 1 घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। पक्राउ परेका राईलाई कर्तव्य ज्ञान तथा हात हतियार खर खजना मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय शङ्खसभाले जनाएको छ।
1: जिल्ला प्रहरी कार्यालय स्वाङखुवा सभाले भदौ 15 गतेदेखि असोज 5 गतेसम्म जिल्लाका विभिन्न खोला नालाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसार पसार गर्ने 4 वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार नियन्त्रणको लागि विशेष रूपमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सञ्चालन गरेको अपरेशन अनुसार भदौ 20 गते खाँदबारी नगरपालिका 9 सभा खोलाबाट प्रदेश 102003 2823-28-15 नम्बरको ट्र्याक्टर, भदौ 21 गते खाँदबारी नगरपालिका 1 नुम डाँडाबाट प्रदेश 102003-3670 नम्बरको ट्र्याक्टर र भदौ 31 गते खाँदबारी नगरपालिका 9 गिब्देबाट को 2-57-36 र को 2-77-10 नम्बरको 2 वटा ट्र्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्वाङखुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। नियन्त्रणमा लिएको 4 वटा ट्र्याक्टर सहित चालकलाई आवश्यक कार्यवाहीको लागि खाँदबारी नगरपालिकाको कार्यालय पठाइसकिएको समेत उहाँले बताउनुभयो।
0: अस्थायी प्रहरी पोस्ट भतिवाल डाँडा शङ्खसभाले अवैध गोलिया काठ सहित 2 वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय वाना शङ्खसभा मातहत अस्थायी प्रहरी पोस्ट भतिवाल डाँडा शङ्खसभाबाट भदौ 22 गते खटिएको पैदल गस्ती टोलीले 5 खपन नगरपालिका 8 पोखराङबाट आवश्यक कागजात बिना पातले र चिलाउने जातको गोलिया काठ लोड गरी वाना बजारतर्फ जाँदै गरेको को 2-6000 नम्बरको ट्र्याक्टर र नम्बर प्लेट समेत नभएको अन्टेस्ट ट्रेक्टर सहित ट्रेक्टर चालकहरू झापा जिल्ला शिव सताक्षी नगरपालिका पाँचका गोविन्द खड्का र शङ्खसभा जिल्ला पाँच खपन नगरपालिका सातका दावा शेर्पालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वाना शङ्खसभाका प्रमुख प्रहरी निरीक्षक सुन्दर कुमार यादवले बताउनुभयो। नियन्त्रणमा लिएको कागजात बिनाको गोलिया काठ सहितको दुईवटा ट्रेक्टर र चालकहरू आवश्यक कार्यवाहीको लागि डिभिजन वन कार्यालय खाँदबारी शङ्खसभा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय शङ्खसभाले जनाएको छ।
1: पाँच खपन नगरपालिका नौ मालबासेमा सट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। पाँच खपन नगरपालिका नौ मालबासेमा भदौ 24 गते दिउँसो करिब 4:30 बजेको समयमा वर्षासँगै आएको सट्याङ लागेर सोही ठाउँ बस्ने अलैची भट्टीमा अलैची केलाउँदै गरेका 33 वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। हावाहुरी वर्षा सँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका 33 वर्षीय दाहालको पाँच खपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए। त्यसै गरी चट्याङ लागेर सोही ठाउँका 64 वर्षीय पुष्पलाल कटवाल र 62 वर्षीय छत्रबहादुर दाहाल समेत गम्भीर घाइते भएको सूचना अधिकारी प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय वाना शङ्खुवा सभाबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभाले जनाएको छ।
0: चैनपुर नगरपालिका 10 खराङबाट तास खेल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ 26 गते दिनको अन्दाजी 5 बजेको समयमा तास खेलिरहेका चैनपुर नगरपालिका 11 34 वर्षीय दुर्गा राईमाझी, चैनपुर नगरपालिका 10 60 वर्षीय उमेश राउत, 47 वर्षीय कमल राई, 50 वर्षीय नेत्रबहादुर विष्ट र चैनपुर नगरपालिका 8 43 वर्षीय यम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय चैनपुर शङ्खसभाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय चैनपुर शङ्खसभाले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नेपाली नगद रूपियाँ 57,270 नगद र तास 3 बुङ समेत बरामद भएको इलाका प्रहरी कार्यालय चैनपुर शङ्खसभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो। पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता 2074 जुवा खेल्न खेलाउन नहुने कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय शङ्खसभाबाट भदौ 27 गते म्याथप अनुमति लिई आवश्यक अनुसन्धान पश्चात भदौ 29 गते आवश्यक कार्यवाहीको लागि जिल्ला प्रशासन कार्यालय शङ्खसभा बुझाइसकिएको समेत प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो।
1: मादी नगरपालिका 4 पुरानो गाउँबाट इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवा सभाले 3 नाल भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मादी नगरपालिका 4 पुरानो गाउँ बस्ने 42 वर्षीय कुलबहादुर जिमी रहेका छन्। भदौ 26 गते बिना इजाजत पत्र भरुवा बन्दुक लुकाएर राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवा सभा र प्रहरी चौकी मंगलबारे शङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले जिमीको घर खान तलासी पश्चात निजलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवा सभाका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो। पक्राउ परेका जिमीलाई हात हतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवा सभाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय शङ्खुवा सभाले जनाएको छ।
0: प्रहरी कर्मचारीहरूको क्षमता विकास गर्ने र कानूनी प्रक्रियालाई थप व्यवस्थित गर्ने उद्देश्यका साथ भदौ 28 गते इलाका प्रहरी कार्यालय चैनपुर शङ्खसभामा एक दिने मुचुल्का लेखन अनुशिक्षण तालिम सम्पन्न भएको छ। घटनास्थलको वस्तुस्थिति मूल्याङ्कन र कानूनी दस्तावेजको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षक परशुराम राई र प्रहरी सहायक निरीक्षक सुभाष तामाङले प्रशिक्षण प्रदान गर्नुभएको उक्त अनुशिक्षण तालिममा इलाका प्रहरी कार्यालय चैनपुर र मातहत प्रहरी कार्यालयहरू समेतमा कार्यरत 19 जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको इलाका प्रहरी कार्यालय चैनपुर शङ्खसभाले जनाएको छ। यसै गरी शान्ति सुरक्षा अमन चयन चुस्त राख्न र हुन सक्ने सम्भावित मुठभेटलाई कुशलतापूर्वक व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय शङ्खसभाले भीड़ नियन्त्रण सम्बन्धी 2 दिने विशेष अनुशिक्षण तालिम सम्पन्न गरेको छ। भदौ 30 गते आयोजित उक्त अनुशिक्षण तालिममा जिल्ला प्रहरी कार्यालय शङ्खसभामा ठाउँमा कार्यरत सिनियर प्रहरी अधिकृत जुनियर प्रहरी अधिकृत सहित 50 जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। भदौ 31 गते समापन भएको भीड नियन्त्रण अनुशिक्षण तालिम सञ्चालन जिल्ला प्रहरी कार्यालय शंखसभामा कार्यरत प्रहरी निरीक्षक मेघराज अर्यालले गर्नुभएको जिल्ला प्रहरी कार्यालय शंखसभाले जनाएको छ।
1: नागरिकहरूको गुनासो र सुझाव संकलन गर्ने तथा प्रहरी कार्यालयहरूको सेवा प्रवाहको सम्बन्धमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय हेदङ्गा संकुवा सभाले भदौ 31 गते मकालु गाउँपालिका 3 स्थित इलाका प्रशासन कार्यालय हेदङ्गा गढीको सभा हलमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम क्रममा स्थानीय जनप्रतिनिधि शिक्षक विद्यार्थी अभिभावक तथा स्थानीय नागरिकहरू समेतको सहभागिता रहेको इलाका प्रहरी कार्यालय हेदङ्गा संखुवा सभाले जनाएको छ। सुशासन पारदर्शिता जवाबदेहिता र जिम्मेवारीको बोध गराउने उद्देश्यका साथ सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीयहरूबाट उठेका विभिन्न सवालहरूको जवाब इलाका प्रहरी कार्यालय हेदङ्गा संखुवा सभाका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवले दिनुभएको समेत इलाका प्रहरी कार्यालय हेदङ्गा संखुवा सभाले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
0: श्रोता, तपाई यति बेला शंखसभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो भागमा प्रस्तुत छ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक केवाईसी अपडेट एक सामग्री।

0: सुभाष, कता पुगेर आयौ? असिना पसिना भएका छौ त।
1: म त ब्याङ्क गएर आएको नि दिदी।
0: किन नि?
1: अहिले ब्याङ्कले आफ्नो परिचय पत्र अपडेट गर्नु नत्र खाता बन्द हुन्छ भनेको छ, थाहा छैन तपाईँलाई?
0: ए हो र, थाहा छैन त मलाई त। अहिले त भिडभाड होला है?
1: एकदमै भिड छ भने दिदी, ब्याङ्कमा त बिहानै गएको म, बल्ल काम सकियो भने हेर्नु न।
0: म त अलि पछि जानु पर्ला।
1: ल ल, सकभर छिटो गरेको राम्रो है दिदी। म गएँ अहिले, अफिस पनि जान ढिला भइसक्यो दिदीलाई भनिहालेको नि।
0: ल ल, जाऊ जाऊ।

0: नमस्कार सर।
1: नमस्कार, भित्र आउनुहोस्। के कति कामले आउनु भएको नि?
0: मेरो नाम करुणा कार्की हो सर। अनि हिजो मलाई ब्याङ्कबाट बोलेको भनेर एकजनाले फोन गर्यो।

0: हेलो म्याम, नमस्ते। म वाणिज्य ब्याङ्कबाट सुन्दर पन्त बोल्दैछु।
1: हजुर सर, भन्नुहोस् न।
0: म्याम, हजुरले ब्याङ्क खातामा राष्ट्रिय परिचय पत्र लिङ्क गर्नुभयो त?
1: छैन नि सर।
0: त्यही त म्याम, यहाँ हाम्रो सिस्टममा देखिएन अनि हजुरलाई कल गरेको। अहिले राष्ट्र ब्याङ्कको निर्देशन अनुसार राष्ट्रिय परिचय पत्र अनिवार्य लिङ्क गर्नुपर्छ, नत्र भने हजुरको ब्याङ्क खाता बन्द हुन्छ भन्ने जानकारी त पाउनु भएको छ होला नि, होइन म्याम?
1: ए, हिजो सुभाषले अपडेट गर्नुपर्छ भन्थ्यो, यही पो होला। मलाई ब्याङ्कबाट त भन्नुभएको छैन, तर अरूले भनेको चाहिँ सुनेकी छु सर।
0: यो बारेमा त हामीले त सूचना नै जारी गरेका छौँ म्याम। अब समय पनि धेरै छैन, त्यसैले जानकारी दिनलाई मैले कल गरेको हुँ म्याम।
1: ए, हुन्छ नि सर, म आज नै ब्याङ्क आउँछु है त।
0: सुन्नुहोस् त म्याम, हजुर ब्याङ्क आइरहनु पर्दैन, हजुरको सहजताका लागि हामीले अनलाइनबाटै पनि अपडेट गरिदिन्छौँ।
1: ए हो र, त्यसको लागि के गर्नुपर्छ त सर?
0: हजुरको यो नम्बरमा वाट्सएप अथवा भाइबर छ म्याम?
1: हजुर हजुर छ सर।
0: ए त्यसो हो भने हजुरको यो नम्बर हाम्रो टेक्निकल टिमलाई फरवार्ड गरिदिन्छौँ, उहाँहरूले वाट्सएपमा फर्मेट पठाइदिनुहुन्छ, त्यो सबै फलो गरेर सबमिट गरिदिनु होला है त।
1: हुन्छ हुन्छ सर।
2: अनि त्यसपछि
1: तपाईँको मोबाइलमा एउटा कोड आएको छ, त्यो दिनुहोस् भन्नुभयो। मैले दिए पनि त्यसको एकैछिनमा मेरो खातामा भएको 3,00,000 निकालेको म्यासेज आयो, अनि त म झसङ्ग भए। त्यसपछि मैले ब्याङ्कमा पनि सम्पर्क गरे, ब्याङ्कले प्रहरी कार्यालय जानु भनेपछि यहाँ आएकी हुँ सर।
2: अब तपाईँको कुरा मैले बुझे, राष्ट्रिय परिचय पत्र र ब्याङ्क वा वित्तीय संस्थाको केवाईसी अपडेट गर्ने बहानामा अहिले हेर्नुहोस् विभिन्न ठगीका घटनाहरू बढ़िरहेका छन्। यस्ता ठगहरूले ब्याङ्क वा सरकारी कर्मचारी बनेर फोन गर्छन् र गोप्य विवरण माग्दछन् र रकम गायब पनि पार्दछन्। तपाईँ पनि त्यसै गरी ठगिनु भएछ जस्तो मलाई लागेको छ।
1: मलाई पनि 24 घण्टाभित्र अपडेट गर्नुपर्छ, नत्र बन्द हुन्छ भन्यो होला त नि भन्ने विश्वासमा पर्दा यस्तो नोक्सानी भयो सर, के गर्ने होला?
2: हामीले के कुरा बुझ्नु जरुरी छ भने कसैलाई पनि कुनै पनि हालतमा जे सुकैको होस् ओटीपी कोड दिनुहुन्न, अनि फेरि ओटीपी कोड ब्याङ्क वा अन्य वित्तीय संस्थाले कहिल्यै पनि फोन गरेर माग्दैनन्। यो कुरा सबैले बुझ्नु जरुरी छ।
1: त्यही त भन्यो सर, ओटीपी कोड दिनु नै मेरो ठूलो गल्ती भयो।
2: त्यसैले यस्ता प्रकारका ठगीबाट बस्न अपरिचित व्यक्ति वा नम्बरबाट आएका अज्ञात लिंक खोल्नु हुँदैन, अनि ब्याङ्कको पासवर्ड, पिन नम्बर वा ओटीपी कसैलाई पनि दिनुहुन्न, र शंका लागेमा सम्बन्धित ब्याङ्कको आधिकारिक नम्बरमा फोन गरेर वा शाखामा गएर बुझ्नुपर्छ, अनि यदि ठगी भइहालेमा ब्याङ्क वा प्रहरीलाई तुरन्त खबर गर्नुपर्छ।
1: के गर्नु सर, कि पढेर कि परेर जानिन्छ भन्छन्।
2: अब यसो गर्नुहोस्, हेर्नुहोस्, यी सबै कुरा खुलाएर एउटा निवेदन दिनुहोस्, हामी अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौ।
1: हुन्छ सर, म त्यसै गर्छु अब।
3: राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने नाममा आउने झुट्ठा एसएमएस प्रति सावधान रहनुहोस्। ठगीमा संलग्न व्यक्तिहरूले ब्याङ्क वा सरकारी निकायको प्रतिनिधि बनेर फोन, एसएमएस, इमेल, सामाजिक सञ्जाल वा नक्कली वेबसाइट मार्फत तपाईंलाई सम्पर्क गरी ओटीपी कोड, पिन कोड, पासवर्ड वा ब्याङ्क खाता लगायतका संवेदनशील विवरण माग्न सक्छन्। त्यसैले राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने नाममा आएको कुनै पनि अनाधिकृत अनुरोधलाई विश्वास नगर्नुहोस्। सचेत र सुरक्षित रहनुहोस्।
4: हवस् त श्रोता, संखुवासभा परि रेडियो कार्यक्रम प्रसारणमा सहयोग गर्ने सामुदायिक रेडियो खातबारी एफएम 105.8 MHz, रेडियो संखुवासभा 95.5 MHz, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz मुडे सनिश गरेर संखुवासभा मल्टिमिडिया प्रणालीद्वारा संचालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्रलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी परिसहायक हवलदार सविता कार्की सहित म कार्यक्रम सञ्चालक परिणाम निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेको से त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको से त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपदसहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोशी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे।
2: हामीले एक करोड़ 50 लाख धादिङमा र 13 करोड़ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ।
0: असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सीआईएनद्वारा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाइ।
3: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्मच घिउ गरिदियो भने त उसले एक थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ बढीभन्दा।
0: र जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।

0: प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेस बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना दिगो पुनर्निर्माण भविष्यको जोखिम न्यूनीकरण कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना दिगो पुननिर्माण भविष्यको जोखिम न्यूनीकरण आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
0: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
2: हामीले 1 करोड़ 50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ। खर्च नै नभएको अवस्थामा फेरि हामी अरू पैसा पठाउने नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केस हाम्रो अन्य ठाउँमा पनि त्यो भयो त्योभन्दा पूर्व पनि त्यसलाई पनि मानिदिनुहोस्। हामी यति जानकारी गरायौँ, त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गरेको छ। यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहियो भन्ने
0: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा आज टेकुस्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी

0: निकायबीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
1: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ र मैले अब अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं भने
0: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपत्त सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंहो देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरीबीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाइ छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष ओलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।
2: सन्तोष गन्धर्व रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली, बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सर सल्लाह हो दुईजनाको?
4: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
8: रसुवा भुटेपछि बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
9: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुननिर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ स्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइरहनु परेन। अब निजी आवास पुननिर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प, अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा हालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु।
8: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई।
10: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपा नगरकोटी उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमुरेका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको स्वयंमा रहेको छ। त्यही चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अब अध्यक्ष पनि विपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ। वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ। अहिले चाहिँ हुन्छ बसेर गर्दै हुन्छ। हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ।
8: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन् तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको।
11: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ। यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
8: मनोविद अमृता गुरूङ, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
12: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
2: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
13: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
14: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
14: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषि कुचक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
12: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झन्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
2: पुनरुत्थान
12: सयवटा हारिमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
2: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्नेछ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्नेछ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
12: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्नमेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशुवस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ, त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ, अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयोग र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
2: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन, भनौँ न कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे, अब आउने बाली त लाउँथे भन्ने होला नि त त्यो किसानको सपना होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
12: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब यो सेटलमेन्टको कुराकानी आउला हाउस होल्डको, सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो, खेतीको लागि त्यसलाई पुनर् उपयोगमा लिएर आउने योजना बनाउनुपर्छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 6 गते बिहान
15: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी,
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा चेलोस खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842257841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903-96-289 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
14: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: प्रोप्राइटर सुनु एन भीम कदाइली।
14: सम्पर्क 029-41-0084 र 98-40-45-827।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
19: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: ओहो लु, नमस्कार है सर।
21: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
20: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
21: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
21: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
21: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
21: डिजाइनर सुमन ठटाल, 9865349444
22: र 029-595-155।
23: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
14: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि।
2: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा लागू भएको दुई महिनामै विद्युत महसुलको भ्याट हटाउने तयारी, अर्थ र ऊर्जा मन्त्री प्रक्रिया अघि बढाउन सहमत।
1: सरकारले निर्णय गरेपछि मात्रै कानूनमा जान्छ, त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: बाढ़ी प्रभावितका लागि नयाँ बस्ती बसाउने छलफलमा सरकार, कहिलेदेखि शुरू होला काम?
2: जग्गा आइडेन्टिफाई भइसकेपछि डेढ वर्षदेखि दुई वर्षभित्रमा, अब सक्छ त हामी एक वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन शुरू गर्ने भन्ने छ।
0: र जापानमा समुद्री आँधीका कारण 19 लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरूद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कार्यवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कार्यवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागू औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागू औषध गिरोह पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्, टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सैन्य उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 जना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलीमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि 2 मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
1: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ाएको छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कानूनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
0: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ़ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुङ्गो लागि नसकेको उनको भनाइ छ।
1: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
0: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
4: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
0: सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
2: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअल्टी अब जनधनको क्षति हुन्छ बढ़ी, विशेष गरेर मान्छेको क्याजुअल्टी चाहिँ बढ़ी समस्या हो होइन। यसमा चाहिँ बाढ़ी जहाँ आयो नि त्यो बाढ़ी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने, सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन, त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एक किसिम बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
0: यो नयाँ शहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
2: अब नयाँ भनौ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया, जस्तो भनौ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणामा निर्माण गर्ने भन्ने हो।
0: त्यही त अब टिमुरे स्याफ्रु त्रिशुलीसम्मै बाढ़ीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न।
2: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेछ, उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढ़ी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्थ्यो। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
0: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
2: अहिले विशेष गरेर भनौ न हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसवागढीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो विदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ, बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरललेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पाचाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सड़क हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म, तत्कालको रिस्टोर भनेको अब पुरानै सड़क अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढ़ी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनु पर्छ, पुलहरू पनि अब सम्भवत अग्ला पुलहरू बनाउनु पर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
0: अब यो भोटेकोसी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
2: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ। एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भवत 1.5 वर्षदेखि 2 वर्षभित्रमा अरू सके त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन सिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलिक सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
0: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसंग। विनाशकारी बाढ़ीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विनाशकारी भूकम्पले आफ्नो थाततलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनको अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
6: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनु पर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
5: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ भन्छन्,
7: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो। जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरू पनि पढाइ बिग्रिरहेछ।
5: अर्का विस्थापित आसमान तामाङ भन्छन्, आफूसँग भएको 100 कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
8: लाइन छैन, पंखा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा, ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
5: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19,00,000 मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: टुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आँधीले निम्ति आएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25 समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
2: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल असोज 6 गते मंगलबार भाद्र शुक्ल एकादशी 22 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जलवायु न्यायको मुद्दा बोकेर कुर्दै प्रधानमन्त्री, हिमाली अध्यक्ष ओली छन् आक्रमक, धमाधम ऐन बन्दै विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको टिमुरमा भविष्य खोज्दै पाल्पाका किसान शीर्षकको शुभ समाचार।
0: खेतबारीमा मकै, कोदो र अन्य बालीदानी लगाएर वर्षभरि मेहनत गर्ने पाल्पाका किसानका लागि उत्पादन भित्र्याउने समय धेरै सुखद हुँदैन। वन्यजन्तुले बाली नष्ट गरिदिएपछि मेहनत खेर जाने समस्या बढ़दै गएपछि किसानहरूले अहिले खेतीको विकल्प नै बदल्न थालेका छन्। बाँदर र बदेलबाट अन्नबाली जोगाउन कठिन हुन थालेपछि पाल्पाका विभिन्न गाउँका किसानले टिमुर खेतीमा सुरक्षित र दीर्घकालीन आमदानीको माध्यम बनाउन थालेका छन्। बारी, ढिक, कान्ला, खोरिया हुँदै बाजो जमीनसम्म टिमुरका बोटले ठाउँ लिन थालेका छन्। रिद्धिकोट गाउँपालिका ढोकसुङका तारा बगाले अन्नबालीबाट टिमुरतर्फ खेतीको स्वरूप परिवर्तन गर्नुभएको छ। पहिले मकै लगाउने बगाले अहिले बारीमा 50 टिमुरका बिरूवा हुर्काइरहनु भएको छ। हरेक वर्ष मकै लगायो, बाँदर र बदलले खाएर सखा पारिदिन्छ। मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा वन्यजन्तुले खाइदिएपछि विकल्पका रूपमा टिमुर लगाएको हो, उहाँले भन्नुभयो। बगालेका अनुसार टिमुरमा वन्यजन्तुको क्षति कम हुनुका साथै उत्पादन भएपछि बजारको समस्या पनि तुलनात्मक रूपमा कम छ। यही कारण उहाँलाई टिमुर खेती अन्नबाली भन्दा भरपर्दो विकल्प लाग्न थालेको हो। निजी गाउँपालिका ज्यामिरेका कर्णबहादुर सेतीले पनि डिभिजन वन कार्यालयबाट गत वर्ष 20 टिमुरका बिरूवा लिएर खेती शुरू गर्नु भएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जलवायु न्यायको मुद्दा बोकेर उठ्दै प्रधानमन्त्री शीर्षकमा खबर छ। भदौ 10 गतेको भोटेको सिबाडीपछि सार्वजनिक दबाव बीच प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन मंगलबार न्यूयोर्क जाँदै हुनुहुन्छ। विगतका प्रधानमन्त्रीहरूले पनि राष्ट्रसंघीय मंचमा नेपालको जलवायु न्यायको एजेण्डा निरन्तर उठाइसकेकाले प्रधानमन्त्रीको यो भ्रमण पुरानै आवाज दोहोर्याउन मात्र नभई नयाँ राजनैतिक सन्देशसहित अन्तर्राष्ट्रिय सहयोगलाई ठोस वित्तीय तथा प्राविधिक परिणाममा बदल्न कूटनीतिक परीक्षण समेत हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ। उहाँले नेपालको राजनैतिक परिवर्तनको सन्देश पनि अन्तर्राष्ट्रिय समुदायलाई दिने तयारी गर्नुभएको छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै जीवित पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलनामा सीमित रहेको छ। परराष्ट्र मन्त्री मात्र सहभागी हुन तय भएको संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै धकेल्ने कारक बन्यो। भदौ 10 को भोटेको सिभारी सार्वजनिक रूपमा नै जलवायु न्यायमा आफ्नो आवाज बलियो बनाउन प्रधानमन्त्री नै सहभागी हुनुपर्ने आवाज उठेपछि शाह आफै मंगलबार अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीले असोज 8 गते बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमणलाई चासोका साथ समेत हेरिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार न्यूयोर्क बसाएका क्रममा प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुने कार्यक्रम रहेको छ। गुटेरेससँगको भेटमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरबारे छलफल हुनेछ। साथै नेपाल संयुक्त राष्ट्रसंघ सम्बन्ध, नेपालको विकास र राष्ट्रसंघले नेपालमा पुर्याउँदै आएको सहयोगको विषय पनि भेटवार्तामा छलफल हुने बताइएको छ। संयुक्त राष्ट्रसंघमा सम्भव भएसम्म यस्ता खालका भेट गरिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार विगतमा पनि प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिवसँग भेट गरेका थिए। राष्ट्रसंघको मंचमा विगतमा पनि तत्कालीन प्रधानमन्त्रीहरूले जलवायु न्यायको मुद्दा निरन्तर उठाउँदै आएको तथ्य छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल, सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। प्रधानमन्त्रीले उठाउने छन् यी मुद्दा उपशीर्षकमा यसैसँग खबर छ। भुटेकोशी सहित जलवायुजन्य विपदबाट नेपालले भोगेको ठूलो क्षति अन्तर्राष्ट्रियकरण गर्ने, नेपालको न्यून कार्बन उत्सर्जन र जलवायु परिवर्तनको असमान असरबीचको सम्बन्ध देखाउने, हानि नोक्सानी कोष लगायतका संयन्त्रबाट नेपाललाई तत्काल र उचित क्षतिपूर्तिको माग गर्ने, जलवायु उत्थानशील पूर्वाधार, जलवायु मैत्री कृषि र क्षमता विकासका लागि सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरण माग गर्ने र वन, हिमालय र नदी प्रणाली मार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्याएको योगदान प्रस्तुत गर्ने लगायतका बुदाहरू समेटिएका छन्। जलवायु न्यायको मुद्दा बोकेर उड्दै प्रधानमन्त्री शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: यही असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै रातको समयमा यात्रा नगर्न सरकारका अधिकारीहरूले अनुरोध गरेका छन्। नेपाल जल तथा मौसम विज्ञान विभागले सोमबार मौसम सम्बन्धी विशेष बुलेटिन निकाल्दै उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। यसै गरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघ गर्जन, चट्याङ, हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाई छ। विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास

0: छन्। पर्यटन विभागका अनुसार यो मौसममा मनासलु आरोहणका लागि 41 टोलीले स्वीकृति लिएका छन्। प्रतिकूल मौसमले अन्योलमा आरोही 9-11 गतेसम्म रातिमा यात्रा नगर्नु आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखिएको हो। राज्यसभाको सोमबारको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वय मा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। कार्यदलको प्रारम्भिक अध्ययन अनुसार कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया देखिएको मन्त्री चौधरीले उल्लेख गरेकी छन्। उनले भनेकी छन् उत्पादक संकलक कमिशन एजेन्ट थोक विक्रेता खुद्रा विक्रेता लगायत हुँदै बल्ल वस्तु उपभोक्तासम्म आउने हो। यस अनुसार कृषकले उत्पादन गरेका वस्तु उपभोक्तासम्म आइपुग्दा 5 ठाउँमा कमिशन नाफाको हिस्सा वितरण हुने गर्छ। यही कारण कृषि उपज उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने र कृषकले कम मूल्यमा पाउने गर्दछन्। यसबाट कृषि उपज उत्पादन गर्ने किसानले अत्यन्तै थोरै मूल्य पाउने तर उपभोक्ताले महँगोमा खरिद गर्नु परेको गुनासोबीच सरकारी अध्ययनबाट आपूर्ति श्रृंखलाभित्रको वास्तविक तस्विर सामुन्ने देखिएको छ। सरकारले अनावश्यक तह घटाएर आपूर्ति श्रृंखलालाई 2 वा 3 तहमा सीमित गर्ने लक्ष्य राखेको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले कृषि उपज महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको हुँदा सरकारले दीर्घकालीन सुधारको योजनासहित कृषि क्षेत्रको आपूर्ति श्रृंखलाबारे समेत अध्ययन गरिरहेको मन्त्री चौधरीको भनाई थियो। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बहस चर्किरहेका बेला पार्टीको केन्द्रीय समितिको बैठकमा उनी अझ आक्रामक रूपमा प्रस्तुत भएका छन्। पार्टीलाई समयानुकूल बनाउन पुनर्गठनको बहस चलिरहेका बेला ओलीले पार्टी महासचिवको अधिकारलाई समेत आफैले प्रयोग गरेका छन्। केन्द्रीय कमिटिको सोमबार शुरू भएको बैठक आफै सञ्चालन गरेका उनी नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका नेताहरूका लागि कड़ा सुनिएका थिए। बैठकमा पार्टीको राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले पार्टीमा रूपान्तरण हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको औल्याए तर रूपान्तरण भनेको इतिहास मेट्नु नभएको उनको भनाई थियो। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो, जनतासँग बोल्ने भाषा बदल्नु हो। उनले भने पार्टीको संघर्ष विचार बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन, पार्टीको निर्णय प्रक्रियालाई छिटो छरितो बनाउनु पर्नेमा जोड़ दिँदै ओलीले नेतृत्वलाई आदेश दिने तहबाट बदलेर सुन्ने बुझ्ने र परिणाम दिने तहमा पुर्याउनु पर्नेमा जोड़ दिए। उनले पुराना पुस्तालाई रूखको जरा र नयाँलाई पालुवाको संज्ञा दिए। पुरानो रूखमा नयाँ बालुवा ल्याउन जरा काटिँदैन, उनले भने जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो। आफू नेतृत्व हस्तान्तरणका लागि तयार नभएको पुनः स्पष्ट पार्दै ओलीले जिम्मेवारी ज्ञान अनुभव संस्था राजनैतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण गर्नुपर्नेमा जोड़ दिए। संस्थागत तयारी बिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्छ, उनले भने पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन, नयाँ पुस्तालाई जिम्मेवारी प्रशिक्षण अनुभव अवसर र निर्णयमा स्थान दिने प्रक्रिया पनि हो। उमेर कम हुनु आफैमा योग्य र उमेर बढ़ी हुनु आफैमा अयोग्यता नभएको उनको तर्क थियो। झन आक्रामक ओली आजको नागरिक दैनिकमा खबर छ।
1: धमाधम ऐन बनाउँदै संसद शीर्षकमा खबर छ। सोमबार प्रतिनिधि सभा र राष्ट्रसभाबाट एक एकवटा विधेयक पारित भए। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। जेएनजी आन्दोलन नेता संघीय संसदबाटै भने 11 ऐन बनिसकेका छन्। सोमबार प्रतिनिधि सभा र राष्ट्रसभाबाट एक एकवटा विधेयक पारित भए भने प्रतिनिधि सभा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरेकी थिइन् जसलाई सभाले पारित गरेको छ। यो विधेयकमा विद्यार्थीहरूलाई नेपाली सेनाका अधिकारीले सैन्य शैलीको तालिम दिने व्यवस्था छ। आवश्यक परेको खण्डमा तालिम प्राप्त विद्यार्थीहरूलाई सेनाको ब्याकअप अर्थात मार्गीका रूपमा प्रयोग गर्न सकिनेछ। जुनियर डिभिजन अन्तर्गत कक्षा आठदेखि दशसम्मका तेह्रदेखि अठार वर्षका विद्यार्थी र सिनियर डिभिजन अन्तर्गतका सोह्रदेखि एक्काइस वर्षका विद्यार्थी यसमा सहभागी हुन पाउनेछन्। नेपाल सरकारले आवश्यक ठानेमा

0: विद्यार्थी बाहेक जुनसुकै नेपाली नागरिकको संस्थालाई समेत राष्ट्रिय सेवा दल एनसीसी मार्फत तालिम दिन र राष्ट्रिय सेवामा खटाउन सक्नेछ। तालिम पूरा गरेकाहरूलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गरिनेछ। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गरेर त्यसबारे सदनलाई जानकारी गराउन समेत पत्र पठाएका थिए। जेएनजी आन्दोलन यता बने 11 ऐन उपशीर्षकमा यसैसँग खबर छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी ऐन, राष्ट्रिय उठाउने ऐन, विनियोजन ऐन, आर्थिक ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन, सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण, तेस्रो संशोधन ऐन, सार्वजनिक खरिद दोस्रो संशोधन ऐन, वैकल्पिक विकास वित्त परिचालन ऐन र मतदाता नामावली ऐन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन लगायतका ऐनहरू अहिलेसम्म संसदबाट पेश भइसकेका छन् भने अहिलेसम्म 11 ऐन बनिसकेका छन्। धनाधम ऐन बनाउँदै संसद शीर्षकमा यो खबर छ।
1: यसैबीच यस्तै प्रसंग आजको नागरिक दैनिकमा पनि छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै शीर्षकमा समाचार छ। लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक फेरि मसौदा निर्माणकै चरणमा पुगेको छ। प्रतिनिधि सभा विघटनसँगै विद्यालय शिक्षा विधेयक 2080 निष्क्रिय भएपछि सरकारले नयाँ प्रक्रियाबाट विधेयक अगाडि बढ़ाउने तयारी थालेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्न शिक्षा मन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ। कार्यदललाई विद्यालय शिक्षामा बहुआयामिक पक्ष, वर्तमान आवश्यकता र दीर्घकालीन सुधार समेटेर नयाँ मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको संयोजक झाले बताए। विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै नागरिक दैनिकमा खबर छ।
0: राजमार्ग अवरोधले बढ़ाएको यात्रु चाप, दशैसम्म उडान भरिभराउ शीर्षकमा खबर छ। भदौ 10 गतेको रसुवा बाढ़ीपछि पृथ्वी राजमार्गको कृष्णवीर सड़क खण्ड 18 दिनसम्म अवरूद्ध हुँदा आन्तरिक हवाई यात्रुको चाप बढ़ेपछि सन् 2026 शुरूआती महिनामा खस्किएको वायु सेवा व्यवसायमा सुधार आएको छ। सड़क संचालनमा आएपछि यात्रुको चाप केही घटे पनि वायु सेवा कम्पनीहरूको औसत अकुपेन्सी अहिले 70-80% हाराहारीमा कायम छ। सन् 2026 अप्रेल मे र जूनमा आन्तरिक हवाई यात्रुको संख्या 31% घटेपछि वायु सेवा कम्पनीहरूले कतिपय उडान गाब्नु परेको थियो। त्यही अवधिमा हवाई इन्धनको मूल्य बढ़नुका साथै हवाई भाड़ा समेत महँगिएको थियो। कृष्णवीर सड़क खण्ड अवरूद्ध भएपछि भने विशेष गरी पोखरा, भैरहवा र भरतपुर रूटमा यात्रुको चाप बढ़ेको वायु सेवा कम्पनीहरूले बताएका छन्। नजिकिलो दशैंसँगै हवाई यात्रुको माग थप बढ़ने भएकाले पछिल्लो सुधार चाडपर्वसम्म कायम रहने उनीहरूको अपेक्षा छ। अहिले नै अतिरिक्त उडान थप्नुपर्ने अवस्था नआए पनि दशैंको अग्रिम बुकिङले वायु सेवा कम्पनीहरूलाई उत्साहित बनाएको छ। यस वर्ष असोज 25 गते घटस्थापना परेको छ। वायु सेवा कम्पनीहरूका अनुसार असोज 28 गतेपछिका केही उडानको बुकिङ 100% नजिक पुगेको छ। रसुवा बाढ़ीपछि वायु सेवा संचालकहरूले हवाई भाड़ा नबढ़ाउने मौखिक समझदारी गरेका थिए। केही कम्पनीले सार्वजनिक सूचना मार्फत दशैं तिहार र छठसम्म सस्तो भाड़ा दर कायम राख्ने घोषणा समेत गरेका छन्। दशैंको अग्रिम बुकिङ पनि उत्साहजनक छ। सस्तो दरमा टिकट बुकिङ खुला गरिएकाले असोज 28, 29, 30 र 31 गतेका लागि अधिकांश टिकट बिक्री भइसकेको छ। त्यस्तै कृष्णवीर सड़क खण्ड ठप्प हुँदा समन्वयको तुलनामा यात्रु 25-30% बढ़ेका छन् भने यसमा सड़क अवरोध मात्रै कारण नभई बाढ़ीपछि वायु सेवा कम्पनीहरूले गरेको न्यूनतम दरमा टिकट बिक्री गर्ने समझदारी पनि रहेको एटी एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। त्यस्तै दशैंको अग्रिम टिकट निकै राम्रो रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्दरले समेत बताएका छन्। राजमार्ग अवरोधले बढ़ाएको यात्रु चाप, दशैंसम्म उडान भरिभराउ शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।
1: नेपालको पूँजी बजारको पूर्वाधारमा एकपटक फेरि गम्भीर समस्या देखिएको छ। 72 ब्रोकर कम्पनीहरूको ट्रेन म्यानेजमेन्ट सिस्टम टीएमएस र सर्भर होस्ट गरिएको डाटा हब प्रणालीमा ऱ्याम्सवेयर साइबर आक्रमण भएको हो। डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेले सोमबारको नियमित शेयर कारोबार पूर्ण रूपमा स्थगित गर्नु परेको थियो। पूर्णत विद्युतीय प्रणालीमा निर्भर भइसकेको देशको एकमात्र शेयर बजार डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण बन्द नै गर्न परेको हो। थापाथाली स्थित शिखर विज सेन्टरमा रहेको डाटा हब प्रणालीले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टीएसएम होस्टिङ सेवा प्रदान गर्दै आइरहेको छ।